0: मतको निधनबाट राष्ट्रका लागि ठूलो क्षति भएको जनाएको छ। निधनको कारणबारे भने सार्वजनिक गरिएको छैन।
1: शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार पछिल्लो तीन वर्षमा 3,85,000 भन्दा बढ़ी विद्यार्थीले अध्ययनका लागि विदेश जान एनओसी लिएका छन्। आर्थिक वर्ष 2082-83 1,21,000 विद्यार्थीले एनओसी लिएका थिए। त्यसभन्दा अघिल्लो वर्ष 1,16,000 र त्यस अघि 1,02,000 विद्यार्थीले अनुमति लिएका थिए। रोकिएन विदेश पढ़न जानेको लहर शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा खबर छापिएको हो।
0: आर्थिक वर्ष 2083-84 बजेट मार्फत सरकारले शिक्षा क्षेत्रमा लागू गरेको 3% क्षमता शिक्षा सेवा शुल्कको चौतर्फी विरोध शुरू भएको छ। नेपालको निजी शैक्षिक क्षेत्रको नेतृत्व गर्दै आएका चार प्रमुख छात्र संगठनहरूले सरकारको उक्त कदमलाई अभिभावक र विद्यार्थीमाथिको ठाडो आर्थिक शोषणको संज्ञा दिँदै तत्काल खारेज गर्न जोरदार माग गरेका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल लगायतले विरोध गरेका छन्।

सर अचार वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। काठमाडौँका पानीका स्रोतमा गरिएको परीक्षणमा हानिकारक जीवाणु कोलिफर्म भेटिएको छ। काठमाडौँवासीले प्रयोग गर्ने खाने पानीमा कोलिफर्म र इकोलाई जीवाणु फेला परेको हो। जनस्वास्थ्य कार्यालय काठमाडौँले हालै गरेको परीक्षणमा सबै खाने पानीका नमूनामा हानिकारक जीवाणु कोलिफर्म भेटिएको हो। मनसून सक्रिय भएसँगै काठमाडौँका अधिकांश पानीका स्रोतमा बाढ़ी पसेको छ।
2: पछिल्ला तीन दशकमा नेपालमा तीन पटक अस्वाभाविक कर्जा विस्तार भएको र लगत्तै अर्थतन्त्रमा गम्भीर संकट आएको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ। हरेक क्रेडिट बूमपछि अर्थतन्त्रका बाह्य सूचक सुधारान्तर घाटा र चालू खाता बढ़ेको, विदेशी मुद्रा संचित घटेको र कर्जा वृद्धिदरमा संकुचन आएको अध्ययनले देखाएको छ।
1: वैदेशिक रोजगारीका कारण गाउँघरबाट युवा जनशक्ति बाहिरिँदै गएपछि बाह्रमा धान रोपाईमा कामदार अभाव भएको छ। पर्याप्त मजदूर नपाउँदा किसानले पहिले भन्दा कैयौं गुणा बढ़ी ज्याला तिर्नुपर्ने अवस्था सिर्जना भएको छ भने रोपाईको काम समेत प्रभावित भएको छ। जिल्लाका विभिन्न स्थानीय तहमा धानको बिउ उखेल्ने र धान रोप्ने मजदूरको ज्याला फरक फरक निर्धारण गरिएको भए पनि कामदारको अभावका कारण किसान थप आर्थिक मारमा परेका छन्।
2: नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंकले स्थापना भएको 42 वर्ष पूरा गर्दै बैंकिङ एण्ड बियोण्ड अवधारणा सहित नयाँ चरणको यात्रा शुरू गरेको छ। वार्षिकोत्सवका अवसरमा बैंकले परम्परागत बैंकिङ सेवाभन्दा माथि उठेर प्रविधि मैत्री समावेशी र भविष्य उन्मुख वित्तीय सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।
1: अब शेयर बजार गत साता 5 कारोबार दिनमा 4 कारोबार दिन घटेको नेप्से 2600.78 बिन्दुमा बन्द भएको छ। गत साता नेप्सेको न्यून बिन्दु भने 2592.67 रहेको छ। बिक्री चापको बीच पनि पछिल्लो दुई दिनको कारोबार हेर्दा नेप्से 2600 बिन्दु तल जान सकेको छैन।

0: 덕분에 생각해서 보는 밤
1: 미스터카페 너디쇼 계속만 다 비대와세요
0: भरपूर मनोरंजन सहित मात्र रु 999 डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। हर्मुज जलमार्गलाई लिएर अमेरिका र इरान बीच बढ़ेको तनावले जारी पश्चिम एशिया युद्ध लम्बिने देखिएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोप्स आईआरजीसीको जलसेनाले अर्को सूचना जारी नभएसम्मका लागि हर्मुज बन्द गरिएको घोषणा गरेको छ। पश्चिम एशिया क्षेत्रमा अमेरिकी हस्तक्षेप अन्त्य नभएसम्म हर्मुज खुल्ला नहुने पनि आईआरजीसीले जनाएको छ।
4: अब खेल खबर। फिफा विश्वकप 2026को सेमी फाइनलमा विश्व फुटबलका चार शक्तिशाली राष्ट्रबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ। साबिक विजेता अर्जेन्टिना, पूर्व विश्व विजेता फ्रान्स, स्पेन र इंग्ल्याण्ड अन्तिम चारमा पुगेपछि उपाधि दौड़ झन रोमाञ्चक बनेको हो। फिफाले प्रतियोगिताको म्याच ड्र सार्वजनिक गर्दा नै विश्व वरियताका शीर्ष चार टोली फ्रान्स, अर्जेन्टिना, स्पेन र इंग्ल्याण्डलाई समूह चरणमा शीर्ष स्थान हासिल गर्दै आफ्नो यात्रा अघि बढ़ेमा सेमी फाइनल मात्र एकअर्कासँग भेट हुने गरी फरक फरक पटमा राखेको थियो। चारै टोलीले समूह चरणमा शीर्ष स्थान हासिल गर्दै नकआउट चरणका आफ्ना खेल पनि जितेपछि फिफाको प्रारम्भिक योजना यथार्थमा परिणत भएको छ। विश्व वरियतामा शीर्ष स्थानमा रहेको फ्रान्सले सेमी फाइनलमा तेस्रो वरियताको स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। यता दोस्रो वरियताको अर्जेन्टिनाले उपाधि यात्राका लागि चौथो वरियताको इंग्ल्याण्डसँग भिड्नेछ।
3: अब विचार विश्लेषणको पालो। सबैभन्दा पहिले भानुभक्तका बगर र बाँध कुलो शीर्षकमा सर्वराज आचार्यको विचार गोर्खापत्रमा छापिएको छ, त्यसलाई लिँदैछौ। तत्कालीन राजा राजेन्द्र विक्रम शाहदेवको शासनकालमा उल्लेखित साँधको बगर बिर्ता जोखु पाध्यालाई भोग गर भनी थमौती गरिएको छ। भानु जीवनी अनुसार विक्रम सम्वत 1878 भानुभक्त आचार्य 7 वर्ष र बाजे जोखु पाध्याय अनुमानित 58 वर्षका देखिन्छन्। भानुभक्तले मुद्दा खेप्नुभन्दा अगाडि 40-45 वर्षदेखि नै यो बिर्ता बगर बिराएर खेत रोप्ने गरिएको रहेछ भन्ने पनि बुझिन्छ।
4: गणेश आत्मदाहको अर्थ राजनीति शीर्षकमा राजाराम गौतमको विचार कान्तिपुर दैनिकमा छापिएको छ। पुराना र परम्परागत राजनीतिक दलहरू सत्ताका अनधिकृत अभ्यास विरूद्ध संकुचित भई प्रतिकार गर्न सक्ने अवस्थामा पुनर्जीवित भइसकेका छैनन्। प्रविधिको चरम विकाससँगै परम्परागत छापा मीडिया कमजोर भएको छ। छ्यापछ्याप्ती खुलेका न्यू मीडिया सत्य तथ्यका भाकुन्की मिस इन्फर्मेशनका हतियार अनिल छ। यो अवस्थाले सत्ता र शासकलाई अपारदर्शी अनि कैद जिम्मेवार भइरहन सघाउ पुगेको छ। यति बेला गरिखाने वर्गका एक परभराउँदा युवाको जीवनमा विराम लागेको छ, तर उनको आत्मदाहले उजागर गरेका प्रश्नहरू जीवितै छन्। सत्ता नागरिकलाई सेवा दिने संयन्त्र हो कि जरिवाना दण्ड अनि नियन्त्रणमुखी शासनको साधन? जब सत्ताले नागरिकमाथि प्रशासनिक कठोरताका कोरा वर्षाउनुमै आफ्नो सफलता
2: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
5: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
6: खातबारीको लागि पाँचभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाँचभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
6: हाम्रा सेवाहरू
5: दाँत नदुखाइ खोल्ने,
6: दाँत भर्ने, दाँतको आकृति गर्ने,
5: दाँतको एक्सरे सुविधा,
6: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
6: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिचाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथिपरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा
6: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
7: पाथिपरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295-62320 र 98-420-50541।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
9: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
11: साथै 98525557068 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
12: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
13: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
12: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ।
14: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
15: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Sankhuwa Sabha, 95.5 MHz.
16: देखि पानी पर्दै केही स्थानमा ठूलो पानी पर्ने सम्भावना, उच्च सतर्कता अपनाउन विपद व्यवस्थापन प्राधिकरणको अनुरोध।
17: गणेश नेपाली र सरकार बीच 9 बुधे सहमति, सरकार संचालन र संविधान संशोधन बारे प्रधानमन्त्री बालेन र रासुपाका सभापति लामिछाने बीच छलफल, कांग्रेसद्वारा नेताहरूको जिम्मेवारी हेरफेर।
16: देशभर मानसिक स्वास्थ्य सम्बन्धी सेवा उपचार र जनचेतना अभियान चलाइने, काठमाडौँ उपत्यका विभिन्न स्थानको खानेपानीमा कोलीफर्म भेटियो, लैंगिक अल्पसंख्यक समुदाय पहिचानका लागि संघर्ष गर्दै।
17: बंगलादेशमा बाढ़ी पहिरोमा एक सातामा 50 जनाको मृत्यु, युक्रेनका राष्ट्रपतिद्वारा सरकारको व्यापक पुनर्गठनको घोषणा, इरान सम्झौताबाट बाहिरिन खोजेको ट्रम्पको दावी,
16: र फिफा विश्वकप फुटबलमा सेमी फाइनल समीकरण पूरा, अर्जेन्टिना, फ्रान्स, स्पेन र इंग्ल्याण्ड सेमी फाइनलमा, इंग्ल्याण्ड आईसीसी टी20 वरियताको शीर्ष स्थानमा उक्लियो।
18: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
16: स्वर्गीय गणेश नेपालीको परिवार र सरकारको बीचमा 9 बुधे सहमति हिजो भएको छ। साझा खबरको सबैभन्दा शुरूमा देशका विभिन्न स्थानमा बिहानीदेखि पानी पर्दै गरेको प्रसंग।
17: पूर्वी क्षेत्र तथा मधेसका केही स्थानमा आज बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी क्षेत्र तथा मधेस सहित केही तराई क्षेत्रमा आज भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। त्यस्तै महाशाखाले काठमाडौँ उपत्यका सहित 23 जिल्लामा आज बाढ़ीको जोखिम रहेको भन्दै नदी र खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन समेत आग्रह गरेको छ। महाशाखाका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा बाढ़ीको उच्च जोखिम तथा पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर, सोलुखुम्बु, संखुवासभा, खोटाङ, ओखलढुङ्गा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, रौतहट र आसपासका जिल्लामा साना नदी र खोलामा पानीको बहाव उल्लेखनीय रूपमा बढ़न सक्ने र आकस्मिक बाढ़ी आउन सक्ने सम्भावना समेत रहेको जनाएको हो। यसैबीच सप्तरीको राजविलास नगरपालिका 11 झलही गाउँस्थित कोशी पम्प नहरको बाँध भत्किएको छ। बाँध भत्किँदा उक्त क्षेत्रमा करिब 2 बघा भन्दा

0: व्यवस्थापन प्राधिकरणले मनसूनजन्य जोखिम बढ़ेको भन्दै उच्च सतर्कता अपनाउन सबैमा आग्रह समेत गरेको छ। प्राधिकरणले अनावश्यक यात्रा नगर्न, नदी किनारमा नजान र मौसम सम्बन्धी सूचना नियमित रूपमा पालना गर्न आग्रह गरेको हो। समयमै सूचना पालना गरेमा बाढ़ी, पहिरो र डुबानबाट हुने जनधनको क्षति कम गर्न सकिने प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कोइरालाले बताउनुभयो।
1: आज राति अनि भोलि अलि चाहिँ भारी वर्षा पूर्वतिर र केही मधेसका केही क्षेत्रहरूमा चाहिँ पर्छ भन्ने जुन एडभाइजरी हामीले जारी गरेका छौँ त्यस अनुसार अनि हामीले अहिले चाहिँ सतर्क रहने भनेर हामीले एडभाइज हामी अहिले टोटल हामी मनसुनकै तयारीकोमा छौँ। अहिले हाम्रो अपिल के भने मौसम जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिन र हामीले जारी गरेको एडभाइजरी चाहिँ अलि राम्रोसँग हेरिदिने र त्यस अनुसार चाहिँ उहाँहरूले आफ्नो आचरण गरिदिनु भयो भने हामी चाहिँ जन र धनको जोगाउने अभियानमा हामी त लागिरहेछौँ, त्यो अभियानमा सहयोग पुग्छ र हामी साँच्चै काम गर्न सक्छौँ भन्ने हाम्रो अपिल चाहिँ।
2: पछिल्लो एक घण्टाको विवरणलाई हेर्दा देशका विभिन्न स्थानमा ठूलो पानी परिरहेको छ र बाहुनडागी मापन केन्द्रका अनुसार त्यहाँ 17 मिलिमिटर पानी पछिल्लो एक घण्टामा परेको छ भने त्यसै गरी अर्को मछुवा घाट क्षेत्रको मापन केन्द्रमा पनि 7.4 मिलिमिटर पानी परेको छ अनि अहिलेसम्मको अवस्थामा सबभन्दा धेरै पानी भोर्लिनी मापन केन्द्र आसपासमा परेको छ। त्यहाँ 13.2 मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। त्यसै गरी मानेखर्क क्षेत्रमा पनि ठूलो पानी परिराखेको छ भने आज सुदूरपश्चिम र लुम्बिनी बाहेकका अरू प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अप्नाउन पनि मौसम पूर्वानुमान महाशाखाले भनेको छ। लगातारको पानी परेपछि कास्कीको अन्नपूर्ण गाउँपालिका 11 40 घर परिवार विस्थापित भएका छन्। किमरूङ खोलाको पुल बगाएको छ। पुल बगेपछि खोला पारीको बस्तीसँगको सम्पर्क टुटेको स्थानीय बासिन्दाले जानकारी गराएका छन्। बाढ़ीका कारण स्याउली बजारका 7 होटलमा पानी पसेको छ भने स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाले बताएको छ। मोदी खोलामा पानीको बहाव बढ़ेपछि बिरेठाँटी क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरिएको पालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारीले सीआईएनसँग बताउनुभयो।
3: होटेलहरूको त्यो सामानहरू हटाउन लगायौँ, एउटा होटेल बगाइहाल्यो, मानवीय क्षति भएको छैन, अब अरू क्षतिहरू भएको छ, भौतिक क्षति भएको छ, मानवीय क्षतिमा हामी जोगायौँ र अब अहिले घान्द्रुक जाने बाटो चाहिँ बिचै बाटो खोलाले बगाएर घान्द्रुक जाने बाटो बन्द भएको छ। अहिलेको अवस्था तिरतिरमा किनार किनारमा होटेलहरू थिए, अहिले बगाएको चाहिँ एउटा होटेल बगायो, अरूलाई चाहिँ हामीले त्यहाँ नबस्नु त्यता उता सामानहरू हटाउनुहोस् भनेर हामीले सामान हटाउन लाग्यौँ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच भेटवार्ता भएको छ। हिजो बिहान सभापति लामिछानेको निवास बुढा नीलकण्ठमा दुई नेता बीच करिब 3 घण्टा छलफल भएको हो। पछिल्लो विकसित घटनाक्रम, पार्टीको केन्द्रीय समिति पूर्णताको विषय र मन्त्री परिषद हेरफेर, संविधान संशोधनको विषयमा समेत छलफल भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ। सरकारलाई कसरी प्रभावकारी बनाउने, समाजमा बढ़दै गएको निराशालाई कसरी दीर्घकालीन समाधान गर्ने भन्ने विषयमा छलफल भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार तत्काल मन्त्री परिषद पुनर्गठन हुने भने छैन। बैठकमा चितवनमा सम्पन्न प्रथम महाधिवेशनपछि पार्टी सभापति लामिछानेले 51 मनोनित गर्ने विषयमा पनि छलफल भएको थियो। बालेन्द्र समूहले नामावली नदिए केन्द्रीय समिति विस्तार रोकिएको भन्ने जस्ता बाहिरी हल्लाहरू सत्य नभएको सचिवालयले दावी समेत गरेको छ। बैठकमा लामिछानेले सुकुम्बासीको विषयमा समेत चासो राख्नु भएको थियो। लामिछानेले सुकुम्बासी व्यवस्थापनमा मानवीय हिसाबले तत्काल व्यवस्थापन गरी सरकार अघि बढ़नुपर्ने समेत सुझाव दिनुभएको छ।
2: यसबीच मुगुका गणेश नेपालीको आत्मदाहपछि नेपाल सरकार, काठमाडौँ महानगरपालिका र पीड़ित परिवारका बीचमा हिजो 9 बुधे सहमति भएको छ। सहमतिपछि परिवारको शव बुझ्न सहमति जनाइएको छ। गणेश नेपालीको आत्मदाहपछि उपचारका क्रममा मृत्यु भएको थियो। घटनापछि सरकारले परिवारसँग वार्ता अघि बढ़ाएको थियो। सहमति अनुसार पीड़ित परिवारलाई उचित राहत उपलब्ध गराइने, गणेश नेपालीको छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण व्यवस्था गरिने, उहाँको श्रीमतीलाई रोजगारीको उपलब्ध गराउने तथा घटनाको निष्पक्ष अनुसन्धानका लागि समिति गठन गर्ने पनि उल्लेख गरिएको छ। सहमतिका अन्य मुद्दा मार्फत परिवारको पुनस्थापना, आवश्यक सहयोगका विषयमा पनि समेटिएका छन्। यसअघि सरकारसँग सहमति नजुटेसम्म परिवारले शव नबुझ्ने अडान लिँदै आएका थिए।
0: नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्गत 6 उपसमिति गठन गरी तिनका संयोजक तोकिएको छ। प्रतिष्ठानका संयोजक तथा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले संगठनलाई थप प्रभावकारी बनाउने उद्देश्यले अपाङ्गता संवाद समन्वय तथा सशक्तिकरण उपसमितिको संयोजकमा प्रकाश

0: आदिवासी जनजाति संवाद समन्वय तथा सशक्तिकरण उपसमितिमा रेशम गुरूङ, दुर्व्यसनी मुक्त समाजका लागि सचेतना तथा समन्वय उपसमितिमा डाक्टर डीबी सुनार र पूर्व आप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमितिमा विज्ञान प्रसाईलाई जिम्मेवारी दिइएको छ। सार्थक उत्प्रेषण उपसमितिको संयोजकमा मोहन गजुरेन र कृषि तथा कृषि उद्यम उपसमितिमा सीताराम काफ्रेलाई नियुक्त गरिएको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार उपसभापति शर्माको अध्यक्षतामा असार 25 र 26 गते बसेको बैठकको निर्णय अनुसार संयोजकहरूको जिम्मेवारी तोकिएको हो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा लैंगिक तथा यौनिक अल्पसंख्यक पहिचान र परिचयका लागि पनि अझै संघर्षरत।
2: समुदायको बारेमा चाहिँ परिवारले राम्रोसँग जानकारी दिनुपर्छ। जस्तो अहिले पनि छोरा भन्ने बित्तिकै ब्लू कलर र छोरी भन्ने बित्तिकै पिंक कलर नो।
0: देशभर मानसिक स्वास्थ्य सम्बन्धी सेवा उपचार र सचेत जनचेतना अभियान चलाइने, काठमाडौँ उपत्यका विभिन्न स्थानको खाने पानीमा कोलिफर्म भेटियो लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
4: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
5: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
0: सिराको गोलबजार नगरपालिका साथमा एकै परिवारका 3 बालबालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ। गोलबजार साथ स्थित पशु बजार नजिकै रहेको पोखरीमा नुहाउने क्रममा हिजो दिउँसो उनीहरूको मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय अब्बास खानका 8 वर्षीय एक छोरा सैफुल शेख तथा 10 र 12 वर्षीय दुई छोरी रूबिना खातुन र सबनम खातुन रहेको सोही ओडाका वडा अध्यक्ष हरिशरण ठाकुरले सीआईएनलाई जानकारी दिनुभयो। वर्षाका कारण पशु बजार क्षेत्रमा रहेको खाल्डोमा पानी भरिएर पोखरी बन्दा सोही पोखरीमा नुहाउन गएका बालबालिका पानीमा डुबेको प्रहरीले जनाएको छ।
1: सिरापछि अब डडेलधुरा। डडेलधुरा जिल्ला पुनः पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरेपछि जिल्लालाई नै औपचारिक रूपमा घोषणा गरिएको हो।
9: डडेलधुरा जिल्ला पूर्ण पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरेपछि जिल्लालाई औपचारिक रूपमा घोषणा गरिएको हो। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत तोकेका सबै खोप लक्षित उमेर समूहका बालबालिकासम्म नियमित रूपमा खोप पुगेको पुष्टि भएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्न सकिन्छ। यो सबै प्रक्रिया पूरा गरेपछि डडेलधुरा जिल्लाले पनि पूर्ण पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाको मान्यता प्राप्त गरेको छ। स्वास्थ्य कार्यालय प्रमुख केशर बहादुर साउद:
10: यो हामीले हरेक वर्ष जिल्ला पूर्ण खोप गर्दै आइरहेको सन्दर्भ हो। लगभग विगत 10-12 वर्षदेखि यो कार्यक्रम निरन्तर रूपले अगाडि बढेको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पूर्ण खोप दिगोपन सुरक्षित निर्देशिका बमोजिम हामीले चाहिँ विभिन्न वडादेखि पालिकादेखि जिल्ला प्रदेश र देश नै हामीले पूर्ण खोप दिगोपन सुनिश्चित गर्ने एउटा जुन चाहिँ लक्ष्य छ त्यसको अनुसार हामी अगाडि बढेको सन्दर्भ हो। अब यो कार्यक्रम सम्बन्ध गर्ने सन्दर्भमा चाहिँ अब हामीले घरधुरी सर्वेक्षण गर्नुपर्ने हुन्छ र सम्पूर्ण खोपहरू जुन चाहिँ हामीले चाहिँ के अरे खोप तालिका बमोजिमका जुन नेपाल सरकारले दिँदै आइरहेका नियमित खोपहरू छन् ती सबै खोपहरूको नियमित भुगानीहरू गर्नुपर्ने हुन्छ र स्वास्थ्य कर्मीहरूलाई तालिम पनि दिनुपर्ने हुन्छ।
9: जिल्लाले यो उपलब्धिलाई निरन्तरता दिएको स्वास्थ्य कार्यालय टन्जल जनाएको छ। पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुको मुख्य उद्देश्य घोषणा मात्र नभई प्रत्येक नवजात तथा बाल बालिकाले समयमै सबै खोप पाएको सुनिश्चित गर्नु हो। यस्तै कुनै पनि बाल बालिका खोपबाट छुट नदिन नियमित खोज अनुगमन र समुदायको सहभागिता निरन्तर आवश्यक हुने बताउनुहुन्छ सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय खोप सम्पर्क व्यक्ति मेन राज जोशी।
11: लक्षित बाल बालिकाहरूले समयमै खोप पाएका छन् कि छैनन् भन्ने कुराको पहिचान हुने क्रमबाट सुरु हुन्छ। त्यो क्रममा बाल बालिकाहरूले खोप पाएका छन् भने उनीहरूको कार्डबाट भेरिफाई खोप कार्डबाट भेरिफाई गर्ने काम गरिन्छ भने खोप पाएका छैनन् भने तिनीहरूलाई निश्चित समय अवधि तोकेर ती बाल बालिकाहरूलाई बाँकिरहेको खोपहरू दिने काम गरिन्छ। यसको शुरूआत स्थानीय तहको वडा तहबाट शुरू हुने काम हुन्छ भने माथिल्ला निकायहरू त्योभन्दा माथिल्ला निकायहरूले त्यसपछि त्यो गरिएको स्थानीय तहको वार्ड लेभलमा गरिएका कामहरू ठिक छन् कि छैनन् प्रक्रियासँग छन् कि छैनन् त्यसमा बालबालिकाहरू पहिचान गरिएको ठाउँहरूमा पुनः भेरिफिकेसन गर्ने कामहरू त्योभन्दा माथिल्ला निकायहरूले गर्दै जान्छ।
9: जिल्लाका सातवटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपन्ना पालिका घोषणा पूरा गरेपछि आयोजित विशेष समारोहका बीच जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपन्ना जिल्ला घोषणा गरिएको हो। प्रत्येक बाल बालिकाले पूर्ण खोप पाउनु उनीहरूको नैसर्गिक अधिकार भएको बताउनुहुन्छ जिल्ला सन्देश समितिका प्रमुख गगनसिंह भण्डारी।
12: प्रत्येक वर्ष यो खोप सुनिश्चितता गर्ने प्रचलन छ र यो किन गरिन्छ भन्दा यो प्रत्येक बालिकाहरूको उमेर पनि बढ्दै जान्छ र नयाँ बाल बालिकाहरूको जन्म पनि हुने भन्नाले यो प्रत्येक वर्ष सबै बालिका उमेर बढेका र नयाँ जन्मेकाहरूले पनि खोप पाउने भए हाम्रो प्रत्येक वर्ष गर्ने प्रचलन छ। यो भौगोलिक विकटताका आधारले चुनौती छ तर यो सबै स्थानीय तह यसको संरचना के छ भन्दा प्रत्येक वार्डमा खोप व्यवस्थापन समिति छ। वार्ड हुँदै पालिकामा पालिका स्तरीय खोप समन्वय समिति छ। जिल्लामा खोप समन्वय समिति भनेर व्यवस्था गरेको छ।
9: खोप कार्यक्रमलाई प्रभावकारी बनाउन योगदान पुर्याएको भन्दै सातवटै स्थानीय तहका एक एकजना स्वास्थ्य कर्मीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। स्वास्थ्य निर्देशनालय डोटीले धनुषा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाको प्रमाणपत्र हस्तान्तरण गरेको छ। सागर ताम्रकार, सीआईएन रेडियो आफ्नो फेम डडेलधुरा।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभर मानसिक स्वास्थ्य सम्बन्धी सेवा उपचार र जनचेतनालाई विस्तार गर्ने भएको छ। मन्त्री निशा मेहताको निर्देशनमा मन्त्रालयले संघ प्रदेश र स्थानीय तहका संयन्त्र परिचालन गर्ने भएको हो। मन्त्रालयका सचिव विकास देवकोटाले मन्त्रालयका महाशाखा तथा केन्द्र प्रमुख साथै प्रदेशका स्वास्थ्य सचिव र स्वास्थ्य निर्देशनालयका निर्देशक तथा विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ। विद्यालयमा मानसिक स्वास्थ्य शिक्षा, समुदाय परिचालन, उपचार रहेका बिरामीलाई सहजीकरण, वैदेशिक रोजगारमा रहेका नेपाली तथा उनीहरूका परिवारलाई परामर्श र निगरानीमा जोड़ दिइने मन्त्रालयले जनाएको हो। मानसिक स्वास्थ्य सम्बन्धी सेवा र जानकारी सर्वसुलभ बनाउन मानसिक स्वास्थ्य हटलाइन 1166 र हेलो स्वास्थ्य 1115 सहित नजिकका स्वास्थ्य संस्थाका सम्पर्क स्वास्थ्य संस्थामा सम्पर्क गर्न सबैमा अनुरोध समेत गरेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनलाई बताउनुभयो।
13: संघ प्रदेश स्थानीय तहका सबै स्वास्थ्य हेर्ने निकायहरूले आफूले गरिरहेका मानसिक स्वास्थ्यका कार्यक्रमहरू र अरू साझेदारहरूले गरिरहेका कार्यक्रमहरूलाई व्यापक रूपमा प्रचार प्रसार गर्ने, त्यसलाई सुदृढीकरण गर्ने, त्यसले गर्दा समाजमा सकारात्मक सन्देश प्रवाह हुन्छ र सबैको मानसिक स्वास्थ्यको अवस्थालाई सन्तुलित अवस्थामा राख्न सकिन्छ र एक अर्कालाई परेको सुख दुःख सहज रूपमा अर्कालाई साटासाथ गर्न, त्यसबाट अनुभव गर्न, सहयोग गर्न सक्ने वातावरण सिर्जना र उपचारका लागि आवश्यक पर्ने व्यक्तिहरूले पनि सहज रूपमा उपचार कहाँबाट पाइन्छ, कसरी पाइन्छ, के गर्नुपर्छ भन्ने पाटोमा धेरैलाई बुझाउनका लागि अभियान सञ्चालन गर्न खोजिएको छ।
1: काठमाडौँ उपत्यकाका विभिन्न स्थानको खानेपानीमा स्वास्थ्यका लागि हानिकारक कोलिफर्म भेटिएको छ। जनस्वास्थ्य कार्यालय काठमाडौँले गरेको परीक्षणमा काठमाडौँको चन्द्रागिरी, किर्तिपुर, दक्षिणकाली र गोकर्णेश्वरबाट संकलन गरिएका सबै नमूनामा दूषित जीवाणु फेला परेको हो। मनसूनका कारण पानीको स्रोत दूषित भएकाले झाडा पखाला, हैजा, टाइफाइड र हेपाटाइटिस ए तथा ई जस्ता रोग फैलिन सक्ने जोखिम बढ़ेको विज्ञहरूले बताएका छन्। सरकारवाला निकायले पानी वितरण अघि क्लोरिन प्रयोग गर्न र नियमित परीक्षण गर्न पनि अनुरोध गरेका छन्। जनस्वास्थ्य विज्ञ डाक्टर खेम कार्कीले सीआईएनसँग कुराकानी गर्दै खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउन, सरसफाईमा विशेष ध्यान दिन र पानीजन्य रोगका लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि अनुरोध गर्नुभयो।
14: साझा खबरमा अब विदेशका खबर। भारी मनसूनी वर्षाका कारण आएको आकस्मिक बाढ़ी र पहिरोले बंगलादेशमा एक सातामा कम्तीमा 50 जनाको मृत्यु भएको छ। बाढ़ी, पहिरो र डुबानका कारण 10,000 मानिस घरबार विहीन भएका छन्। नदीहरूले भरिएको निम्न क्षेत्र भएको बंगलादेश मनसूनी मौसममा बाढ़ी र पहिरोको उच्च जोखिममा रहने गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पछिल्ला केही दिनदेखि सेना र सीमा रक्षकहरूले देशको दक्षिण पूर्वी जिल्लाहरूमा बाढ़ीले कटान गरेको क्षेत्र डुंगामा खाना, पिउने पानी र अन्य सामग्री सहित उद्धारको काम जारी राखेका छन्। युक्रेनका राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीले सरकारको व्यापक पुनर्गठनको घोषणा गर्नुभएको छ। प्रधानमन्त्री युलियाको प्रतिस्थापन र केही कानून प्रवर्धन निकायका प्रमुखहरूलाई हटाउने प्रस्ताव अघि सार्नु भएको हो। उहाँले सांसदहरूसँग मिलेर युक्रेन सरकारमा सम्बन्धित परिवर्तन गर्ने समेत बताउनु भएको छ। कानून प्रवर्धन निकायका प्रमुखहरूमा पनि परिवर्तन हुने उहाँको भनाइ छ। जेलेन्स्कीले गत वर्ष युलियालाई प्रधानमन्त्रीको पदमा नियुक्त गर्नुभएको थियो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान सम्झौताको निकै नजिक पुगेका बेला अचानक इरानले एउटा जहाजमाथि ड्रोन आक्रमण गरेको दावी गर्नुभएको छ। इरान लगभग सबै कुरा मान्न तयार रहेको अवस्थामा एउटा जहाजमाथि ड्रोन आक्रमण भएको उहाँले बताउनुभयो। इरानी अधिकारीहरूको आलोचना गर्दै ट्रम्पले अन्तिम अवस्थामा आक्रमण हुनु सहमति भंग गर्ने उद्देश्य रहेको समेत बताउनु भएको छ।
1: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलको सेमी फाइनल समीकरण पूरा भएको छ। फिफा वरियतामा शीर्ष चारमा अर्जेन्टिना, फ्रान्स, स्पेन र इंग्ल्याण्ड सेमी फाइनलमा पुगेका छन्। दुई क्वार्टर फाइनल खेलपछि सेमी फाइनल खेल्ने चारवटै टोलीको टुंगो लागेको हो। इंग्ल्याण्डले नर्वे र अर्जेन्टिनाले स्विजरल्याण्डलाई हराएसँगै सेमी फाइनलको समीकरण पूरा भएको हो। अब फाइनलमा पुग्न साबेक विजेता अर्जेन्टिनाले इंग्ल्याण्डसँग खेल्दा अर्को खेल फ्रान्स र स्पेनको बीच हुनेछ। अर्जेन्टिना 3 पटकको विश्व विजेता हो भने फ्रान्सले 2 तथा इंग्ल्याण्ड र स्पेनले 1-1 पटक उपाधि जितेका छन्। पहिलो सेमी फाइनल खेल फ्रान्स र स्पेन बीच मंगलबार भोलि मध्यराति 1:15 हुनेछ। इंग्ल्याण्ड र अर्जेन्टिनाको खेल बुधबार मध्यराति 1:15 हुनेछ। विश्वकपको फाइनल खेल साउन 3 गते आइतबार राति 1:15 अमेरिकाको न्यूयर्क न्यू जर्सी रंगशालामा हुनेछ। भारतलाई पछि पार्दै इंग्ल्याण्ड आईसीसी टी20 वरियताको शीर्ष स्थानमा उक्लिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा इंग्ल्याण्ड दोस्रो स्थानबाट शीर्षमा उक्लिएको हो। घरेलु मैदानमा भएको 5 खेलको टी20 श्रृंखला 4-0 जितेपछि इंग्ल्याण्डले यो उपाधि हासिल गरेको हो। यसअघि भारतले आयरल्याण्डसँगको टी20 श्रृंखला 2-0 हारेको थियो। भारत 1605 दिनपछि टी20 वरियतामा शीर्ष स्थानबाट दोस्रो स्थानमा झरेको हो। भारत सन् 2022 फेब्रुअरीदेखि शीर्ष स्थानमा रहँदै आएको छ। र लुम्बिनी प्रदेशमा 16 राष्ट्रपति रनिङ सील्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई नगद सहित सम्मान गरिएको छ। लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा भएको कार्यक्रममा स्वर्ण, रजत र काश्य पदक विजेता खेलाड़ी, प्रशिक्षक तथा म्यानेजर गरी 105 जनालाई सम्मान गरिएको हो। प्रतियोगितामा लुम्बिनी प्रदेश समग्रमा 3 स्थान हासिल गर्न सफल भएको थियो। कार्यक्रममा स्वर्ण पदक विजेता प्रत्येक खेलाड़ीलाई 11,000 रूपियाँ, रजत पदक विजेतालाई 9,000 रूपियाँ र काश्य पदक विजेतालाई 6,000 रूपियाँका दरले नगद पुरस्कार प्रदान गरिएको छ। सम्मानित सबैलाई खादा अबीर र सम्मान पत्र समेत प्रदान गरिएको परिषदले जानकारी दिएको छ।
0: अझै पनि पहिचानको खोजीमा समलिङ्गी महिला कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब लुकेको पहिचान र खुल्दै संघर्षको कथा। लिंगका आधारमा गरिने विभेदका कारण लैंगिक यौनिक तथा अल्पसंख्यक समुदायले आफ्नो पहिचान खुलेर भन्न सकिरहेका छैनन्। कानून कार्यान्वयनमा कमजोर हुँदा यस्ता समुदायले पहिचानका लागि घर परिवार र समाजसँग लड्नुपर्ने बाध्यता रहिआएको छ। साथै सुशीला श्रेष्ठले मितिनी नेपालका सरिता केसीसँग कुराकानी गर्नुभएको छ।
2: कहिले पनि हाम्रो काउन्सिलिङमा चाहिँ तिमी यही हो भनेर चाहिँ हामी भन्दैनौँ कसैलाई पनि। कम्युनिटीको बारेमा हामीले सम्पूर्ण जानकारीहरू दिन्छौँ। तपाईँले के महसुस गर्नुहुन्छ तब मात्र तपाईँले व्यक्त गर्नुहोस्। किनभने मेरो केसमा पनि म आफूले लामो समयदेखि रिसर्च गरिरहेको थिएँ, किनभने कतिवटा रिसर्च पेपरहरू पनि हेरेँ। लेसबेनहरूले पहिला आफूले आइडेन्टिफाई गरेर खुलेर आउन नसक्ने भएको हुँदाखेरि चाहिँ बायोसेक्सुअल भन्दो रहेछ, अनि पछि चाहिँ लेसबेन भनेर आइडेन्टिफाई गर्ने त्यो पनि रहेछ होइन। अब कतिजना लेसबेन भन्नेहरू पछि ट्रान्समेन भनेर आइडेन्टिफाई गर्नुभएको पनि हुन्छ। यो आफ्नो जेन्डरको बारेमा, आफ्नो पहिचानको बारेमा चाहिँ कतिजना चाहिँ आफूले आफूलाई नै चाहिँ रिसर्च गरिरहेको हुन्छ होइन। सो अनि त्यसपछि होइन अब म यही हो भनिसकेपछि तब मात्र व्यक्त गर्नुहुन्छ पछिल्लो समयमा। त्यही भएर म आफूले चाहिँ यसरी व्यक्त गरेको हुन त पहिला त म के भन्नु वाला क्वेसन थियो।
16: त्यसमा अब ढुक्कसँगले व्यक्त गर्नको लागि चाहिँ आर्थिक रूपमा आफू सबल भयो भनेदेखि
2: हाम्रो ट्याक्स र भोट मात्र राज्यले लिने हो भने हामीले त्यो दिने कि नदिने भन्ने कुरामा सोच्नु पनि पर्ने हुन्छ। कति धेरै अवस्थाहरू छ क्या, किनभने त्यो लेन्सबाट राज्यले पनि त हेर्नु त पर्यो नि त। हामी एज अ सिटिजनको रूपमा हामीले चाहिँ हाम्रो सम्पूर्ण कर्तव्य पूरा गर्ने, तर जब राज्यको पालो आउँदाखेरि चाहिँ तपाईँहरूको तथ्याङ्क छैन, यो छैन, त्यो छैन भन्ने त भएन नि। ट्याक्स लिँदा पनि त्यही भन्नु सक्नुपर्छ नत्र भनेदेखि।
16: हामी लगभग कुराकानीको अन्त्यतिर आइसकेका छौँ। अन्त्यमा मुख्य कुरा भनेको परिवार भयो। परिवारले साथ दियो, सपोर्ट गर्यो भनेदेखि सबै तमाम कुराहरू चाहिँ सुन्नेमा झर्न नि सक्छ। के गर्नुपर्छ परिवारले चाहिँ?
2: एउटा चाहिँ किनभने यो समुदायको बारेमा चाहिँ परिवारले राम्रोसँग जानकारी दिनुपर्छ। जस्तो अहिले पनि छोरा भन्ने बित्तिकै ब्लू कलर र छोरी भन्ने बित्तिकै पिङ्क कलर, नो, छोरा भन्ने बित्तिकै ट्रक र गन, अनि छोरी भन्ने बित्तिकै डल्लेर जाने प्रविधि चाहिँ त्यो हामीले अन्त्य गर्नुपर्छ। र छोरी भनिसकिसकेपछि आफ्नो हिसाबले छोरीको चाहिँ जुन बर्थ असाइन फिमेल भन्छौँ हामीले, छोरीको यो नाङ्गो लिएर जन्मिने बित्तिकै ऊ छोरी नै हुन्छ भन्ने चाहिँ हुँदैन। उसले भोलि गएर ट्रान्सम्यान भनेर आइडेन्टिफाई गर्न सक्छ, र छोरा भनेर जन्मिसकिसकेपछि ऊ भोलि गएर ट्रान्स वुमेन भनेर आइडेन्टिफाई गर्न सक्छ भन्ने कुराहरू पनि बुझ्नु चाहिँ एकदमै धेरै आवश्यकता छ। एउटा चाहिँ मेजर चाहिँ परिवारले चाहिँ यो समुदायले नबुझेको कारण, अनि समुदायले के अरे समाजले के भन्ला भन्ने त्यो पिरलो छ। सो समाजले त जे नि भन्छ, पैसा धेरै कमाउँदा पनि कहाँबाट कमायो भनिन्छ, पैसा थोरै कमाएर गरिब हुँदाखेरि पनि के चाहिँ गर्यो भन्ने हुन्छ। समाजको काम भनेको क्वेसन नै गर्ने हो र क्रिटिसाइज नै गर्ने हो। सो सबैले आन्सर दिन पनि सम्भव हुँदैन। सो फ्यामिलीले एक्सेप्ट गरेको समुदायको व्यक्तिको अवस्था र फ्यामिलीले एक्सेप्ट नगरेको समुदायको अवस्था एकदमै फरक छ। किनभने जब परिवारले स्वीकार गरिसकेपछि ऊ समाज र राज्यसँग लड्न सक्ने क्षमतावान हुन्छ। जब परिवारले स्वीकार गरेन भनेदेखि ऊ बुवा आमा हुँदा पनि टुहुरो भएर चाहिँ बाँच्नुपर्छ क्या। कतिजनाले रोएर भन्छन् दिदी आमा बुवा छ तर म एकदमै टुहुरो जस्तो लाग्छ भनेर उनले त्यो कथाहरू सेयर गरिरहँदाखेरि मनमा एकदम बित्छ क्या। हामीले फ्यामिली काउन्सिलिङ पनि गर्छौँ, प्रोग्रामहरू पनि गर्छौँ, अनि एक्सेप्ट नगरेको परिवारले एक्सेप्ट गरेको परिवारले कुरा गरिदिनुहोस् तपाईँहरूले भनेर पनि भन्छौँ हामीले। त्यो सहजीकरण चाहिँ हामीले गर्छौँ। र अर्को चाहिँ पाठ्य पुस्तकमा पनि परिवार भनेको चाहिँ परिवारको फोटो चाहिँ हजुरबा हजुरआमा बुवा आमाको मात्र नो, अब समलिङ्गी महिलाको पनि परिवार हुन्छ र या भनौँ एलजीबीटीआई समुदायको पनि परिवार हुन्छ भन्ने त्यो चित्रहरू पनि हामीले राख्नुपर्छ। स्कुलका बच्चाहरूलाई पनि यो विषयवस्तुमा जानकारी गराउनुपर्छ भन्ने कुराहरू चाहिँ एकदमै आवश्यकता छ। र राज्यको निकायबाट हेर्ने हो भने चाहिँ भेदभाव गरेको खण्डमा परिवारै किन नहोस् उनीहरूलाई पनि दण्ड सजाय र जरिवाना चाहिँ दिनुपर्छ। किनभने उसले पनि त्यो बच्चाको पनि आफ्नो रहर हुन्छ, इच्छा हुन्छ, खुल्ला रूपले बाँच्न पाउने अधिकार हुन्छ। एउटा बच्चाको अधिकार चाहिँ परिवारले पनि हनन गर्न चाहिँ पाउँदैन, किनभने आमा बाउ हुँदा हुँदै पनि उसले टुहुरो भएर चाहिँ बाँच्न पाउने चाहिँ उसको अधिकार चाहिँ होइन।
1: दुई दिने नेपालका कार्यकारी निर्देशक सरिता केसीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: गण्डकी, कोशी र बागमती प्रदेशका अधिकांश स्थानमा बिहानैदेखि पानी पर्दै केही स्थानमा ठूलो पानी पर्ने सम्भावना। उच्च सतर्कता अपनाउन विपद व्यवस्थापन प्राधिकरणको अनुरोध।
1: गणेश नेपालीका परिवारका सदस्य र सरकार बीच नौ बुधे सहमति। सरकार संचालन र संविधान संशोधन बारे प्रधानमन्त्री बालेन र रासोपा सभापति लामिछाने बीच छलफल। कांग्रेसद्वारा नेताहरूको जिम्मेवारी हेरफेर।
0: देशभर मानसिक स्वास्थ्य सम्बन्धी सेवा उपचार र जनचेतना अभियान चलाइने। काठमाडौँ उपत्यका विभिन्न स्थानको खानेपानीमा कोलिफर्म भेटियो। लैंगिक अल्पसंख्यक पहिचानका लागि संघर्ष गर्दै।
1: बंगलादेशमा बाढ़ी पहिरोमा एक सातामा 50 जनाको मृत्यु। युक्रेनका राष्ट्रपतिद्वारा सरकारको पुनर्गठनको घोषणा। इरान सम्झौताबाट बाहिरिन खोजेको ट्रम्पको दावी।
0: र फिफा विश्वकप फुटबलमा सेमी फाइनल समीकरण पूरा। अर्जेन्टिना फ्रान्स
17: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
18: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
17: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
18: हाम्रा सेवाहरू
17: दाँत नदुखाई खोल्ने,
18: दाँत भर्ने, दाँतको आकृति गर्ने,
17: दाँतको एक्सरे सुविधा,
18: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
17: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
18: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
17: ध्यान दिनै पर्ने कुरा
18: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
17: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल।
19: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 501।

अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा, अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि सानीमा घर कर्जा, सानीमा ब्याङ्क।

एल जी ले ल्यायो नयाँ एल जी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी, घर घरमा एल जी लाइफ गुड।

0: आजकल AI voice फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक बैंक सर्भे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यसका ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा बैंकद्वारा जारी।
1: नमस्कार, कान्तिपुर टारीका साथमा सुनिता र म श्रीकृष्ण। शुरू गरौं अहिलेसम्मका प्रमुख प्रसंगबाट।
2: सरकारले भारतसँग सीमा जोडिएको पश्चिम नवलपरासी स्थित नारायणी पारीको सीमावर्ती बस्ती सुस्तामा सुरक्षा उपस्थिति बढ़ाएको छ। 19 असारमा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय नवलपरासीलाई पत्र लेखी थप सुरक्षाकर्मी परिचालन र त्यहाँका नागरिकका समस्या समाधान गर्न निर्देशन दिएको थियो। निर्देशन लगत्तै सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा सुस्तामा रहेको 25 जनाको टोलीलाई बढ़ाएर 40 पुर्याइएको छ। तीन दिनपछि असार 22 जनरल यमबहादुर अधिकारी प्रतीक्षाको नेतृत्वमा नेपाली सेनाको टोली पुगेको थियो। 6 दिनपछि हिजो सशस्त्र प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक अञ्जनी पोखरेलले समेत स्थलगत भ्रमण गरेका छन्। सुस्तामा निर्माणाधीन तटबन्धको पूर्वी सीमानामा काम चलिरहेका बेला डेढ महिना अघि भारतीय सीमा सुरक्षा बलले नेपाली भूभागमै आएर निर्माण रोक्न भनेका थिए। यसै पृष्ठभूमिमा सरकारले त्यहाँ सुरक्षा उपस्थिति बढ़ाएको हो। यसलाई लिएर भारतीय पक्षले चासोपूर्वक नेपाल समक्ष प्रश्न गरेको अधिकारीहरूले बताएका छन्। खास गरी सादा पोशाकमा नेपाली सेनाका वरिष्ठ अधिकारी सहितको टोली पुगेपछि भारतीय पक्षले चासो दिएको हो। नेपाली सेनाका जनरल यमबहादुर अधिकारीको टोली किन सुस्त आएका हुन् भनेर परराष्ट्र मन्त्रालय र नेपाली सेना समक्ष भारतले चासो राखेको छ। परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, हामीले नेपाली सेनालाई बुझ्यौं, सेनाले विपदको पूर्व तयारी स्वरूप अध्ययन गर्न गएको भन्यो, भारतलाई त्यही जवाब दिएका छौं। नेपाली सेना सुस्तामा पुगे लगत्तै भारतीय सीमा सुरक्षा बल एसएसबीका अधिकारीले उनीहरूलाई त्यही सोधखोज गरेको जिल्ला स्थित एक सुरक्षा प्रमुखले बताए। औपचारिक जानकारी बिना सादा पोशाकका नेपाली सैनिक सीमावर्ती बस्तीमा पुगेपछि भारतीय पक्षले सोधखोज गरेका थिए। भारतीय सुरक्षाकर्मीले तपाईँहरू को हो र किन आउनुभएको हो भनेर सोधेका थिए। नेपाली सेनाको टोली आउँदैछ भनेर हामीलाई पनि थाहा थिएन। एसएसबीले सोधेपछि सादा पोशाकमा गएका सेनाले हामीलाई खबर गरेपछि थाहा पायौं। ती सुरक्षा प्रमुखले कान्तिपुरसँग भने, सादा पोशाकमा पुगेका सैनिक अधिकारीहरूले सुस्ताका बासिन्दासँग सीमा क्षेत्रबारे बुझेका थिए। सेनाका प्रवक्ता सहायक रति राजाराम बस्नेतले मुलुकभर मनसून र विभाजन कस्ता घटना हुन सक्छन् र जोखिमको अवस्था के छ भनेर बुझ्न सेनाको टोली सुस्ता पुगेको हुन सक्ने जानकारी दिए। उनले विपदबाट बचाउन के कस्ता उपाय अप्नाउन सकिन्छ भन्ने विषयमा भ्रमण केन्द्रित रहेको बताएका छन्। जिल्ला प्रशासनले पनि नेपाली सेनाको भ्रमण औपचारिक नरहेको जनाएको छ। सुस्तामा सशस्त्र प्रहरी बल तैनात गरिएको छ। डेढ महिना अघि भारतीय सुरक्षाकर्मीले तटबन्ध निर्माणमा अवरोध पुर्याएपछि सशस्त्र प्रहरीले संख्या बढ़ाएको हो। सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा 25 जनाको टोली रहँदै आएकोमा अहिले 40 पुर्याइएको हो। स्थानीय बासिन्दाले पनि सुस्ताको सुरक्षा र आफ्नो आधारभूत माग पूरा गर्न दवाब दिइरहेका छन्। दुई साता अघि सुस्ता बचाउ आन्दोलनका अगुवा मुन्ना खाँको नेतृत्वमा 52 स्थानीय बासिन्दाले काठमाडौँको माइतीगर मण्डलामा धरना दिएका थिए। त्यतिखेर गृहमन्त्री सुदन गुरूङलाई भेटेर सुस्तामा वर्षौंदेखि भारतीय सुरक्षाकर्मीको ज्यादती रहेको भन्दै नेपाल सरकारले त्यहाँ नेपाली सेनाको कमाण्डमा सुरक्षाकर्मीको पोस्ट राख्न माग गरेका थिए। गृहमन्त्रीसित उनीहरूले भेटे लगत्तै असार 19 मन्त्रालयले जिल्ला प्रशासनलाई पत्र पठाएर त्यहाँ रहेका नागरिकका समस्या समाधान गर्न निर्देशन दिएको थियो। मन्त्रालयको परिपत्र अनुसार सुस्ताका बासिन्दालाई नागरिकता प्रदान गर्ने लगायत विषयमा स्थानीय वडाले समेत काम थालिसकेको छ।
1: काठमाडौँका पानीका स्रोतमा गरिएको परीक्षणमा हानिकारक जीवाणु कोलीफर्म भेटिएको छ। काठमाडौँवासीले प्रयोग गर्ने खानेपानीमा कोलीफर्म जस्ता जीवाणु फेला परेका हुन्। जनस्वास्थ्य कार्यालय काठमाडौँले हालै गरेको परीक्षणमा सबै खानेपानीका नमूनामा हानिकारक जीवाणु कोलीफर्म भेटिएको हो। काठमाडौँ जनस्वास्थ्य कार्यालयका अधिकृत सरोज रोकाका अनुसार चन्द्रागिरी, किर्तिपुर, दक्षिणकाली, गोकर्णेश्वर नगरपालिका र काठमाडौँ महानगरपालिकाबाट खानेपानीका नमूना संकलन गरिएकोमा संकलित सबै खानेपानीका नमूनामा स्वास्थ्यका लागि हानिकारक सूक्ष्म जीव भेटिएको हो। अधिकृत रोकाले घर घरमा पानी वितरण गर्नु अघि क्लोरिन प्रयोग गर्न, नियमित रूपमा पानी परीक्षण गर्न र आवश्यक सावधानी अप्नाउन आग्रह गरिएको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, खानेपानी तथा ढल व्यवस्थापन विभाग, खानेपानी उपभोक्ता समिति लगायत सरकारवालासँग बैठक गरी परीक्षण प्रतिवेदन बारे जानकारी गराइएको उनको भनाइ छ। ठूलो लगानी भए पनि खानेपानीको गुणस्तरमा उल्लेखनीय सुधार आउन नसक्नु चिन्ताको विषय भएको विज्ञहरूले बताउँदै आएका छन्।
2: आत्मदाहपछि ज्यान गुमाएका गणेश नेपालीका परिवार र सरकार पक्षबीचको वार्ता सहमतिमा पुगेको छ। चार दिनदेखि जारी वार्तामा हिजो अपरान्ह 9 बजे सहमति भएको बताइएको छ। परिवारलाई उचित राहत प्रदान गर्ने, गणेशकी छोरीको उच्च शिक्षासम्मको व्यवस्था गर्ने, श्रीमतीलाई रोजगारी उपलब्ध गराउने तथा घटनाको निष्पक्ष अनुसन्धान गर्ने लगायतका विषयमा सहमति जुटेको हो। नेपालीले गत बुधबार काठमाडौँको त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका थिए। आत्मदाहको प्रयास गरेको भोलिपल्ट असार 25 गते उपचारको क्रममा उनको वीर अस्पतालमा निधन भएको थियो।
1: पछिल्ला 3 दशकमा नेपालमा 3 पटक अस्वाभाविक कर्जा विस्तार क्रेडिट बूम भएको र लगत्तै अर्थतन्त्रमा गम्भीर संकट क्रेडिट बस्ट आएको राष्ट्र बैंकले को एक अध्ययनले देखाएको छ। हरेक क्रेडिट बूमपछि अर्थतन्त्रका बाह्य सूचक सुधारणान्तर घाटा र चालू खाता घाटा बढ़ेको, विदेशी मुद्दा संचित घटेको र कर्जा वृद्धिदरमा संकुचन आएको अध्ययनले देखाएको हो। यसरी 3 वटै क्रेडिट बूमपछिको आर्थिक संकुचनबाट अर्थतन्त्र तंग्रिन निकै सकस परेको अध्ययनले औल्याएको छ। हरेक अस्वाभाविक कर्जा विस्तारपछिका केही वर्ष अर्थतन्त्रमा गहिरो संकट आएको अध्ययनले देखाएको हो। बेला बेलाका विस्तारकारी वित्त नीति, लामो समयसम्म अपनाएको खुकुलो मौद्रिक नीति र वित्तीय क्षेत्रको तीव्र उदारीकरणसँगै कर्जा विस्तार भएको देखिन्छ। तीव्र रूपमा कर्जा विस्तार भएका बेला शेयर बजार उकालो लाग्ने, बैंकहरूको जोखिम बढ़ने, चालू खाता घाटा चुलिने, विदेशी मुद्रा संचित घट्ने र अन्तत अर्थतन्त्र सुस्ताएको अध्ययनले देखाएको छ। हरेक उच्च कर्जा विस्तारपछि अर्थतन्त्रमा संकट आएको पनि देखिएको छ। कर्जा र अर्थतन्त्रको विस्तार एकअर्काका परिपूरक भएकाले बैंकर्स संघका अध्यक्ष सन्तोष कोरेलाले बताए। उनले भने मुख्य गरी कोविडपछि प्रभाव भएको केही कर्जा, घर जग्गा, शेयर बजार लगायत क्षेत्रमा प्रभाव भयो भन्ने हाम्रो ठम्याइ हो। राज्यको नीतिका कारण विगतमा धेरै कर्जा, घर जग्गा, शेयर बजार, व्यापार लगायत क्षेत्रमा भएको नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष राजेश कुमार अग्रवालको भनाइ छ। नेपालमा पटक पटक भएको उच्च कर्जा विस्तारले अर्थतन्त्रको विस्तारमा सकारात्मक योगदान दिन नसकेको राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठले स्वीकारेका छन्। हरेक पटकको आक्रामक कर्जा विस्तारले घर जग्गा, सवारी साधन लगायत सम्पत्तिको मूल्य र आयात बढ़ाउन धेरै योगदान गरेको तर आर्थिक वृद्धिदर बढ़ाउनमा अपेक्षित योगदान दिन नसकेको राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक समेत रहेका श्रेष्ठको भनाइ छ। उनले भने बैंक तथा वित्तीय संस्थाको कर्जाबाट भएको कर्जा विस्तारले आयात प्रवर्धन, घर जग्गाको मूल्यमा अस्वाभाविक वृद्धि र सवारी साधनको प्रयोगमा वृद्धि भएको देखियो। उत्पादनमूलक क्षेत्रमा निकै कम मात्रामा कर्जा लगानी भएकाले धेरै कर्जा विस्तार हुँदा पनि आर्थिक वृद्धिदर राम्रो हुन सकेन। अध्ययनले तीनै कर्जा बूम अन्तत बाह्य क्षेत्र संकटमा गएको निष्कर्ष निकालेको छ। कर्जा विस्तारसँगै आयात बढ़ेको, चालू खाता घाटा चुलिएको, सुधारान्तर घाटा तथा चालू खाता घाटा बढ़ेको र विदेशी मुद्रा संचित धेरैले घटेको अध्ययनले देखाएको छ। तीनै बूमपछि नेपालको आर्थिक वृद्धि औसत भन्दा तल झरेको देखिएकाले खराब साबित भएको निष्कर्ष निकालिएको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क।

choice. LG ले ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा refrigerator, washing machine, AC को complete range. 10 वर्षको warranty सहित 0% no cost EMI. नागरिकता भए पुग्छ. हरेक घरको खुशी घर घरमा LG. LG, life's good.

0: नेपाली पेन्ट्स कम्पनी जसलीन पेन्ट्स तीन दशक देखि नेपाली मनको रंग।
1: ब्रेक पछि कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तार। विश्वकप फुटबलको सेमी फाइनल समीकरण पूरा भएको छ। अर्जेन्टिना, फ्रान्स, स्पेन र इंग्ल्याण्डले अन्तिम चारमा स्थान बनाएका हुन्। उपाधि यात्रामा अब तीनवटा युरोपेली र एक दक्षिण अमेरिकी टीमबीच प्रतिस्पर्धा हुने भएको छ। विश्व वरियताको शीर्ष स्थानमा रहेका टोलीबीचको सेमी फाइनल भिडन्त रोचक हुने अपेक्षा गरिएको छ।
2: आइतबार सम्पन्न क्वार्टर फाइनलका खेलपछि फ्रान्स, स्पेन, इंग्ल्याण्ड र अर्जेन्टिनाले सेमी फाइनलमा स्थान सुरक्षित गरेका छन्। अब यी चार टोली मध्ये दुईले विश्वकप फाइनल खेल्नेछन् भने बाँकी दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। इतिहासकै सबैभन्दा ठूलो यसपटकको विश्वकपमा धेरै अप्रत्याशित नतिजा देखिए पनि अन्तिम चारमा भने विश्व फुटबलका स्थापित शक्तिहरू नै पुगेका छन्। फिफा वरियतामा शीर्ष चारमा रहेका टोलीहरू बीच उपाधिका लागि प्रतिस्पर्धा हुने भएको हो। पहिलो सेमी फाइनलमा फ्रान्स र स्पेन आमने सामने हुनेछन्। दुवै टोलीले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका छन्। सन् 2022 विश्वकपमा उपविजेतामा चित्त बुझाएको फ्रान्सले यसपटक आफ्नो सन्तुलित खेल, बलियो रक्षा पंक्ति र प्रभावकारी आक्रमण शैलीले उपाधि दावेदारी प्रस्तुत गरेको छ। फ्रान्सले क्वार्टर फाइनलमा मोरक्कोलाई 2-0 गोलले पराजित गर्दै सेमी फाइनलमा स्थान बनाएको हो। अर्कोतर्फ स्पेनले बल नियन्त्रणमा आधारित शैली, छोटो पास र सामूहिक खेल मार्फत विपक्षलाई दबावमा राख्दै अन्तिम चारसम्मको यात्रा तय गरेको छ। जारी प्रतियोगितामा एक गोल मात्र खाएको स्पेन अपराजित मध्येको एक टोली हो। स्पेनले क्वार्टर फाइनलमा बेल्जियमबाट एक गोल बेहोरे पनि सो खेलको नतिजा भने 2-1 आफ्नो पक्षमा पार्दै चुनौती दिँदै आएको छ। इंग्ल्याण्ड र अर्जेन्टिना बीच दोस्रो सेमी फाइनलमा प्रतिस्पर्धा हुनेछ। विश्व फुटबलका दुई चर्चित राष्ट्रबीचको यो भेट रोचक हुने अपेक्षा गरिएको छ। राउण्ड अफ 16 इजिप्ट विरूद्ध संघर्षपूर्ण जित निकालेको अर्जेन्टिनाले क्वार्टर फाइनलमा पनि अन्तिम समयसम्म संघर्ष गर्दै स्विजरल्याण्डमाथि 3-1 जितसहित उपाधि नजिक पुगेको हो। यता पछिल्ला केही अन्तर्राष्ट्रिय प्रतियोगितामा निरन्तर राम्रो प्रदर्शन गर्दै आइरहेको इंग्ल्याण्डले अब अघिल्लो संस्करणको विजेता समेत रहेको अर्जेन्टिनालाई फाइनल प्रवेशका लागि चुनौती पेश गर्ने भएको छ। लगातार दोस्रो विश्वकप उपाधिको लक्ष्यमा रहेको अर्जेन्टिनालाई रोक्नु उसका लागि मुख्य चुनौती बनेको छ। इंग्ल्याण्डले राउण्ड अफ 16 मेक्सिकोलाई 3-2 गोलले पराजित गरेको थियो भने क्वार्टर फाइनलमा लामो समयपछि विश्वकपमा फर्किएको नर्वेमाथि 2-1 गोलको जितसहित उपाधि यात्रा तय गरेको हो। इंग्ल्याण्ड र अर्जेन्टिना बीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ। स्टार खेलाड़ी लियोनल मेसीले पहिलो पटक इंग्ल्याण्ड विरूद्ध प्रतिस्पर्धा गर्दैछन्। अर्जेन्टिना फाइनल पुगेर उपाधि जित्न सफल भयो भने उसले लगातार दोस्रो पटक विश्वकप जित्ने उपलब्धि हासिल गर्नेछ। त्यसो त अर्जेन्टिनाले यसअघि सन् 2022, 1986 र 1978 विश्वकप जितिसकेको छ। यता दुई पटकको विश्व च्याम्पियन फ्रान्सको पनि तेस्रो पटक उपाधि उचाल्ने लक्ष्य छ। उसले सन् 2018 र 1998 विश्वकप जितेको थियो। यसैबीच 1966 विश्वकप जिते यता उपाधिविहीन अवस्थामा रहेको इंग्ल्याण्ड दोस्रो पटक उपाधि उचाल्ने लक्ष्यमा छ। यस्तै 16 वर्षपछि स्पेनले पुनः एकपटक उपाधि जित्ने अवसर पाएको छ। स्पेनले सन् 2010 पहिलो पटक विश्वकप जितेको थियो। विश्वकपको यो संस्करण पहिलेको भन्दा केही फरक पनि देखिएको छ। अब विश्व फुटबलका समर्थकको नजर अर्जेन्टिनाले लगातार दोस्रो उपाधिको इतिहास रचला, फ्रान्सले तेस्रो पटक विश्वकप उचाल्ला, इंग्ल्याण्डले 60 वर्षपछि लामो प्रतीक्षा अन्त्य गर्ला वा स्पेनले 16 वर्षपछि पुनः विश्व विजेता बन्ने गौरव हासिल गर्ला भन्नेमा केन्द्रित हुने देखिन्छ। रेडियो कान्तिपुरका लागि नवीन कोइराला।
0: कान्तिपुर सविस्तार।
3: भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सुकुम्बासीका समस्यालाई सरकारले प्राथमिकतामा राखेको बताएकी छन्। गृहमन्त्री सुदन गुरूङ लगायतको टोली सँगै बोडेस्थित होल्डिङ सेन्टरमा पुगेकी मन्त्री रावलले सुकुम्बासीलाई लालपुरा दिनका लागि अव्यवस्थित बसोबासी स्थलबाट सारेर होल्डिङ सेन्टरमा राखिएको उनको भनाइ छ। असारको तेस्रो हप्ताबाट बर्दियाबाट लालपूर्जा वितरण शुरू भइसकेको भन्दै उनले केही साताभित्रै देशभर लागू गरिने बताइन्। मन्त्री रावलले सुकुम्बासीलाई जग्गा लालपूर्जा दिनलाई कानूनी जारी रहेको समेत उनको भनाइ छ। होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको प्रमाणीकरणका लागि भूमि समाधान समितिको टोली आएर फारम भर्ने लगायतका सबै प्रक्रिया गर्ने उनले बताइन्।
1: ललितपुरको गोदावरी नगरपालिकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार आयोजनामा प्रयोग भइरहेको रोडा लगायतका खानीजन्य प्राकृतिक स्रोत आपूर्तिमा अवरोध नगरेको दावी गरेको छ। नगरपालिकाले आफूले नियतवश कुनै अवरोध नगरेको दावी गरेको हो। कान्तिपुरसँग कुरा गर्दै गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्काले व्यवसायलाई लक्षित गरी कुनै अवरोध सिर्जना नगरिएको बताएका छन्। स्थानीय तह, खानी व्यवसायी र राष्ट्रिय गौरवको आयोजनाबीच उत्पन्न विवादको मूल कारण संघीय तथा प्रदेश स्तरको नीतिगत अस्पष्टता रहेको नगरपालिकाको भनाइ छ। खड्काका अनुसार खानी उत्खनन सम्बन्धी संघीय र प्रादेशिक कानून तथा कार्यविधि स्पष्ट नहुँदा स्थानीय तह कार्यान्वयनका क्रममा कानूनी अन्यलमा परेको हो।
3: वीरगंज भन्सार नाकाबाट चालू आर्थिक वर्षको जेठ मसान्तसम्म विद्युतीय जीप, कार, भ्यान तथा मोटरसाइकलको आयात उल्लेख्य रूपमा बढ़ेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यी दुवै प्रकारका विद्युतीय सवारी साधनको आयात दोहोरो अंकले वृद्धि भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ। तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको जेठसम्म 2,79,00,000,000 रूपियाँ बराबरको 917 विद्युतीय जीप, कार र भ्यान आयात भएका छन्। त्यस्तै विद्युतीय मोटरसाइकलको आयात पनि उत्साहजनक रूपमा बढ़ेको छ। चालू आर्थिक वर्षको जेठसम्म 1,52,17,00,000 रूपियाँ बराबरको 10,815 विद्युतीय मोटरसाइकल भित्रिएका छन्। वीरगंज स्थित विद्युतीय कार डिपोलका वितरक अनुप अग्रवालले इन्धनको बढ़दो मूल्य, विद्युतीय सवारीमा सरकारी कर सहुलियत लगायतका कारणले विद्युतीय सवारीको आयात तीव्र रूपमा बढ़ेको बताए।
1: सरकारले जारी गरेको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी, कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावलीप्रति व्यवसायीहरूले असन्तुष्टि जनाएका छन्। 14 छुट्टा छुट्टै छात्र संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै शैक्षिक कन्सल्टेन्सी व्यवसायको चाबी सरकारलाई बुझाएर सड़क आन्दोलनमा उत्रने चेतावनी दिएका हुन्। मन्त्री परिषदले गत बिहिबार निर्देशिका अनुसार चल्दै आएको यस क्षेत्रका लागि नियमावली जारी गरेको थियो। व्यवसायीले सो नियमावलीले निजी लगानी र विद्यार्थीको भविष्यमाथि गम्भीर असर पार्ने जनाएका छन्। नेपाल शैक्षिक परामर्श संघ इक्यान, नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघ लगायतका संस्थाले जारी गरेको प्रेस विज्ञप्तीमा नियमावलीका कतिपय प्रावधान अव्यावहारिक, विभेदकारी र निर्णय नियन्त्रणमुखी रहेको दावी गरिएको छ।

0: आजकल AI voice fake video को माध्यम बाट ठगी गर्ने, digital lending भन्दै झूठो loan app बनाएर scamming गर्ने, crypto र investment trap fake bank सर्भे वा offer को माध्यम बाट ठगी गर्ने ठगर को बिक्री बढेको हुनाले यस्ता ठगर बाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा ब्याङ्कद्वारा जारी।
1: Red Bull, Babbal Energy.
2: चाहिने रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: कान्तिपुरमा अब आर्थिक समाचार।
2: आर्थिक समाचारको साथमा
3: गर्मीमा नयाँ ट्रेन्ड, रिफ्रेशमेन्ट पार्क, न्यूट्रिशन मिट, चिसो हलिक्स।
1: विद्युत खरिद सम्झौता, पीपी र जल विद्युत, सौर्य ऊर्जा लगायत सबै आयोजनाको सर्वेक्षण अनुमति पत्र छिट्टै खुल्ला गर्ने ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले बताएका छन्। पीपी र लाइसेन्स खुल्ला गरी आफूहरू उदार भएर जाने उनको भनाइ छ। कान्तिपुर टेलिभिजनको फायर साइड कार्यक्रममा उनले पीपीए आफू आउनु अगावै रोका रहेको प्रस्ताएका छन्। चालू आर्थिक वर्षको बजेटमा रन अफ रिभर, नदी प्रवाही आयोजनाको लेउ र तीर, टेक एण्ड पे अवधारणा अनुरूप विद्युत खरिद सम्झौता पीपीएको व्यवस्था गरिएपछि आयोजनाको पीपीए रोकिएको छ। यसअघि 10 मेगावटका आयोजनाको स्वत पीपीए भइरहेको थियो। आगामी आर्थिक वर्षको बजेट मार्फत अर्थमन्त्री सोडिम वाग्रीले 10 मेगावट भन्दा कम क्षमताका विद्युत आयोजनाको पीपीए तत्काल गरिने बताएका थिए। पीपीए भएका तर निर्माण शुरू नगरेका आयोजनाको अनुमति पत्र खारेज गरी लेउ वा तिर, टेक अर पे विधिमा नयाँ पीपीए गर्ने प्रबन्ध गरिने समेत उनको भनाइ थियो। सुखायाममा घटाघटमा विद्युत खरिद दर निर्धारण गरी सम्झौता गर्ने व्यवस्था मिलाइने उनले उल्लेख गरेका थिए। जेठ पहिलो सातासम्म 56 सौर्य आयोजनाको 835.5 मेगावट र 54.547 जलविद्युत आयोजनाको 11,988 मेगावटको पीपीए गरिसकिएको प्राधिकरणले बताएको छ।

0: हेल्थसँग कहिले गरिदिनु सम्झौता, किनकि मसँग छ मेरो हेल्थी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। दक्षिण कोरियाले यस वर्ष पहिलो पटक आपतकालीन हिट वेभ, अत्यधिक गर्मी र तातो हावाको चेतावनी जारी गरेको छ। चेतावनीसँगै सर्वसाधारणलाई बाहिरी गतिविधि रोक्न र शरीरलाई शीतल राख्न आग्रह गरिएको छ। नयाँ प्रणाली अनुसार कुनै क्षेत्रमा महसुस गरिने तापक्रम कम्तीमा 38 डिग्री सेल्सियस वा वास्तविक तापक्रम कम्तीमा 39 डिग्री सेल्सियस पुग्ने पूर्वानुमान भएमा एक दिनका लागि मात्र भए पनि आपतकालीन हिट वेभ चेतावनी जारी गर्न सकिने व्यवस्था गरिएको छ। अधिकारीका अनुसार दक्षिण कोरियामा पछिल्ला वर्षमा अत्यधिक गर्मीको लहर लामो समयसम्म रहने र तीव्र बन्दै गएकाले त्यहाँको प्रभावकारी व्यवस्थापनका लागि नयाँ चेतावनी प्रणाली लागू गरिएको हो।
3: खेलकुद समाचारको साथमा
4: एलजी लाइट्स गुड।
5: नेपालले एसएससी महिला अण्डर 19 प्रिमियर कपमा लगातार दोस्रो जित निकालेको छ। हिजो मलेसियाको यूएसडी यूकेएम ओभलमा नेपालले सिंगापुरलाई 151 रनको फराकिलो अन्तरले पराजित गरेको हो। जीतसँगै समूह डीको नेपालले 4 अंक जोडेको छ। दुवै खेलमा पराजित सिंगापुर अंकविहीन छ। नेपालले प्रस्तुत गरेको 200 रनको लक्ष्य पछ्याएको सिंगापुरले 20 ओभरमै नै ब्याटिङ गरे पनि 8 विकेट गुमाएर 48 रन मात्र बनाउन सक्यो। अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि हङकङसँग प्रतिस्पर्धा गर्नेछ।
2: अब मौसम सम्बन्धी जानकारी। आज देशभर अधिकांश स्थानमा बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थान तथा मधेश र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। केही बेर अघि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस मापन गरिएको छ। अधिकतम तापक्रम 30 डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। सूर्योदय आज बिहान 5:10 भयो भने सूर्यास्त भरेसा आज 7:08 हुनेछ।
5: हवस् देशका साथै कान्तिपुर आएको यो बुलेटिन अहिले यहीँ सकिन्छ। सुनिता र म श्री कृष्ण विदा हुन्छौ। नमस्कार।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98160555553 र 98423189।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतारो नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
7: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खादबारीमा विशेष छुट।
8: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
1: संकुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खुल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका 1 प्रहरी गेट छेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू
4: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 98520165680 र 98421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1 संखुवा सभा।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।

0: छ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421926987 र 98520519906।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
5: रबिन टेलर्स, खादबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 98606040
6: र 98193675।

0: digital ne pachuk ma anige hekeng yam mo lak ori hekyan ainang thosa usurganu ningwa kebakpa banking la labu phokum muktinath vikas bank re tencha apulungo choguga muktinath vikas bank tencha bank omen bank tencha o get mapong
1: हेरन विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो कुन जन्मको पाप थियो कुनै
2: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी सम्पर्क नम्बर 98525

0: 98568 98525 55768
1: साथै 98525 55768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी ठूलो क्याबिन शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295 75 147

0: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
0: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसारसभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जेवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 98615 39444
2: र 0295901155।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Songkhua Sabha, 95.5 MHz.
1: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खुल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 029-590-6667 र 98-420-22-6667।
3: ओहो लु नमस्कार है सर।
4: ओहो लु नमस्कार है सर। नमस्कार।
3: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
4: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
3: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
5: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
5: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
5: होटल टेलरिङ सेन्टर, खाँदबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल, 98-615-39-444
5: र 029-590-155।
6: More style, more design. Total Tailors.
7: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
8: किन र काका?
7: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
8: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
7: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
8: हजुर, जुनसुकै छाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
7: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
8: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
7: र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
8: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
7: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
8: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
7: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
8: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
7: सम्पर्क 029-140-0084 र 98-045-8027।

0: digital nepal chakma anige hekyang yamu lakori hekyang ainan thosa usurganu ningwa kebakpa banking ra labu phokum muktinath vikas bank re tencha aplungo choguba muktinath vikas bank tencha bank omen bank tencha of ketmapong
1: खुशीको खबर तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572 67, मोबाइल 97438640084।
2: आयो सबको घर घरमा।
3: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 MHz।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295262 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
6: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
7: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98009 00 62।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98520 55 768, 98520 55 768।
11: साथै 98520 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
12: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
13: उपलब्ध सुविधाहरू एक दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। दुई शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। तीन सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। चार वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। पाँच पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। छ आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। सात विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। आठ सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। नौ यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा सात नयाँ बजार सङ्खुवा सभा फोन नम्बर 0295611065 9841252504 9841226987 र 9852051906।
14: नमस्कार है वडाध्यक्षज्यू।
15: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
14: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
15: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
14: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
15: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
14: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
16: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
17: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
18: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, छैन र?
19: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
20: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
21: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842082776।
22: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादबारी एक बुद्ध थुकबाट दूरसञ्चार जाने बाटो।

रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको आठ बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 98421552564, 98421269087 र 98520519906।
4: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू:
5: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 98520165080 र 98421008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खादबारी 1 संखुवा सभा।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी।
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात

0: तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 9843347262,
1: 9810555585
2: र वाट्सएप नम्बर 9852286।
3: इसी बार नि घरमा बुवा आमा हुनुहुन्न अथवा भगवानको धाममा गइसक्नु भएको छ अथवा तपाईँ भनौँ न एउटा श्राद्धादि कर्ममा तपाईँ अगाडि बढिरहनु भएको छ, घरमा श्राद्ध तर्पण पिण्डहरू दिने गर्नु भएको छ भने आज रात्रिको समयमा भोजन नगर्नु, आज एक साक मात्रै भोजन गर्नु, सन्ध्याको समयमा सन्ध्याभन्दा पूर्व घाम छँदै रोटी सब्जीहरू खानु असाध्य राम्रो मानिन्छ है। यो जानकारी दिए तपाईँलाई। अब हामी यतिखेर कार्यक्रममा रहेर यो आज निसी बार्नेको बारेमा थोरै चर्चा गरे। यो निसी बार्ने, निसी बार्नेको यो चर्चा तपाईँहरूलाई जानकारी गराउँ, सबैलाई थाहा नहुन सक्छ। यो फेरि कोही मान्छेले चाहिँ भन्नुहुन्छ यो हामीले त हुन्छ रे अरूले बार्नुपर्छ, होइन। निसी बार्ने भनेको श्राद्ध कर्म जसले गर्नुहुन्छ सबैले बार्नुपर्छ, त्यहाँ कुनै जात भात लिङ्ग परिवेश केही छैन। त्यसो भएको हुँदा तपाईँहरूले पनि बार्नुहोला, तपाईँहरू पनि सावधानी हुनुहोला भन्न चाहन्छु। कार्यक्रम ज्योतिष दर्पणको यो माध्यमद्वारा हामी तपाईँलाई यो कुराको जानकारी गराए। अब कार्यक्रममा पालो भएको छ आजको ग्रह गोचर। ग्रह गोचरमा सूर्य यतिखेर मिथुन राशिमा रहेका छन् भने चन्द्रमा मिथुन राशिमा छन्। आज त्यस्तै गरेर मंगल वृष राशिमा छन् भने त्यस्तै गरेर आजको दिनमा बुध मिथुन राशिमा छन्, बृहस्पति आज कर्कट राशिमा छन्, शुक्र सिंह राशिमा छन्, शनि मीन राशिमा, राहु कुम्भ राशिमा र केतु सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। आज मिथुन राशिलाई राज्यको एकदम सकारात्मक ऊर्जा छ। कर्कट राशि पनि आज उत्कृष्ट दिनहरू भन्न सक्छ। यो ग्रह गोचरको परिवेश मैले तपाईँलाई जानकारी गराए। अब हामी तपाईँहरूलाई जानकारी दिन्छौं कि यो ग्रह गोचर सँगसँगै आजको राशिले के भन्छ, तपाईँका दिनलाई कसरी व्यतीत गर्छ राशिफलले भन्ने कुरा हो। हामी आज यो काठमाडौँबाट यतिखेर कार्यक्रम ज्योतिष दर्पण सञ्चालन गरिरहेको तपाईँलाई अवगत गराउन चाहन्छु, किनभने भोलि मंगलबार तपाईँ र मेरो भेट काठमाडौँमा रहनेछ। भोलि एक दिन म काठमाडौँ आइसकेको छु, फेरि तपाईँहरू बा आउनुहुन्न कि गुरुसँग भेटुन्न कि भन्ने चिन्ता लिनै पर्दैन। तपाईँ र मेरो भेट काठमाडौँमा रहनेछ। काठमाडौँमा चक्रपथ बाँसबारी रोडमा, तपाईँ बाँसबारी रोडमा अस्ट्रेलियन एम्बेसी छ, अस्ट्रेलियन एम्बेसीको ठिक अगाडिपट्टि चौतारा रेस्टुरेन्टमा तपाईँ र मेरो भेटघाट रहनेछ। अरू बेला पनि आइरहनु भने सज्जनहरूले त मलाई यहीँ भेटिरहनुहुन्छ भनेको, अरू बेला आउँदा पनि आउनु भने र आज पनि आउन मन लागेको छ भने सम्पर्कमा तपाईँ आउन सक्नुहुन्छ, हामीलाई भेट गर्न सक्नुहुन्छ। आज तपाईँलाई हामी माफ गर्नुहोला, आज होइन भोलि, भोलि मंगलबार भेटघाट गर्छौं। भोलि 30 गते मंगलबार काठमाडौँमा भेट्ने तपाईँलाई वाचा गरे है। यो मैले किन यसरी बारम्बार तपाईँलाई भनिरहेको छु भने तपाईँ नझुकिनु होला कि भनेर। भोलि धेरैले आफ्नो छोराछोरीलाई पठाउँदै हुनुहुन्छ, मलाई थाहा छ, सबै आफ्नो परिवारजनलाई त्यहाँ जानु है, गुरुदेव आउनु भएको छ भनेर सबैलाई भन्नुहुन्छ, मलाई त पनि थाहा छ। त्यही भएर तपाईँहरूले पनि एकचोटि भेटेर चिना हेराउनु होला, जसको चिना छ चिना लिएर आउनुहोला, चिना छैन तपाईँ र मेरो भेटघाट साल महिना गते बार समय र जन्मेको जिल्लाहरू अनिवार्य रूपमा चाहिन्छ, भेटघाट गर्नुभयो भने तपाईँ र मेरो कुराकानी भइहाल्छ। अहिलेलाई यति जानकारी गराए, भोलि मंगलबार हो, 30 गते हो, सबैलाई यति मात्र सम्झाइदिए काठमाडौँमा भेट हुन्छ है भनेर भेट्न इच्छा हुनेले भेट गर्न सक्नुहुन्छ।

0: भन्दै कार्यक्रम ज्योतिष दर्पणमा अबको पालो भएको छ आजको तपाईँको मेष आदि बार राशिफलको। सबैभन्दा पहिलो राशि मेष राशि। मेष राशिको लागि आज दिन सकारात्मक छ, पराक्रमिक छ। तपाईँको वर्चस्व धेरै वृद्धि रहनेछ। आँटेका कामहरूमा सफल हुने योग रहेको छ। मान सम्मानमा वृद्धि हुनुको साथ साथमा पारिवारिक जनहरूबाट पनि शुभ रहेको छ। इष्टमित्रहरूले साथ दिने खालको योग पनि राम्रो रहेको छ भने आँटेका ताकेका कामबाट पनि सकारात्मक ऊर्जा आजको राशिमा संकेत छ। तपाईँको सोच परिवर्तन आजबाट रहन सक्छ किनकि लग्नमा चन्द्रमा आइसकेको छ। इष्टमित्रहरूले पनि साथ तपाईँलाई निकै दिनेछन् किनभने आजको दिनबाट राजयुक्त ग्रह तपाईँको राशिमा परिवर्तन भइसकेको छ। आज गरेका कामहरू सकारात्मक बन्दै जान सक्छ। उन्नति र प्रगति पनि राम्रो रहनेछ। चन्द्रमा बाह्रौं भए तापनि अन्य कामको लागि भने आज निकै राम्रो देख्न सकिन्छ। मान सम्मानमा पनि वृद्धि रहन्छ। खानपिनमा स्वास्थ्यमा पनि सुधार हुने खालको युक्त छ। तर थोरै चन्द्रमा अलिकति बाह्रौं पर्यो, खर्च भने वृद्धि होला। तर लग्नमा बृहस्पति उच्च भएकाले काम गर्न एउटा जोस जाँगरहरू वृद्धि रहनेछ। सिंह राशि हुनेको लागि गर्दै आएका कामबाट सफलता बन्ने खालको योग देख्न सकिन्छ। मान सम्मानमा वृद्धि हुन्छ। आँटेका ताकेका कामहरूबाट पनि सकारात्मक ऊर्जा आजको राशिबाट संकेत देख्न सकिन्छ। तपाईँले सोचेका कामहरूबाट तपाईँको लागि धेरै राम्रो देख्न सकिने योग छ। मान सम्मानमा वृद्धि हुन्छ। नबनेका कामहरू बन्दै जान सक्ने सम्भावनाहरू आजको राशिबाट संकेत देख्न सकिएको छ भने इष्टमित्रहरूले पनि साथ दिन सक्ने योग छ। लामो दीर्घ यात्राहरू आजको लागि सकारात्मक भएर जाने योग आजको राशिबाट संकेत। ग्रहमा कन्या राशिलाई ग्रहहरूबाट संकेत देख्न सकिने योग आजको राशिमा संकेत छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 9843597658 9842373601
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
0: यतिखेर पालो भएको छ तुला राशिको। तपाईँको मन बलियो रहनेछ। आजको दिनमा पराक्रमिक योग छ। साथीभाइसँग नयाँ ठाउँको परिभ्रमण गर्ने योग छ। भाग्य चम्किने योग रहेको छ। इष्टमित्रहरूले साथ दिने खालको योग पनि राशिमा संकेत छ। यतिखेर आठौं चन्द्रमाले चोटपटक भय रहन सक्छ। औषधि मूल्यमा धन खर्च वृद्धि हुनुका साथसाथमा मान्यजनहरूको आशीर्वाद कमी हुन सक्ने युग रहेको छ। इष्टमित्रबाट अलिकति टाढा रहनुहोला। आजको दिनमा आफ्नै व्यक्तिहरूबाट शत्रु पैदा हुनेछन्। विशेष ध्यान दिनु शुभ हुन्छ। ग्रहमा राजयुक्त ग्रह छ। पारिवारिक रमझममा तपाईँको दिन व्यतीत रहन्छ। मान सम्मानमा पनि वृद्धि हुन्छ। नबनेका कामहरू बन्दै जान सक्ने योग र सम्भावना राशिमा संकेत छ। मकर राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सकारात्मक ऊर्जा आउने खालको योग रहेको छ। मान सम्मानमा वृद्धि हुनु आजको लागि राम्रो रहेको छ भने मान सम्मानमा पनि वृद्धि हुने खालका योगहरू आजको राशिमा संकेत। ग्रहमा मकर राशिलाई देख्न सकिने योग रहेको छ। कुम्भ राशिलाई साढे सातको शनि छ। सातौंमा शुक्रको योग छ। प्रेममा असाध्य राम्रो रहन सक्छ। आजको दिनमा पुराना प्रेमीहरूसँग अलिकति बिछोड पनि हुन सक्ने खालका सम्भावना भएकाले आजको दिनमा ओम सम शनेश्वराय नमः मन्त्र जप गर्दै अगाडि बढ्नु भयो भने दिन शुभ रहन्छ। र अन्त्यमा मिनु राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। लामो दूरीको यात्राहरूमा सहज हुनुको साथसाथमा आफ्नो र आफन्तहरूको साथ र सहयोगले गर्दा अधुरा कामहरू पनि पूरा हुने योग राशिमा संकेत ग्रहबाट देख्न सकिने योग रहेको छ।

हजुर, हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं। कार्यक्रम ज्योतिष दर्पण हरेक दिन 8 बजेबाट 9 बजेसम्म नेपालका पूर्व मिश्रदेखि पश्चिम महाकालीसम्म 7 प्रदेश 77 जिल्लाबाट कार्यक्रम एकैसाथमा प्रसारण भइरहेको छ। हामी नियमित तपाईँहरूलाई कुराको जानकारी गराइरहेका छौं कि तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। हामीलाई धेरै मान्छेहरूले कार्यक्रम सुन्दाखेरि संस्कार संस्कार संस्कार भन्नुहुन्थ्यो। हामीले संस्कारलाई केही जोड्ने एउटा प्रयास र प्रयत्न गरेका छौं। आज म तपाईँहरूलाई जानकारी गराउँछु, संस्कारमा हामीले चर्चा गरिरहने कुराहरूमा कहिलेकाहीँ हामीले केको बारेमा कुरा गर्छौं, केको बारेमा कुरा गर्छौं। अहिले हामी 16 संस्कार मध्येमा आज हामी तपाईँलाई जानकारी गराउँछौ। सूतिका स्नान मुहूर्त अथवा गर्भवती महिलाले स्नान गर्ने पहिलो दिन के जोड्नु पर्दो रहेछ है, थाहा पाउनु पर्यो नि। यो विचारा कसले भन्ने आशा र थाहा पाउने, हाम्रा आमाहरूलाई, हाम्रा दिदीहरूलाई, हाम्रा भाउजूहरूलाई, काकीहरूलाई, सानीमाहरूलाई कसले भन्ने आशा र विचार थाहा हुने। अनि त्यत्तिकै गयो, नुहायो, आयो, अनि भोलिदेखि ढाड दुख्या छ भने छ, पेटमा स्वास्थ्य बिग्रियो भने छ, टाउको दुख्न थालो भने छ, यो सबै के हो, पानीको दोष लागेको कारण हो। त्यही भएर आजदेखि भनेको मान्नु, यो आवाजलाई रेकर्ड गर्नु हजुर काम लाग्छ कहिले काहीँ, बुझ्नुभयो कि भएन, यस्ता कुराहरू त सेभ गरेर राख्ने कुरा हो। यो त फेरि धेरै कुराहरूको प्रत्येक दिन मान्छे हजारौं हजार मान्छे जन्मिरहेका छन्, सबैलाई चाहिने कुरा होइन है, ध्यान दिनु होला। यस्ता कुराहरूमा बुझ्नु भएन भने हाम्रो फेसबुक आइडी थाहा छैन, फेसबुक आइडीमा गएर सर्च गर्नु न, फेसबुक सबैले चलाउनुहुन्छ तपाईँहरू होइन, फेसबुकमा जानुहोस् अनि लक्ष्मण सुवेदी 333 LAXMANYUBEDI सुवेदी 333 यो सर्च गर्नुहोस् र तपाईँ हाम्रो भेटघाट हुन्छ। फेसबुकबाट म्यासेज गर्नुहोस् अथवा हाम्रो 98453 97658 यो नम्बर वाट्सएप छ, यो नम्बर सेभ गरेर वाट्सएपमा म्यासेज गर्नुहोस् होइन, अथवा हामीलाई तपाईँले युट्युबमा गएर लक्ष्मण सुवेदी 333 सर्च गर्नुहोस्। हाम्रो आफ्नै युट्युब च्यानल आउँछ, अब यसमा भिडियो हाल्ने त धेरैचोटि भनियो, पा छैन है, यसमा तपाईँहरूले हामीलाई त्यहाँ सब्सक्राइब पनि गर्नुहोला, भिडियोहरू अलिअलि छ नि, हेर्दै पनि गर्नुहोला, केही अब के को बारेमा भिडियो हाल्ने भनेर तपाईँले खबर गर्दै पनि गर्नुहोला। तपाईँले कमेन्ट गर्नुभएको युट्युबमा गएर कमेन्ट गर्नुभयो भने त्यहाँबाट हामी त्यही अनुसारका के गर्छौं, त्यही अनुसारका भिडियोहरू बनाएर त्यो युट्युबमा हामीले पोस्ट गरिदिनेछौँ र तपाईँहरूलाई हेर्न सजिलो पनि हुन्छ है। नम्बर थाहा पाउनुभयो, नाम थाहा पाउनुभयो, फेसबुकमा जाने अथवा जुनसुकै सामाजिक सञ्जालमा LAXMANYUBEDI सुवेदी 333 अनि नम्बर चाहिँ भनिहाल्छु है, दिनैभरि पनि फोन गर्नुहोला यही नम्बरमा 98453 97658 यो नम्बर चाहिँ वाट्सएप पनि छ, यसमा चाहिँ भाइबर पनि छ होइन, अनि अर्को चाहिँ एनसेलको नम्बर 98142-73-601 यो नम्बरमा सम्पर्क भने तपाईँ दिनैभरि पनि गर्न सक्नुहुन्छ, लागिहालौ, धेरै ढिलो गर्नु भएको छैन होइन। अब सूतिका स्नान मुहूर्त म तपाईँलाई एकदमै ध्यान दिएर सुन्ने खालको शास्त्रको ज्ञान दिइरहेको छु, ध्यान दिएर सुन्नुहोला। पोषम ध्रुवेन्दु करव्रात हेषु सूतिर् स्नानम समित्र भरवीज कुजे सुसस्तम नाद्रात्रय श्रुति मघांत कमेश मूलम त्वाष्टम ज्ञशौरी वसुसर विरिक्त तिथ्याम। कति राम्रो श्लोक छ है, यसको अर्थ के भनौ भने सबैभन्दा पहिली रेवती नक्षत्र, उत्तर भाद्रपदा, उत्तर साढा र उत्तर फाल्गुनी नक्षत्र, तीनटा नक्षत्र, रोहिणी नक्षत्र, मृगशिरा नक्षत्र, हस्ता नक्षत्र, स्वाति नक्षत्र, अश्विनी नक्षत्र र अनुराधा नक्षत्रमा, अनि आइतबार, बिहिबार, मंगलबार होइन
सुत्केर स्नान गर्नलाई शुभ हुन्छ भनेर शास्त्रमा लेखेको छ है। अर्को के छ भने आराध्रा नक्षत्र, पुनर्वसु नक्षत्र, तिष्य नक्षत्र अनि श्रवण नक्षत्र, मगा नक्षत्र अनि विशाखा र कृतिका नक्षत्र अनि मूल नक्षत्र, चित्रा नक्षत्र अनि बुधबार र शनिबार, बुझ्नुभयो कि भएन? षष्ठी अष्टमी चतुर्थी नवमी र चतुर्दशी तिथिमा स्नान गर्यो भने रोग बढ्छ भनेर शास्त्रमा लेखेको छ। गर्न हुँदैन स्नान, पहिलो स्नान है फेरि है, त्यो ख्याल गर्नुहोला। अब यो संस्कारहरूमा हामीले तपाईँलाई कहिले हामीले के को संस्कार बतायौं, कहिले हामीले के को संस्कार बतायौं, यी सबै शास्त्रमा लेखेका कुराहरू मैले तपाईँलाई घोकेर भनेको छु, हेरेर भनेको छु, सत्य भनेको ल तपाईँहरूलाई सिकाउनको लागि, हाम्रा दिदी बहिनीहरूलाई थाहा होस् भन्नको लागि, हाम्रा आमा काकी फुपूहरूलाई थाहा होस् भन्नको लागि भनेको हो। अब एउटा एकदम महत्वपूर्ण कुरा जोडिहाल्छु पहिले ल। ए गुरुबा, फोन आउँछ हामीलाई धेरै नि, हजुर हजुर राधे राधे भन्यो, मेरो छोराको हेरी छ नि आठ महिना दाताहरूले केही हुन राम्रै हो त, होइन नि गाउँ गर्दै हुँदैन भने त राम्रो हुँदैन भने, खै किन भन्छन् त्यहाँका बाजेहरूले। अनि गुरुबा बाह्र महिनामा दाँत आयो नि के हुन्छ, माथि आयो कि पहिले तल आयो, तल आछ पहिलो केही हुन राम्रै हुन्छ त भन्छु म, होइन गुरुबा यहाँ त बाह्र त राम्रो होइन अरे नि त भन्छन्, खै कहाँ लेखाएको नि। अब म आज श्लोक पढ्छु, श्लोक पढेर तपाईँलाई सुनाउँछु ल, श्लोक पढिदिन्छु, ध्यान दिएर सुन्नु होला किनभने यो कार्यक्रम यतिखेर धेरै ठाउँमा बजिरहेको छ, धेरै ठाउँको मान्छेलाई शास्त्रको ज्ञान चाहिएको छ, धेरै ठाउँको मान्छेलाई चाहिँ संस्कार चाहिएको छ। मासे चित प्रथमे भवेद सदसनो बालो बिना सेत स्वयं अन्य सक्रमतो नुजात भगिनी मात्र ग्रधन द्वादिके षष्टादो लभते हि भोगमतुलम तातत सुख पुष्टताम लक्ष्मीम सौख्यमथो जनो सदसनो वर्ध्यम स्वपित्रादिहा। दाँत उम्रिने सबैभन्दा पहिले ध्यान दिनु, दाँत स्वयं आयो भने एकदमै मतलब जन्मदैमा चाहिँ दाँत आयो भने धेरै ठूलो कष्ट हुन्छ, आफै पनि विनाश हुन्छ भनेको छ, तर धेरै ठूलो कष्ट हुन्छ। अनि दाँत सबैभन्दा पहिले बच्चाको पहिलो दाँत चाहिँ माथिबाट आयो भने अशुभ मानिन्छ, तलबाट तल्लो गिजाबाट दाँत आउनु पर्यो, पहिलो दाँत कि हजुर, पहिलो दाँत तलबाट आयो अरू दाँत जताबाट आयो भने केही फरक परेन, पहिलो दाँत चाहिँ तलबाट आउनु पर्यो। अब कति महिनामा आउने त भनेको, स्वयं दाँत सहित जन्म भयो भने त धेरै ठूलो कष्ट भयो, अनि बुवा आमालाई पिर्छ भनेको छ, दाँत सहित जन्मे भने बुवा आमालाई ठूलो धक्का दिन्छ अरे। अब जन्मेको एक महिनाभित्रमा दाँत आयो गुरुवा तलैबाट आयो, तर के गरिन्छ भन्दा एक महिनामा आयो भने विनश्यत स्वयं, आफैलाई स्वयंलाई घाटा हुने भयो, बच्चा एकदमै ठूलो समस्यामा पर्ने भयो होइन। अब दुई महिनामा जन्मियो भने मतलब जन्मेको दुई महिनामा आयो भने के हुन्छ भन्दा आफूभन्दा सानाका भाइहरू गर्व खेर गाका गाई हुने भए, नजन्मिने भए भाइहरू है। तेस्रो महिनामा दाँत आयो भने के हुन्छ, बहिनीलाई पिर्ने भयो भनेको, दोस्रो महिनामा दाँत आए पनि तेस्रो महिनामा दाँत आए पनि जे भए पनि आमा बाबाको गर्भबाट बच्चा खेर दिएर जाने भयो है। अनि चौथो महिनामा आयो भने आमालाई धेरै कष्ट हुन्छ है भनेर लेखा छ। अनि पाँचौं महिनामा आयो भने आफूभन्दा ठूलो दाईहरूलाई पिर्छ भनेर लेखा छ। अनि पाँचौं महिना पछाडि के भनेको छ, छैटौं महिनामा आयो भने धेरै ठूलो सुख हुन्छ छोरालाई, धेरै ठूलो आहा घर परिवार सन्तान सबैलाई सुख हुन्छ छैटौं महिनामा। जम्मा पाँचवटा महिना बार्नुहोस् है, फेरि सुन्नु ध्यान दिएर, मैले कता कता मामली पिर्ने पनि देखेको छु कतै कतै, यो आमाको ठाउँमा कसै कसैलाई मामा पनि भनिदिन्छन् क्या हजुर,
त्यो पनि कुरा हो है। अलिअलि पाँचौं महिनामा समय आयो भने मामालाई पनि पेर्न सक्छ, नआतिनुहोला। तर छैटौं महिनादेखि आयो भने शुभ हो, छैटौं महिनामा आए पनि शुभ हो, सातौं महिनामा आए पनि शुभ हो, आठौं महिनामा आए पनि शुभ हो, नौ महिनामा आए पनि शुभ हो, दशौं महिनामा जहिले आए पनि शुभ हो। जम्मा जन्मिएपछि पाँचवटा महिना चाहिँ ख्याल गर्नु पर्यो, दाँत आयो कि आएन भनेर। अब यसमा एउटा कुरा एकदमै कुरा के छ भने, कहिलेकाहीँ त हुन्छ नि त, लु मानौ दुई महिनामा आयो दाँत, के गरिन्छ? अब शान्ति त गर्नु पर्यो, पिर्न त दिन भएन। त्यस्तो बेला चाहिँ सुवर्ण मूर्तिमा पूजा गर्ने, महामृत्युञ्जय जपहरू गर्ने र त्यही भादद्वारा चाहिँ दधि प्राशन भन्छ के अरे, दही खायो भने केही कुरामा शुभ हुन्छ भनेर शास्त्रमा लेखेको छ। थोरै तिल हालेर अनि थोरै दही प्राशन गर्यो भने केही दोषहरू निको हुन्छ है। सानो टुक्रो सुन ल्याएर पूजा गर्ने, त्यही सुनद्वारा यस्तो ओठमा लगाइदिने दधि दही, त्यति गर्यो भने धेरै कुरामा राम्रो भइहाल्छ, आत्तिर्नु कोही पर्दैन। जबसम्म तपाईँले शास्त्र मान्नुहुन्छ, जबसम्म तपाईँले संस्कार मान्नुहुन्छ, जबसम्म तपाईँले चाहिँ संस्कृति मान्नुहुन्छ भने के हुन्छ, तपाईँलाई डर्नेको कोही चिन्ता छैन, डर्नेको भाग्नेको तपाईँलाई केही आतुरी छैन। हजुर, धेरै कुराको हामीले तपाईँलाई संस्कार सिकाइरहेका छौँ, संस्कारलाई आत्मसाथ गर्नुहोस् न, केही भयो भने हामी त्यसको जिम्मेवारी लिन्छौँ। अब बाहुनको छोरा आउँछन्, कानमा जनै हुँदैन, होटलमा बस्छ, चुवाचुवाको मासु खान्छन्, ए हरि, राँगो खाइदिन्छन्, ए हरि भगवान, यस्तो हुन्छ, के गर्ने? त्यो सम्झा पनि फल खाली पसिना आउँछ मलाई त, रिसले क्या, त संस्कारहीनदेखिको रिसले, ए प्रभु। हजुर हजुर, यो धामीहरू अलिकति अझै यहाँ धामी बाहरले कुरो बिगार्नु भएको छ है हजुर, धामी बाहरले बलिदिन्छ। अस्ति कता मैले एउटा युट्युबमा कि केमा एउटा टिप्स देखाएको थिएँ, एउटा गुरुबा साह्रै रिसाउनु भएछ क्या, बलि बलि भन्छ नि सब बिचरा, त बोकोले बिचरा त राँगोले के को चाहिँ पाप गरेको थियो त्यसलाई चाहिँ काटेको, बलि दिन सकेन त्यस्तो भगवान्लाई प्यार गर्ने मान्छेले त आफू स्वयंको दिनु नै बलि भन्न चाहिँ एउटा गुरुबा उफ्रिनु भएको छ। म अस्ति खरो गुरुबा हुँदो रहेछ, यसो सोचे वास्तवमा हुन त हो नि है, हामी भगवान्लाई कति माया गर्छौं, भगवानको लागि भनेर चट्ट हामीले खानै पर्ने कुरो चाहिँ काटेर दिन्छौँ त हेर्नु, ए भगवान। तपाईँले अहिलेसम्म कहिले सुन्नु भएको छ बाघलाई चाहिँ बलि दिए अरे भनेको? छैन। के दिन्छ बलि? कुखुरा। के दिन्छ बलि? बोका। के दिन्छ बलि? राँगा। यति होइन बलि दिने, अथवा हाँस पनि दिनुहुन्छ होला, परेवा पनि दिनुहुन्छ होला, त्यही त्यही खानुहुन्छ अनि त्यही त्यही तपाईँहरू बलि दिनुहुन्छ। लु ठिक छ, बलि दिने भए दिउँ न त, लु मैले पनि तपाईँलाई साथ दिइन्छु ल, तर बलि दिने भइसकेपछि त्यो दिएको कुरा किन ल्याएको फेरि फिर्ता? पाप लाग्दैन भगवान्लाई दिएको चिज ल्याउनलाई? शास्त्रमा के ल्याएको छ? आमामा, भगवान्लाई अर्पण गरेको घरमा फिर्ता ल्यायो भने है भगवानको दक्षिणा कहिले नै झुकेर आफ्नो खल्तीमा हातमा कतै झोलामा पर्यो भने त्यसो त ब्रह्म हत्याको दोष लाग्छ भनेर शास्त्रमा लेखा छ। अनि भगवान्लाई दिएको कुरा लिएर किन आउने? रगतै मात्रै माग्नुहुन्छ भने थोरै यसो सियोलो कोट्याएर रगत हेरौँ न, एक दुई सफा भइहाल्छ त नि, किन काट्नुपर्छ त ल? तपाईँहरूलाई चित्त बुझेन है? गुरुबाले गर्दा हाम्रो अब सबै खुसी नै भयो भन्नुभएको छ, ठिकै छ, तर धेरैले बुझ्नु भएको छ भित्र, यति खुसी छु म, धेरैले क्या अझ अलिकति पढे लेखेका मान्छेहरू त ठ्याक्कै बुझिहाल्नुहुन्छ, ओहो गुरुबाले भने कुरा सही हो, रिसर्च गर्नु पर्यो नि, मैले के बोलिरहेको छु विश्वास नगर्नुहोस्, तर मैले बोलेको कुरालाई तपाईँले अनुसन्धान गर्नुहोस् न, अब होइन हाम्रा ऋषि महर्षिले बोलेका कुराहरू, ऋषि महर्षिले भनेका शास्त्रका कुराहरूलाई तपाईँले खोज्ने हो नि त, खोजेपछि धेरै कुरा थाहा पाइहाल्छ। आदरणीय सज्जन, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हुनुहुन्छ, हामी दैनिक रूपमा तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र
संस्कृति सम्बन्धीको जानकारीहरू भने दिने प्रयास गरिरहन्छौ। हामीले यतिखेर दाँत उम्रिनेको कुरा भन्यौं, एक महिनामा आफैलाई विनाश हुन्छ, दुई महिनामा भाइलाई विनाश हुन्छ, तीन महिनामा बहिनी विनाश हुन्छ, होइन हजुर? हो कि होइन? मैले भनेको बुझ्नु भएको सही छैन? बुझ्नु भएको छैन भने दिनैभरि तपाईँको लागि फोन खुल्ला हुन्छ है हजुर, फोन फटाफट रूपमा गर्ने। अनि चौथो महिनामा चाहिँ आमालाई पीड़ा हुन्छ, पाँचौं महिनामा चाहिँ दाईलाई पीड़ा हुन्छ, अब छैटौं महिनादेखि पीड़ा हुन्छ भन्ने ब्राह्मण गुरुहरूले कहाँ पढ्नु भएर चाहिँ खोजिदिनुहोस् न, मुहूर्त चिन्तामणीमा नभएको कुरो कतै होला ज्योतिषमा? ल, पाँचौं महिनासम्म पिरियो, छैटौं महिनादेखि सबै राम्रो, तर दाँत सहित जन्म भयो भने चाहिँ अलि दुखै हुन्छ, आमाबुवालाई पनि पेर्छ एउटा कुरा, एउटा कुरा। अर्को कुरा, पहिलो दाँत सिसाभर त्यो महिनामा पनि पाँच महिना पछाडि पनि तलपट्टि आएको चाहिँ राम्रो है, तल्लो दाँत चाहिँ आएको राम्रो, ल? त्यसो भयो भने चाहिँ हाम्रो सबै कुरा राम्रो भइहाल्छ है। धेरैका छोराछोरी जन्मिया छन्, बाफाई गर्न छ, के छ भन्दा हुन्छ, सबै भन्छु आजमा, सबै कुराको चर्चा पोल खोल दिन्छु आजमा। ल, हामीले के भन्यौं, दाँत आउनेको चरण। अब अघि हामीले यो त हामीले बीचमा राखेको हो नि त, यो त होइन, किनभने पाँच महिनासम्मको संस्कारको बारेमा आउँदैछ कुरो, नामकरण भयो, अब दाँत उम्रिन्छ, अनि यो सँगसँगै नारायण सँगसँगै के हुन्छ, नारायण सँगसँगै कुकुरोमा राख्ने पनि नियम हुन्छ नि होइन, कुकुरोमा राख्ने क्या, कुकुरो थाहा छ, कुकुरो माथिपट्टि डोरी बाँधेर तलपट्टि सारी बाँधेर अथवा चाहिँ यस्तो भाटाहरूको बनाउने, आज त किन्न पाइँदो रहेछ है, थाहा भयो नि त हजुर होइन, त्यही भएर किन्न पाइँदो रहेछ भने कुकुर किन्न पाइन्छ, त्यो ल्याएर राख्न दिनुहुन्छ। हामी त्यसलाई के भन्छौ, दोलारोहण भन्छौ हामी, हामी कुकुरलाई कुकुरमा सुताउन दिन, दोलारोहित क्रभात पञ्च सरपञ्च सुसप्त भैर नेलुजम मरणम काश्यम व्याधि सौख्यम क्रमाशिशु हो। कति राम्रो उसको शास्त्रमा लेखेको छ, चक्रहरू जुराउनु भनेर लेखा छ, सूर्य नक्षत्रबाट पाँच पाँच पाँच पाँच र सात नक्षत्रमा विभाग लगाएर कर्मैसँग निरोगता हुन्छ, मृत्यु हुन्छ, दुर्बलता हुन्छ, रोगी हुन्छ अनि सुखी हुन्छ। सूर्य नक्षत्रबाट पाँचमा के हुने भयो, निरोगता हुने भयो। अब यो सबै बुझ्नुहुन्न, तर के चाहिँ हो भने अर्को कुरो भनिहाल्छु है, तपाईँले चाहिँ मरिकाटे बुझ्नुहुन्न कुरा, किनभने हामीले यही पढ्दा त अझै अझै बुझ्ने गाह्रो छ, बुझ्नु चाहिँ हुन्न, तर यो कार्यक्रम सुन्ने तपाईँले के चाहिँ थाहा पाउनु पर्यो भने, जब छोरो जन्मियो नि अनि हतार हतार फोन गर्ने, गुरुबा मेरो छोरोलाई कुकुरमा राख्ने दिन कहिले हेरिदिनुहोस् त भन्नु पर्यो, तपाईँले कहाँ एकचोटि सुनेर बुझ्नुहुन्छ, तर यस्तो यस्तो पनि नियम रहेछ है भनेर बुझ्नु पर्यो नि, परेन? कुकुर राख्ने दिन छ, अब एकछिनपछि आउँछ यहाँ समय भयो भने, पहिलोचोटि छोरोलाई भैँमा उभ्याउने चलन छ नि, त्यसको बारेमा आज म तपाईँलाई चर्चा गर्छु, तर समय पुग्यो भने है हजुर, बुझ्नुभयो? सूर्य नक्षत्रको लाई पहिले पाँचौं भाग लाउने, पाँचौं नक्षत्रमा निरोगता हुन्छ, त्यसपछि पाँचौंमा मृत्यु हुन्छ भनेको त्यसमा भएन राख्नलाई, त्यसपछि पाँचौंमा के हुन्छ, दुर्बलता हुन्छ त्यो पनि भएन, त्यसपछि पाँचौंमा रोग हुन्छ त्यो पनि भएन, त्यसपछि अन्तिममा सात नक्षत्रमा सुख हुन्छ। बुझ्नुभयो? यसो गरिसकेपछि के हुन्छ, यो सबै कुराको चर्चा यो गर्नुपर्छ, यो चाहिँ सूर्यको नक्षत्रबाट, सूर्य भएको नक्षत्रबाट तद्दिनको नक्षत्रसम्म गणना गर्नुपर्छ, अलिअलि ज्योतिष पढेको पढेका गुरुबार थाहा हुन्छ यो कुरा, सूर्यको नक्षत्र, सूर्य जुन नक्षत्रमा हुनुहुन्छ अहिले मिथुन राशिमा हुनुहुन्छ, कुन नक्षत्रमा हुनुहुन्छ अहिले, कर्कट राशिमा हुनुहुन्छ, कुन नक्षत्रमा हुनुहुन्छ अहिले, तुला राशिमा हुनुहुन्छ, कुन नक्षत्र, सबै कुरो थाहा हुनु पर्यो हजुर। अब वैशाख महिनामा सूर्य कुन कुन नक्षत्रमा हुन्छन् भन्ने कुरो थाहा हुनु पर्यो, अश्विनी नक्षत्रमा हुन्छन् सूर्य वैशाखमा, अश्विनी नक्षत्र, भरणी नक्षत्र,
कृत्तिकाको पहिलो पाउसम्म के हुन्छ, दुई नक्षत्र र एक पाउसम्म के भयो, वैशाख महिनामा सूर्य रहने भयो, यो पक्का हो, सन्देभरिको नियम हो। फेरि यो अश्विनी भरणी कृत्तिकाको पहिलो पाउसम्म वैशाखको तीस गते हुन्छ, अनि कृत्तिकाको दोस्रो पाउमा सूर्य जाने बित्तिकै के हुन्छ, जेठ महिना प्रारम्भ हुन्छ। कति सजिलो छ, अलिकति बुझ्न गाह्रो छ, बुझेको मान्छेले त साह्रै सजिलो छ। ज्योतिष विज्ञान यो विज्ञान हो हजुर, होइन हजुर। अनि के भयो, सूर्यको नक्षत्रबाट जुन दिनको क्रममा राखिन्छ त्यो दिन गन्ने हो कि हजुर, गनेपछि राम्रो हुन्छ, यसरी बुझ्नु होला भनेको, कोक्रोमा राख्ने दिनको चक्र बुझाए। अब मुहूर्त पनि हेर्नु पर्यो होइन, दन्तार्क भो प्रतिधृति दिन मितबा सरे द्वारे सुभे मृदुल ध्रुव ध्रुव भवै शिशुना दोलाधिरो निरथानिक्रमणम चतुर्थ मासे गमुक्त समय गमित निवास। शासनलाई के भनिदियो भने अलिकति गहिरो कुरो छ हजुर, बुझ्नुहोस् है, जुन समयमा है जन्म समयबाट 32, 12, 16 र 18 एवं 10 दिनमा शुभ हुन्छ भन्दै यो यसमा हेराउनै पर्दैन भन्न खोज्या हो। त्यसमा पनि अझ राम्रो चाहिँ के हुन्छ, सोमबार बुधबार बिहिबार र शुक्रबार पर्यो भने झन् राम्रो होइन। अनि अर्को यो अरू अरू दिन गर्नु पर्यो भने के हुन्छ, हेराउनै पर्छ है हजुर। फेरि हजुर मृदु लघु र ध्रुव संज्ञा नक्षत्रमा पर्यो भने के हुन्छ, शुभ हुन्छ। यो भनेको सरस्वती नक्षत्र भनिदिन्छु, सोमबार बुधबार बिहिबार शुक्रबार पर्नु पर्यो, मृगशिरा रेवती चित्रा हस्ता अश्विनी पुष्य अनि उत्तर छाडा उत्तर भाद्रपद उत्तर फाल्गुनी रोहिणी नक्षत्रको दिन चाहिँ बच्चालाई कोक्रोमा राख्यो भने पूर्व श्रेणी गरेर राख्यो भने शुभ हुन्छ भन्ने शास्त्रमा लेखा छ है। अब अर्को यहाँ निष्क्रमण भन्ने एउटा संस्कार हुन्छ क्या हजुर, निष्क्रमण भनेको घरभन्दा बाहिर निक्लिने यात्रा। प्राय मान्छे त अब यो माइत जाने मात्रै हुन्छन्, अब अरू बेला पनि हुन्छ नि, कहिलेकाहीँ यसो घरभन्दा बाहिर लानु पर्यो भने घरको गेटदेखि बाहिर यसो आफ्नो भूमिदेखि बाटासम्म जानु पर्यो भने पनि के छ भने जन्मेको बाट चारौं दिनमा अथवा बाह्रौं दिनमा चाहिँ यात्रा गर्नु पर्यो भने बच्चाको चाहिँ यसो सकभर लामो यात्रा गर्नु पर्यो भने चाहिँ शुक्र हेराउनै पर्यो, छोटो यस्तो बाटो सम्झाउनु पर्यो भने चारौं र बाह्रौं दिनको लागि पहिलोपल्ट घरभन्दा बाहिर निकाल्दा राम्रो हुन्छ। बुझिसके हजुर, अब भनेपछि हेरौँ त, छोरोलाई घरभन्दा बाहिर राख्ने पनि मुहूर्त हुँदो रहेछ सन्तानलाई, त्यस्तो छ यो हाम्रो संस्कार, हाम्रो रीति, हाम्रो रिवाज कति राम्रो छ। आहा, कार्यक्रम सुन्नु भएको छ, आनन्द आइरहेछ, फोन गर्नुहोस् है, फोन गर्नुहोस् 98453 97658 र 98142 73601 फोन गर्नुहोला। अनि युट्युबमा जानु सबै र मेरो युट्युब च्यानललाई सबैले संस्कार सब्सक्राइब गरिदिनु है। अनि त्यहाँ के को बारेमा भिडियो हाल्ने भन्ने कुरा चाहिँ त्यहाँ तपाईँले कमेन्ट गरिदिनु होला, त्यहाँ भएका भिडियोहरू हेरिदिनु होला है त। यो त भयो हामीले के गर्यौं, कोक्रोमा हाल्ने सायद हेर्यौं। अब एकदमै महत्वपूर्ण संस्कार, महत्वपूर्ण कुराहरू, ए गुरुबा हजुर आज नरनको दिन त भयो, अब एउटा पानी छुने चलन हुन्छ, अब आज एउटा गोदान गरेपछि छुइहालिन्छ नि, भइहाल्छ नि, हुँदैन र, आहा कति राम्रो है। संस्कार चाहिँ गोली मारिदिने, एउटा दुनामा 500 रुपियाँ राखिदियो, गोदान भइदियो, अनि ब्राह्मणलाई दान गरिदियो, तपाईँको पानी चल्यो, यो सकभर हुँदैन हजुर। यो कस्तो अवस्थामा हुन्छ, यो अति नै
एकदम व्यस्त भयो असम्भवै छ भने त्यो गर्नुहोला. घरमा नन्द हुनुहुन्छ, घरमा सासू हुनुहुन्छ भने खबरदार, महिला मेन सुधार चाहिँ हाम्रो अधिकार भन्ने महिलाले यहाँनिर आएर मेरो अधिकार भन्न सक्नुपर्छ. सुत्केरी भएको महिलालाई संस्कारले पनि एक महिना चुप्प लाएर बस्नु भनेको छ. अनि तपाईँहरू काम लाउने अझ हुँदाहुँदै अलिक पहाडतिर त आ पानी छुन चाहिँ हुँदैन, घाँस काट्न त भइहाल्छ नि भन्दा छन् फेरि बुढी आमाहरू. हत्तेरिका, आफ्नै बुहारी त हो नि आमा, आफ्नै बुहारीको ज्यान बिग्रिन्छ भोलि, आफ्नै बुहारीको शरीर बिग्रियो भने आफ्नै छोराको धन खर्च हुने होइन. भोलि तपाईँलाई स्याहार गर्ने त्यही बुहारी हो, त्यही बुहारी रोगी भन्ने रोगी भइन् भने तपाईँको स्याहार कसले गर्छ आमा बा? त्यही भएर बुहारीलाई माया गर्ने गर्नुहोस्. संस्कार पनि एक महिना छ, एक महिनासम्म शरीर पनि अलिकति कमजोरी नै हुन्छ. त्यही भएर सुरक्षित दिनुहोला, यसको बारेमा म चर्चा गरिहाल्छु ल. पानी छोने नियमको बारेमा म फेरि त्यसै बोल्दिनँ नि हजुर, श्लोक सहित बोल्दिने हो. श्लोक भनेन भने त गुरुबाले आफै गोजीबाट नियम राखेर भनिदियो भनिहाल्नुहुन्छ. तपाईँहरू भन्नुहुन्न सुतिकाले अथवा गर्भवती महिलाले चाहिँ जल छुने भनेको जलको पूजा गर्नुपर्छ, भनेको कलशको पूजा गर्नुपर्छ क्या हजुर, अथवा इनारमा गएर पूजा गरे पनि हुन्छ एउटा गोदान गरेर है. शास्त्रमा के लेखा छ भने कविद्यास्त चैत्राधिमासे न पौषे जलम पूजय सुतिका मास सुतौ बुद्धिर्द्विजा वार विरक्ते तिथो हि श्रुतिज्या तिथोदन करणे तस नेत्रहि. कस्तो राम्रो श्लोक लेखा छ यहाँ. शुक्रबार बिहिबार अनि शुक्र ग्रह बृहस्पति ग्रह अस्त छ भने चैत महिना आइदियो एक महिनामा भने अथवा एक महिनापछि पुष महिना आइदियो भने पानी नछुने अथवा अधिक मास छ भने पनि त्यो अधिक मासमा पर्यो भने पानी नछुने त्यो बेला बुझ्नुभयो कि भएन. त्यो भयो भने त्यो महिना कटाइसकेपछि एक महिना पूरा भयो भने अनि बल्ल छुने. अनि भगवान जल देवता जलमा वरुण देवताको वास हुन्छ, वरुण देवताको पूजा गर्ने गरे पनि राम्रो हुन्छ. अब त्यसमा पनि दिनहरू छ, बुधबारको दिन, सोमबार अनि बिहिबार होइन, चौथी नवमी चतुर्दशी तिथिको सबै छोडेर बुझ्नुभयो. अनि बल्ल के हुन्छ, राम्रो दिनमा चाहिँ जलको पूजा गर्नु अनि बल्ल पानी छुन राम्रो हुन्छ. अब एक महिनासम्म पानी नछुने भने गर्दै हो सकभर सुत्केरी महिलाहरू सुरक्षित हुन् भन्ने हिसाबले पनि होला. एक महिनासम्म पानी छुयो भने वरुण देवताले दोष लाग्छ, किनकि उसको शरीर अशुद्ध भएको हुन्छ है. अब शास्त्रले महिलालाई हेपो भन्नुहुन्छ, शास्त्रले त महिलाहरूलाई हेर्दा सम्मान गरेर एक महिनासम्म थपक्क बस, खानामा खाना पकाउन नजा, पानी नछु, आगो नछु भनेर रहेछ त, छैन भनेको छ त. मानिदिनु भएन र आफै हेपिनु हो क्या हजुर है. हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं. आदरणीय सज्जन, हामी प्रत्यक्ष रूपमा धेरैभन्दा धेरै कुराहरूको जानकारी तपाईँलाई दिने एउटा प्रयास गरिरहेका छौं. हामीलाई धेरै कुराहरूको संस्कारको बारेमा, संस्कृतिको बारेमा धेरै भक्तहरूले प्रश्न गरिरहनु भन्ने भएको कुराहरूलाई हामीले आज यहाँ मौका मिलाएर तपाईँहरूलाई जानकारी गराइरहेका छौं. त्यसो हुँदाखेरि तपाईँले के चाहिँ गर्नु पर्यो भने अलिकति यो सबै कुराहरूको चाहिँ विचार गरेर विमर्श गरेर अब हामी संस्कारी बन्नुपर्छ है भन्ने तपाईँको गाउँमा, तपाईँको घरमा, तपाईँको मस्तिष्कमा यो चाहिँ सेट हुनु पर्यो. अब परेन पर्यो होइन, अब कुरो आयो निष्कर्मण भनिसकेपछि अब आयो अन्नप्राशन मुहूर्त भनेको पासनी मुहूर्त, भात खुवाएको क्या हजुर. अहिले धेरैले मलाई फोन गर्नु भएको छ, अहिले गुरुबा कहिले होला भनिरहनु भएको छ. मैले छैन छैन छैन छैन भन्न पनि भएन, पात्रो हेरेर यो दिन छ है भनिदिएको छु. त्यसो हुँदाखेरि तपाईँले एकदमै ध्यान दिनुहोला है.
अब अन्नप्राशनको मुहूर्त कहिले हुन्छ? रिक्तानन्द सदर्शम हरिदिवसमथो सौ विभो मार्किर्वारान् लग्नम जन्मक्षर लग्नाश्रम गृह लग वर्गम मीनमेषादिकम् च हित्वा सत्समे मासस्तहि मृगदिशाम् पञ्चमादो जमासे नक्षत्रै सहस्राखी समृद्धु लघु चरे बलिनासनम् सत्। शास्त्रले भन्छ सबैभन्दा पहिले रिक्ता तिथि छोडिदिनु, नन्दा तिथि पनि छोडिदिनु होइन, अनि यति मात्रै हो र औंसी छोडिदिनु, द्वादशी छोडिदिनु, शनिबार पनि छोडिदिनु, मंगलबार पनि छोडिदिनु, आइतबार पनि छोडिदिनु, जन्म नक्षत्र पनि छोडिदिनु, जन्म लग्नबाट अष्टम भावमा स्थित राशिको नवांश तथा मीन मेष र वृश्चिक लग्न छोडेर जन्म समयबाट छैटौं महिनामा अथवा पाँचौं महिनामा अथवा छैटौं र पाँचौं महिनामा भएन भने के भन्या छ? अलिकति विधि पुगेन भने अलिकति गाह्रो हुन्छ विधि, यसमा चाहिँ एकदम ध्यान दिनुपर्छ है तपाईँहरूले, बुझ्नुभयो कि भएन? अब छोरा मान्छेको जन्म भयो भने छैटौं महिनामा, अनि छोरी मान्छेको जन्म भयो भने पाँचौं महिनामा, त्योसम्म भएन भने अलि पछि जाने फेरि है, त्यसमा पनि के छ विषम महिनामा स्थिर संज्ञक भनेको उत्तर फाल्गुनी, उत्तर साढा, उत्तर भाद्रपदा र रोहिणी अनि मृगशिरा, रेवती, चित्रा नक्षत्र र अनुराधा नक्षत्र, अनि हस्ता नक्षत्र, अश्विनी नक्षत्र, तिष्य नक्षत्र, अभिजित नक्षत्र, अनि चर संज्ञक स्वाति, पुनर्वसु, श्रवण धनिष्ठा, सतभिषा नक्षत्रहरूको शुभ बेलामा चाहिँ भात खुवाउनु पर्छ। पहिलो चोटि भात खुवायो अन्नप्राशन है हजुर, हाम्रो गाउँ घरमा के भन्छ पास्नी होइन हो कि होइन? अस्ति कसले मलाई भात खुवाई सँगसँगै छेड गर्न हुँदैन भन्दै हुन्थ्यो, के कपाल खोल्न मन लाग्यो होला ए हरि। अब त्यसमा पनि फेरि लग्नहरू पनि शुद्धि चाहियो, कस्तो कस्तो लग्न चाहियो त भन्दा लग्नमा चाहिँ केन्द्रवर्तीमा एक चार सात र दस यो कोठामा चाहिँ, अनि त्रिकोण भनेको पाँच र नौमा चाहिँ के हुनु पर्यो, अनि तृतीय भावमा शुभ ग्रह स्थित हुनु पर्यो, लग्नबाट दशौं भावमा ग्रह रहित अथवा तृतीय एकादश स्थानमा षष्ठौं भावमा पाप ग्रह त्यस्तो हुनु, अनि लग्न छैटौं अनि अष्टम भावमा चन्द्रमा रहित भयो भनी चाहिँ बल्ल के हुन्छ अन्नप्राशन गर्न शुभ हुन्छ। अब यी सबै कुरा मिलाउँदाखेरि गाह्रो छ सबै कुरा मिल्न चाहिँ, तपाईँहरूलाई चाहियो भने छोराछोरीको भात खुवाई गर्न चाहियो भने छोरो छ भने तीन महिनादेखि नै हेराउनु क्या, चार महिनादेखि नै, छ महिना सकिन आज गुरुबा पाँच दिन बाँकी छ, अब छ साइज पाँच दिनमा भन्नुहुन्छ, छैन भने के गरिन्छ भन्नुहुन्छ, अलिक पहिले फोन गर्न सकिन्न अनि म खोजिदिइहाल्छु दिन, अब पाँच दिन बाँकी छ गुरुबा के गर्ने अरे अब ल अन्तिममा आएर, त्यही भएर चाहिँ कुरो मिल्दैन है हजुर। अब यो फेरि के छ भने यो अन्नप्राशनको यति मात्रै मुहूर्तले हुँदैन, फेरि यहाँ अलिकति म तपाईँलाई एउटा कुरो के भन्छु भने पात्रमा चाहिँ अन्नप्राशनको मुहूर्त सबै कुरा मिलाएर लेखिदिएको हुन्छ, अनि पात्रभन्दा अरू बेला जस्तै यो हामीले सामान्य मुहूर्त हेऱ्यो भने अरू बेला पनि निक्लिन्छ, तर अरू बेला निक्लेको बेला के हुन्छ लग्न शुद्धिहरू, क्षण चन्द्रमाहरू, रिक्त तिथिहरू हामीले त्यसलाई के गरिए हुन्छ हेरिएको हुँदैन क्या हजुर, अनि त्यस्तो भएपछि के हुन्छ अलिकति ग्रहहरूमा दोष लाग्न सक्छ है। यो अन्नप्राशन गर्ने मुहूर्त पनि एकदमै ठूलो मुहूर्त हो, जस्तो अन्न खुवायो त्यस्तै हाम्रो बच्चाहरूको बुद्धि, बच्चाहरूको विवेकहरू उत्पन्न हुन्छ आदरणीय सज्जनहरू। अब यहाँ
संस्कार मध्येमा धेरै संस्कार बाँकी छन्। हामीले सबै संस्कारको चाहिँ चर्चा परिचर्चाहरू तपाईँलाई दिने प्रयास गरिरहेका छौं। हामीले अब तपाईँलाई बालकको कुन कुन बेलामा चाहिँ कुन कुन ठाउँमा चाहिँ बालकलाई भूमिमा राख्नुहुन्छ, भूमिमा बसाउनुहुन्छ भनेर हामीले तपाईँलाई यो छोटो चर्चा गर्छौं। अब यही चर्चामा चाहिँ भूमिमा राख्ने दिन तपाईँहरूले शुभ दिन थाहा पाउनुभयो र पहिलोचोटि बच्चालाई भूमिमा राखेर अनि अगाडिपट्टि के सामान दिनुहुन्छ नि, कतिकै मैले भिडियोमा देखाउँछु, त्यो साँच्चीकै कुरा हो। बच्चालाई सुताइदिने, बच्चाले टुकटुक हिँड्दै गरेर अलिकति परपट्टि लगेर एउटा पैसाको नोट, एउटा कुनै हात हतियार, एउटा कुनै कलम कापी, यस्ता चिजहरू अगाडि राखिदिने, अनि त्यो बच्चालाई छोडिदिने र आफै बच्चा गएर जे छुन्छ नि हो त्यसमै के हुन्छ, बच्चाको लिन हुन्छ भनेर शास्त्रहरूमा पनि लेखेको छ। त है यो मुहूर्त चिन्तामणीमा लेखेको छ, यो गुरुबारलाई पनि थाहा नहुन सक्छ कति गुरुबारलाई। मुहूर्त चिन्तामणी मैले धेरैचोटि भनेको छु, मुहूर्त चिन्तामणी भनेको ज्योतिषको एकदमै खारिने शास्त्रको ग्रन्थ हो। मुहूर्त चिन्तामणी नपढ्ने गुरुबा ज्योतिषै भन्दैनन्, पक्का हो। होइन आजभोलि त पाँच दिने ज्योतिष क्लास, एक महिने ज्योतिष शिविरमा पढेर म पनि ज्योतिष हुँ भन्ने खालका छन्। त्यस्तासँग अलिकति भर नपर्नु, अल्प विद्या भयंकरी हुन्छ, फेरि अलिअलि जानेको मान्छे र खाल्टोमा डुबाइदिइहाल्छ हजुर। त्यही भएर पूर्ण ज्ञान भएको गुरुबाहरूसँग गएर चिनाएर आउनु, अनि पढ्नेवाला गुरुबाहरूले अब भाइहरू हुनुहुन्छ भने पनि एकदम खालिएर, अहिले कमाउने होइन हजुर, पहिले इज्जत कमाउने हो, इज्जत सँगसँगै पैसा आउँछ। पैसाका लागि कुनै पनि भाइ बहिनीहरूले ज्योतिष पढ्दै हुनुहुन्छ भने कमाउने तर्फ कुनै पनि ध्यान नदिनु। पहिले के गर्ने, ज्योतिषमा धेरै पर्दैन, सयवटा श्लोक घोकेर त्यसको रस खानुहोस्, त्यसपछि ज्योतिष तपाईँलाई छोड्नै मन लाग्दैन, ज्योतिष तपाईँले पुरै सकेर छोड्नुहुन्छ। ज्योतिष गुरुबारलाई श्लोक सोध्यो भने पाँचवटा पनि आउँदैन, अनि कहाँबाट रस पस्छ। कम्तीमा सयवटा श्लोकको अर्थसहित कण्ठस्थ भयो भने पो हामीले चाहिँ होइन त्यसको गहिराई बुझ्नलाई हामीलाई त्यहाँ जान मन लाग्छ, रसै छैन ज्योतिषमा, चुचोचोला आउँदैन, राशिको स्वामी आउँदैन, यस्तो भएछ अलिक गाह्रो हुन्छ। म तपाईँहरूलाई भूमिमा राख्ने दिनहरू भन्न खोज्दै थिएँ तर समयमा अलिकति डाँडो काटिसकेको जस्तो लाग्यो मलाई। प्राविधिकबाट खै समय भन्ने हुन्छ, घडी देखाउँदै हुनुहुन्छ आदरणीय सज्जन। कार्यक्रमको समय अवधिभर हामी तपाईँलाई धेरै कुराको ज्ञान दिने प्रयास गरिरहन्छौं। यो तपाईँहरूलाई रेडियोमा सुन्दा कस्तो लागिरहेको छ, कुन जिल्लाबाट कार्यक्रम सुन्दै हुनुहुन्छ एकचोटि मलाई म्यासेज पनि गरिदिनुहोला, अनि तपाईँले यस्तै यस्तै केही कुराहरू चाहियो भने हामीलाई दिनैभरि पनि फोन गर्नुहोला, अनि चिना हार्नको लागि पनि दिनैभरि सम्पर्क भने गर्दै गर्नुहोला। संस्कार र संस्कृति सहित ज्योतिष दर्पण कार्यक्रममा हामी 8 बजेबाट 9 बजेसम्म सनातन रेडियो नेटवर्क हुँदै नेपालभर ल्याउने प्रयासमा छौं। आइरहेको छ, सयौं रेडियोबाट आइरहेको छ, अन्य रेडियोहरूबाट पनि यो कार्यक्रम तपाईँहरू जोड्न चाहनुहुन्छ भने सम्पर्क भने हामीलाई गर्नुहोला। है हाम्रा नियमहरूमा रहेर तपाईँले कार्यक्रम प्रसारण गर्न पाउनुहुनेछ। दैनिक रूपमा नेपालका विभिन्न जिल्लाहरूबाट कार्यक्रम बजिरहेको छ। आजको लागि यतिमै बीचमा नै प्रयास गरे, भोलि बिहान तपाईँ र मेरो भेट पूर्ण रेडियोको ध्वनि तरङ्गबाट हुनेछ। तबसम्मको लागि भने आज्ञा दिनुहोस्, तपाईँको दिन मंगलमय आनन्दमय रहोस्। जय श्री कृष्ण, जय श्री राधे।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष तत्व। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। सूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
1: यो आवाज हो संस्कार र संस्कृतिको सम्वाह सनातन रेडियो नेटवर्कको।
2: त्यसो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति

0: रेडियो संखुवा सभा राष्ट्रका लागि संचार।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुरानो तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोझै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 40 59 801। जनक पौडेली, 98 5 20 58 344 र 029 560 248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
6: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
8: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ।
0: रेडियो सङ्खुवा सभा, समय सूचक अहिले बिहानको 9 बज्यो।
9: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो सङ्खुवा सभा 95.5 MHz।
10: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
11: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
10: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
11: हाम्रा सेवाहरू:
10: दाँत नदुखाइ खोल्ने,
11: दाँत भर्ने, दाँतको आकृति गर्ने,
10: दाँतको एक्सरे सुविधा,
11: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
10: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
11: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, घिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
10: ध्यान दिनै पर्ने कुरा:
11: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
10: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
8: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420501।
12: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच भेट भएको छ। सड़कमा सरकार विरोधी नारा चुलिएसँगै दुई नेताबीच मध्यरातमा छलफल भएको। प्रधानमन्त्री शाह राति 11 बजे सभापति लामिछानेलाई भेट्न बुढानील कण्ठ पुगेका थिए। पछिल्लो घटनाक्रमबाट दबावमा परेका दुई नेताबीच झण्डै 4 घण्टा 1-to-1 छलफल भएको थियो। उनीहरूबीच सुकुम्बासी समस्या समाधान, पार्टी पदाधिकारी मनोनित लगायतका विषयमा छलफल भएको नेता कविन्द्र बुर्लाकोटीले जानकारी दिए। बुर्लाकोटीले प्रधानमन्त्रीसँगको भेटलाई सरकार सञ्चालनका विषयमा गरिने नियमित छलफल भएको बताएका छन्। नेतृत्वको सरकारले 100 दिन पूरा गरेसँगै सरकारको कार्यशैलीलाई लिएर सर्वसाधारणले असन्तुष्टि व्यक्त गर्न थालेका छन्। सुकुम्बासी समस्या र गणेश नेपाली प्रकरणमा सरकारको मौनतालाई लिएर आलोचना भइरहेको छ। मुलुकका विभिन्न स्थानमा आज भारीदेखि अधिक भारी वर्षाको सम्भावना छ। देशभर मनसुनी वायुको उच्च प्रभावका कारण अधिक वर्षाको सम्भावना देखिएको हो। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानमा तथा मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागको एक केही स्थानसँगै मधेस र कोशी बागमती तथा गण्डकी प्रदेशको तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। विभिन्न साहित्यिक कार्यक्रम गरी आज आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती मनाइँदैछ। आदिकवि आचार्यको स्मरण गर्दै देश विदेशमा रहेका 213 जन्म जयन्ती मनाउन लागि हो। संस्कृत भाषामा लेखिएको रामायणको नेपालीमा अनुवाद गरेर आदि कविले नेपाली साहित्यमा ठूलो योगदान पुर्याएका थिए। उनले लेखेको रामायण अहिले पनि नेपालीको घर घरमा लय हालेर पाठ गरिन्छ। पृथ्वीनारायण शाहले भौगोलिक रूपमा नेपालको एकीकरण गरेकोलाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृति मार्फत नेपाली समुदायलाई एकीकरण गरेको रूपमा अर्थ्याइन्छ। दोलखाको कालिङचोक गाउँपालिका एक क्याम्पोलमा पहिरोमा परेर एकजनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते भएका छन्। गैराती 9 बजे क्याम्पोल हेलेक पाथलीमा माइतबाट घर फर्कने क्रममा सड़कमाथिबाट आएको पहिरोमा परेर 4 महिनाकी नाबालिका एलिसा थामीको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा परेर उनकी 19 वर्षीय आमा शर्मिला थामी गम्भीर घाइते भएकी छन्। त्यस्तै जाजरकोटमा भूकम्पमा पछि अस्थायी रूपमा टहरामा बसोबास गर्दै आएका भेरी नगरपालिका 2 राङसीका एकजनाको मृत्यु भएको छ। गैराती करिब 7 बजे घरमाथिबाट खसेको पहिरोले टहरा पुरिँदा 71 वर्षीय वृद्ध जसी कुमारी शाहीको मृत्यु भएको। घटनामा 35 वर्षीय सीता शाह थापा र उनकी 7 वर्षीय छोरी मेनुका थापा घाइते भएका छन्।
13: प्रतिरोधात्मक आ टिकाउ हुन्छ।

0: बजार हिँड्छ क्या हो?
1: जस्ता पाता किनौ कि भनेर नि काका।
0: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
1: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
0: लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
1: उसो भए कुन किन्ने त काका?
0: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरिएको हुलासको गुणस्तर जस्ता पाता नि किन्ने नि लाटा।
1: कहाँ काका, हुला जस्ता पाता किन सहरसम्म को जाओस्?
0: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
2: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुला जस्ता पाताका बिक्री शाखाहरू नेपाल अझै राज्यभरि खोलिएको छ।
1: त्यसो भए त म हुला जस्ता पाता नै किन्छु नि काका।
3: लास भए अरू किन खोज्ने?

हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।

आजकल एआई वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक ब्याङ्क सर्भे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यसका ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय ब्याङ्कद्वारा जारी

0: विगत 40 वर्षदेखि सबै नेपालीको विश्वास जित्न सफल अन्तर्राष्ट्रिय गुणस्तरको रंग सही तौल र अन्य पाता भन्दा बढी झिङ कोटिङ भएकोले चिया नलाग्ने फुलासको कुरा साफ सादा तथा रंगीन जस्ता पाता फुलास भए अरू किन खोज्ने।
1: देशका विभिन्न प्रदेशमा आएको बाढ़ी र अविरल वर्षाका कारण मुख्य राजमार्गहरू ठप्प भएका छन्। नेपाल प्रहरीले आज एक सूचना जारी गर्दै वर्षापछि आएको बाढ़ी र पहिरोका कारण अवरूद्ध राजमार्ग एवं सड़कबारे जानकारी दिएको हो। प्रहरीका अनुसार कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न सड़क खण्डमा पहिरो र

0: बाढ़ीका कारण यातायात सञ्चालन प्रभावित भएको छ। विवरण अनुसार मेची राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकपथ, अरणीको राजमार्ग, पोखरा ताङ तीन सड़क खण्ड, घोराही रूकुम सहित मार्ग, सालझण्डी ढोरपाटन सड़क खण्ड र मदन भण्डारी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएका छन्। विराटनगर स्थित कोशी अस्पतालको जग्गामा बनेका अवैध संरचना भत्काउन थालिएको छ। अस्पताल प्रशासनले आज बिहानै अन्य संस्थाले निर्माण गरी तेस्रो पक्षलाई भाडामा लगाएका सटरहरूमा डोजर चलाएको हो। अस्पताल चोकमा रहेको अस्पतालको जग्गामा नेपाल रेडक्रस सोसाइटी, ब्लड ब्याङ्क, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरी प्रयोग गर्दै आएका थिए। ती संस्थाले अस्पतालको जग्गामा सटरहरू निर्माण गरी तेस्रो पक्षलाई भाडामा लगाएका थिए। अवैध संरचना हटाउन मोरङका प्रहरी प्रमुख कवित कटवाल, सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला सहितको टोली खटिएको थियो। थाइल्याण्डको राजधानी बैंकक स्थित एक बारमा लागेको आगलागीमा परि कम्तीमा 27 जनाको मृत्यु भएको छ। 60 भन्दा बढ़ी घाइते भएका छन्। घटनास्थलबाट 27 जनाको शव निकालिएको छ भने घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ। स्थानीय संचार माध्यमका अनुसार मृत्यु हुने मध्ये 9 जना पुरूष र 18 जना महिला छन्।
1: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो संघ सभा 95.5 MHz।
2: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
3: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
2: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
4: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्थासभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
2: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
4: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
2: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
4: छटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
2: डिजाइनर सुमन ठटाल, 98615-39444
4: र 0295901155।
5: More style, more design. Total Tellers.

0: digital nepal chakma anige hekyangyam mo lakori hekyang hainan thosa usurbanu ningwa kebakpa banking la labo phokun muktinath vikas bank re tensha aplungo choguga muktinath vikas bank tensha bank omen bank tensha o getmapong
1: तपाई दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खासबारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गोटिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका एक प्रहरी गेट सेउ शङ्खुवा सभा हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ? म त
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेस का कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4 राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
1: र 9919327375।
5: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
5: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादरी नगरपालिका एक प्रगति टोल,
6: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
5: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 9813655553 र 9843218049।

0: नमस्कार है वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दा आउनु भएको?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरूण पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98420872776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धथोक बाटो दूरसञ्चार जाने बाटो।
8: आयो सबको घर घरमा।
9: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
9: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
12: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
13: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
12: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, संखुवा सभा।
13: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
12: प्रोप्राइटर लक्ष्मी काफ्ले,
13: सम्पर्क 98433 47 262,
12: 98 10 55 55 85
13: र वाट्सएप नम्बर 98 5 20 28 6 46।
14: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू, दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी एक, संघ सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 029525267, मोबाइल 97438640084।
15: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
12: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
15: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
12: हाम्रा सेवाहरू
15: दाँत नदुखाई खोल्ने,
12: दाँत भर्ने, दाँतको आकृति गर्ने,
15: दाँतको एक्सप्रेस सुविधा,
12: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
15: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
12: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, घिचाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
15: ध्यान दिनै पर्ने कुरा,
12: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
15: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
13: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62320 र 98 4 20 50 541।

0: महेन्द्र बोलेरो पिकअप हो तपाईँ जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो संख सभा 95.5 MHz।

तिन नाको सिन्दुर पोते दुईको धागो चुरा तिन नाको सिन्दुर पोते दुईको धागो चुरा स्वयंवर गर्ने औठीले चुलिएको

मुखे खोल्न पर्ने हो कि आफै बुझिए ए जानी, मुखे खोल्न पर्ने हो कि आफै बुझिए जानी, रामै राजा थिए र पोसी त

0: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 10 बज्यो।
1: NCSA कम्प्युटर सेन्टर खाँदले संखुवा सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। MCSC कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाई, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नि?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557768 9852557768।
4: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
6: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
7: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295161065, 9841252504, 9841226987 र 9852051906।
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी सङ्घ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी सङ्घ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ।

0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
1: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

0: सबै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खसभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0935605080, 99520165080 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सम्खुवा सभा।

0: Visitan lepas cuma anige hekian yang mulak ori hekian. Ainan thosa usurban ningwa kebakpa banking relabu fokum. Muktinath Vikas Bank tensha aplungo coguwa. Muktinath Vikas Bank tensha bank omen bank tensha os get mapong.
1: पहिलो यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त
2: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि
1: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल
2: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ हाइड्रो फेसियल माइक्रो सेटिङ नेल एक्सटेन्सन ल्यासेस एक्सटेन्सन कानको लोदी टाल्ने इयर ल्याब सुपथ मूल्यमा गरिन्छ साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ
1: प्रोप्राइटर प्रतीक्षा दाहाल सम्पर्क नम्बर 9813555553 र 9843180049 तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ
1: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ
3: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने
3: दाँत खोल्ने दाँत सफा गर्ने
1: दाँतको एक्सरे गर्ने
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने
1: झिक्न मिल्ने आरपीडी लगाइने
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने
1: बाङ्गो टिङ्गो दाँत मिलाइने
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ
1: मनकामना डेन्टल क्लिनिक खादरी नगरपालिका एक प्रहरी गेट सेव संस्था सभा हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि
3: सम्पर्क नम्बर 0295906667 र 9842226667
4: नमस्कार है सर टाढै लाग्नु भयो निकै हतारमा हुनुहुन्छ त
5: नमस्कार भाइ तुम्लिङतिर पो हिँडेको हौ म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर
5: होइन भाइ म त रबिन टेलर्सतिर पो हिँडेको हौ छोराको बिहे पनि आउन लाग्यो सुट पनि सिलाउनु पर्नेछ मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ
4: ओहो सर त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो सँगै जाउँ न त सर
5: ए ल ल सँगै जाउँ न भाइ
1: हामी कहाँ सटिङ सुटिङका कपडा अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ
3: रबिन टेलर्स खादबारी नगरपालिका 9 तुम्लिङ 4 राधाकृष्ण मन्दिर अगाडि
1: प्रोप्राइटर सुट स्पेसलिस्ट रबिन ठटाल
3: सम्पर्क नम्बर 9860946000
1: र 9919376775 आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो

0: सम्पर्क 98433472
1: 98 10 55 55 85
0: र व्हाट्सएप नम्बर 98 5 20 28 646।
2: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
3: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
4: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421552564, 98421926987 र 98520519906।
5: नमस्कार है वडा अध्यक्षज्यू।
6: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
5: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
6: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
5: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई
6: यो मेरो सुट त। हाम्रै सकुवा सभाको डबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त भने तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
5: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
7: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
8: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
9: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
10: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
11: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
0: सम्पर्क नम्बर 0295560679 र मोबाइल नम्बर 98420872776।
12: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादवारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295 75 147।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित।

0: को प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
1: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

0: This is Radio Sankhuasabha 95.5 MHz.
1: आयो सबको घर घरमा
2: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवासभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवासभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, on air, online.
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले।
5: सम्पर्क 98433 47 262,
4: 98 10 55 55 85
5: र वाट्सएप नम्बर 98 5 20 28 646।
6: सरप्राइज जेनी, यो गहना कस्तो छ?
7: छ्या, यस्तो पनि गहना लाउँछन्?
6: अनि यो
7: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
6: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
7: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
6: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
7: हजुर, तपाईँ पनि पुरानो तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोधै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
6: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, संखुवा सभा।
7: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 420 59 801, जनक पौडेली 98 520 58 344 र 029 560 248।
6: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, संखुवा सभा।
8: श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खाँदबारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
9: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
2: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदबारी 7
10: नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421524, 98421926987 र 98520519906।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौँ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: यसको घर घरको आँगन पुग्छ सेरो फेरो।
2: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa 95.5 MHz.
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा सय पत्री डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाई खोल्ने,
4: दाँत भर्ने, दाँतको आसुति गर्ने,
3: दाँतको एक्सरे सुविधा,
4: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिचाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा,
4: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
5: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
6: प्रहरीमा खबर गरौँ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानीमा ब्याङ्कद्वारा जारी

एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी, घर घरमा एलजी, एलजी लाइफ गुड।

0: हजुर, अब स्थानीयमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। स्थानीयमा घर कर्जा, स्थानीयमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: नमस्कार, कान्तिपुर आइरीका साथमा सुनिता र पूजनी समाचार अब विस्तारमा।
2: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच भेटवार्ता भएको छ। सड़कमा सरकार विरोधी नारा चुलिएसँगै दुई नेताबीच मध्यरातमा छलफल भएको हो। प्रधानमन्त्री शाह राति 11 बजे सभापति लामिछानेलाई भेट्न बुढानेल कण्ठ पुगेका थिए। पछिल्लो घटनाक्रमबाट दबावमा परेका दुई नेताबीच झण्डै 4 घण्टा 1-to-1 छलफल भएको थियो। उनीहरूबीच सुकुम्बासी समस्या समाधान, पार्टी पदाधिकारी मनोनित लगायतका विषयमा छलफल भएको नेता कविन्द्र बुढाकोटीले जानकारी दिए। बुढाकोटीले प्रधानमन्त्रीसँगको भेटलाई सरकार सञ्चालनका विषयमा गरिने नियमित छलफल भएको बताएका छन्। शाह नेतृत्वको सरकारले 100 दिन पूरा गरेसँगै सरकारको कार्यशैली लिएर सर्वसाधारणले असन्तुष्टि व्यक्त गर्न थालेका छन्। सुकुम्बासी समस्या र गणेश नेपाली प्रकरणमा सरकारको मौनतालाई लिएर आलोचना समेत भइरहेको छ।
1: अरणीको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको कोदारीको इकोमा सड़क भाँसिँदा तातोपानी नाका पुनः ठप्प भएको छ। भोटेकोसी गाउँपालिका दुई कोदारीको इकोमा सड़क भाँसिएपछि नेपाल चीन जोड्ने तातोपानी नाका आज पुनः ठप्प भएको हो। हिजो साँझदेखि परेको अविरल वर्षापछि अरणीको राजमार्गको कोदारी खण्डमा करिब 2 मिटर सड़क भाँसिएपछि सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ। अहिले पनि पानी परिरहेकाले सड़कमा माथिबाट लेदो बगेकाले काम गर्न समस्या भएको इलाका प्रहरी कार्यालय कोदारीले जनाएको छ। यसैबीच देशका विभिन्न प्रदेशमा आएको बाढ़ी र अविरल वर्षाका कारण मुख्य राजमार्गहरू ठप्प भएका छन्। नेपाल प्रहरीले आज बिहान एक सूचना जारी गर्दै वर्षापछि आएको बाढ़ी र पहिरोका कारण अवरूद्ध राजमार्ग एवं सड़कबारे जानकारी दिएको हो। प्रहरीका अनुसार कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न सड़क खण्डमा पहिरो र बाढ़ीका कारण यातायात सञ्चालन प्रभावित भएको छ। विवरण अनुसार मेची राजमार्ग, बीपी राजमार्ग, लोकपथ, अरणीको राजमार्ग, पोखरा ताङतिङ सड़क खण्ड, घोराही रूकुम शहीद मार्ग, सालझण्डी ढोरबाटन सड़क खण्ड र मदन भण्डारी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएका छन्। कोशी प्रदेशको भोजपुर नगरपालिका 5 बोखिम स्थित मध्य पहाड़ी लोकमार्गमा अषाढ़ 12 गते बाढ़ी आएपछि सड़क एकतर्फी सुचारू भएको छ। यद्यपि त्यहाँ अर्को वैकल्पिक बाटो पनि सञ्चालनमा रहेको जनाइएको छ। यस्तै इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्ग अषाढ़ 23 गतेदेखि अविरल वर्षाका कारण पूर्ण रूपमा अवरूद्ध छ। बागमती प्रदेशमा सम्भावित बाढ़ीका कारण अषाढ़ 22 गतेदेखि नै काभ्रेको खुरकोट नेपालथोक कटुञ्जे बेसी चल्ने बीपी राजमार्गमा सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरको भीमफेदी गाउँपालिका 8 भर्याङ डाँडा स्थित कान्ति लोकपथ अषाढ़ 27 गतेदेखि र सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका 2 कोदारी स्थित अरणीको राजमार्ग अषाढ़ 29 गतेदेखि पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएका छन्। गण्डकी प्रदेश अन्तर्गत कास्कीको मादी गाउँपालिका 2 ज्यामदो स्थित पोखरा ताङतिन सड़क खण्ड अषाढ़ 27 गते खसेको पहिरोका कारण पूर्ण रूपमा बन्द छ। लुम्बिनी प्रदेशका विभिन्न 4 जिल्लामा पहिरोले सड़क अवरोध पुर्याएको छ। रोल्पाको परिवर्तन गाउँपालिका 1 खोलाबाङ स्थित घोराही रोकुम शहीद मार्ग र अर्घाखाँचीको पाडिनी गाउँपालिका 2 ढुङ्गे खोला स्थित सालझण्डी ढोरपाटन सड़क खण्ड अषाढ़ 28 गतेदेखि पूर्ण रूपमा अवरूद्ध छन्। गुल्मीको छत्रकोट गाउँपालिका 3 काउडे स्थित मदन भण्डारी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। पाल्पाको तिनाउ गाउँपालिका 3 हेडबक्स स्थित सिद्धार्थ राजमार्ग भने हिजो पहिरो गए पनि हाल एकतर्फी रूपमा सञ्चालनमा छ।
2: यसै गरी मकवानपुरको हेटौडामा कर्रा खोलाको बाढ़ीले एउटा ट्रक बगाएको छ। ट्रक बगाएसँगै चालकले भने पौडिएर ज्यान जोगाएका छन्। चालक चितवनको रत्ननगर नगरपालिका 13

0: अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागको केही स्थानसँगै मधेस र कोशी बागमती तथा गण्डकी प्रदेशका तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै आज राति कोशी र बागमती प्रदेशका पहाड़ी र तराई भूभाग तथा मधेस प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा साथै गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ।
1: नयाँ प्रणालीबाट राहदानी छपाई र वितरण कार्य शुरू भएको छ। राहदानी विभागले आज सूचना जारी गर्दै राहदानी वितरण शुरू भएको जनाएको हो। नयाँ प्रणाली जर्मन कम्पनीबाट शुरू गरिएको हो। यसअघि फ्रान्सको कम्पनी आईडीमियाले नेपाललाई पासपोर्ट उपलब्ध गराउँदै आएको थियो। विभागले आज प्रकाशन गरेको सूचनामा भनिएको छ, असार 29 गतेदेखि राहदानी विभागले नेपालको इतिहासकै सबभन्दा ठूलो डेटा माइग्रेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली मार्फत राहदानी सेवा सञ्चालनमा ल्याएको छ। करिब 1 करोड़ नेपाली नागरिकका राहदानी सम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको पनि विभागले जनाएको छ। जर्मन कम्पनीबाट पासपोर्टको ठेक्का विफल गराउन प्रधानमन्त्रीको सचिवालयले प्रयास गर्दै आएको थियो। जर्मन कम्पनीलाई दिइएको ठेक्का रद्द गराउनका लागि प्रधानमन्त्री कार्यालय चर्को दवाब दिए पनि परराष्ट्र मन्त्रालयले भने जर्मन कम्पनीलाई नै निरन्तरता दिएको हो। यो सँगै नेपालीहरूको पासपोर्ट अब अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओको प्रणालीमा जोड़िएको छ। अब नक्कली पासपोर्ट बनाएर प्रयोग गर्ने सम्भावना पनि कम भएको छ।
0: दोलखाको कालिन्चोक गाउँपालिका एक क्याम्पोलमा पहिरोमा परेर एकजनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते भएका छन्। गैराती 9 बजे क्याम्पोल हेलेक पाथलीमा सड़कमाथिबाट आएको पहिरोमा परेर 4 महिनाकी नाबालिका एलिसा थामीको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा परेर उनकी 19 वर्षीय आमा शर्मिला थामी गम्भीर घाइते भएकी छन्। पहिरोमा परेर आमा छोरीको स्थानीयले राति नै उद्धार गरेर अस्पताल ल्याउने क्रममा नाबालिकाको बाटोमै मृत्यु भएको र गम्भीर घाइते आमा शर्मिलालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ। उता जाजरकोटमा भूकम्पपछि अस्थायी टहरामा बस्दै आएकी एक वृद्धाको मृत्यु भएको छ। भेरी नगरपालिका 2 राङसीमा पहिरोले टहरा पुरिदा 71 वर्षीय जसी कुमारी शाहीको मृत्यु भएको हो। घटनामा कुसे गाउँपालिका 5 दमदालाकी 35 वर्षीय सीता शाह थापा र उनकी 7 वर्षीय छोरी मेनुका थापा घाइते भएका छन्।

हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क।

0: आजकल AI voice fake video को माध्यम बाट ठगी गर्ने, digital lending भन्दै झूठो loan app बनाएर scamming गर्ने, crypto र investment trap fake bank सर्वे वा offer को माध्यम बाट ठगी गर्ने ठगर को बिगबिगी बढेको हुनाले यस्ता ठगर बाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय ब्याङ्कद्वारा जारी।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। थाइल्याण्डको राजधानी बैंकक स्थित एक बारमा लागेको आगलागीमा कम्तीमा 27 जनाको मृत्यु भएको छ, 60 भन्दा बढ़ी घाइते भएका छन्। घटनास्थलबाट 27 जनाको शव निकालिएको छ भने घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ। स्थानीय संचार माध्यमका अनुसार मृत्यु हुने मध्ये 9 जना पुरूष र 18 जना महिला छन्। साथै केही व्यक्ति बेपत्ता रहेको थाई संचार माध्यम थाई राथले जनाएको छ। प्रधानमन्त्री अनुटिन चानभिराकुलले घटनास्थलमा संचारकर्मीहरूसँग कुरा गर्दै आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताएका छन्। लागि भएको आधा घण्टामै आगो नियन्त्रणमा लिएको थियो, तर त्यति जेलसम्ममा ठूलो मानवीय क्षति भइसकेको स्थानीय संचार माध्यमहरूले जनाएका छन्। बारभित्र प्रयोग गरिएका अत्यधिक ज्वलनशील सजावटका सामग्रीका कारण आगो तीव्र गतिमा फैलिएको अनुमान छ।
2: आईसीसी क्रिकेट विश्वकप लीग टूको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज जर्सीसँग पहिलो एक दिवसीय खेल खेल्दैछ। जर्सीको ग्रीनविल क्रिकेट ग्राउण्डमा हुने खेल नेपाली समयअनुसार अपरान्ह पौने 4 बजे शुरू हुनेछ। नेपालले जर्सीसँग पछिल्लो पटक सन् 2010 डिभिजन 5 एक दिवसीय खेल खेलेको थियो, त्यस्तै सन् 2015 T20 विश्वकप छनौटमा खेलेको थियो। जर्सीसँग आगामी बुधबार अर्को एक दिवसीय खेल खेलेपछि नेपालले नेदरल्याण्डसमा नामीबिया पनि सम्मिलित लीग टूको त्रिदेशीय सिरिज खेल्नेछ।
1: र नेपालले एसीसी महिला अण्डर 19 प्रिमियर कपमा लगातार दोस्रो जीत निकालेको छ। मलेसियाको यूएसडी यूकेएम ओभलमा नेपालले सिंगापुरलाई 151 रनको फराकिलो अन्तरले पराजित गरेको हो।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 37 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफ्ले।
9: सम्पर्क 98 4 33 47 262,
8: 98 10 55 55 85
9: र व्हाट्सएप नम्बर 98 5 20 28 6 46।

0: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाँचीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाँचीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाइ खोल्ने,
1: दाँत भर्ने, दाँतको आसुति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाँचीभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
2: पाँचीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 98 60 96 40 00
5: र 98 19 32 76 75।
6: नमस्कार है वडा अध्यक्षज्यू।
7: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
6: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
7: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
6: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
7: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
6: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
8: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
9: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
10: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
2: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल। सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98420287076।
11: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खातबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
10: सरप्राइज जेनी, यो गहना कस्तो छ?
12: यस्तो पनि गहना लाउँछन्?
10: अनि यो
12: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
10: नरिसाउ न, अर्को पनि ल्याएको छु ल, हेर त यो कस्तो छ।
12: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
10: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
12: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग खाँदबारी एक बुद्ध टोल सङ्खुवा सभा
13: प्रोप्राइटर गोपाल विश्वकर्मा 98429589 जनक पौडेली 98525358344 र 0295602048
2: दुर्गा ज्वेलरी उद्योग खाँदबारी एक बुद्ध टोल सङ्खुवा सभा

0: खेल सम्झौता डिजिटल प्राइवेट लिमिटेड।
1: के तपाईँ स्तरीय गीत संगीत रेकर्ड गराई बजार व्यवस्थापन गर्नको लागि उत्कृष्ट म्युजिक कम्पनीको खोजीमा हुनुहुन्छ?
0: विगत लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा अनवरत रूपमा क्रियाशील एक सफल म्युजिक कम्पनी।

0: 不起。
1: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको एक बज्यो।

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: आयो सबको घर घरमा
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन।
5: खुशीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0 29 5 75 2 67, मोबाइल 97 4 38 46 0 84।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लबफुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इतरी 16 सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
9: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: NCSA कम्प्युटर सेन्टर खाँदबारी सङ्ख्या सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। MCSC कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561306 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो श्रृंखला सभा 95.5 MHz।

0: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 029-5906-67 र 98-4-22-6-67।
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
3: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आरसुटी गर्ने,
3: दाँतको एक्सरे सुविधा,
1: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल,
2: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 029-5-62-320 र 98-4-20-50-541।
4: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
5: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
4: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
6: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
4: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
6: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
4: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
6: छटाल टेलरिङ सेन्टर, खादबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
4: डिजाइनर सुमन ठटाल, 98-6-15-39-444
6: र 029-5-90-155।
7: More style, more design. Total Tailors.
8: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
9: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98-163-55-553 र 98-4-23-18-049।
10: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै अतारमा हुनुहुन्छ त।
11: नमस्कार भाइ, तुम्लेतिर पो हिँडेको हौ? म त
10: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
11: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
10: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
11: ए ल ल, सँगै जाउँ न भाइ।
12: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
11: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
12: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
11: सम्पर्क नम्बर 9860 96 40 00
12: र 9819 32 76।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुरानो तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा,
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429-59-801, जनक पौडेली 98525-58-344 र 0295-60-248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँचबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँचबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफले,
5: सम्पर्क 98433-47-262,
4: 98-10-55-55-85
5: र वाट्सएप नम्बर 98-5-20-28-646।
6: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
7: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँचबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रो सेवाहरू
7: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99-5-20-61-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँचबारी 1, सङ्खुवा सभा।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आयो सबको घर घरमा
2: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz on air online।
5: नमस्कार है वडा अध्यक्ष ज्यू।
6: नमस्ते नमस्ते, के बताउनु भयो त?
5: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
6: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
5: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
6: यो मेरो सुट त हाम्रै सखुवा सभाको नबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स हातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
5: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
7: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
8: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
9: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
8: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
10: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
9: सम्पर्क नम्बर 0 29 5 60 6 79 र मोबाइल नम्बर 98 4 20 82 776।
11: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धपुर बाटो दूरसञ्चार जाने बाटो।
12: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
13: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
12: हाम्रो सेवाहरू
13: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0 29 5 60 5 80, 98 5 20 61 5 80 र 98 4 21 08 181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी 1, संखुवा सभा।
14: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
15: त्यसको लागि के को चिन्ता, हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
14: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, संखुवा सभा।
15: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
14: प्रोप्राइटर लक्ष्मी काफ्ले।
15: सम्पर्क 98 4 33 47 262,
14: 98 10 55 55 85
15: र व्हाट्सएप नम्बर 98 5 20 28 6 46।
16: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
17: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
18: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
19: साथै 98525557068 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
20: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
21: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालय

0: आजदेखि मलाई एक्लै छोडिदेऊ।
1: मैले के गल्ती गरेर जसको कारण तिमी यस्तो भन्दैछौ?
0: मलाई कारण नसोध।
1: तिमी बिना कारण मलाई छोड्न सक्दैनौ। हाम्रो माया त्यति सजिलो छोड्न सक्दैन।
0: तिरस्कार गर्छु म तिम्रो मायालाई। पाउनुलाई मात्र माया भनिँदैन, गुमाउनुलाई पनि माया नै भनिन्छ, बुझ्यौ?

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-6-46।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295771647।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, on air, online.

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै अतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउँ न भाइ।
7: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
6: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
7: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 98 60 96 40 00
7: र 98 19 32 76 75।
6: सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: यस्तो पनि गहना लाउँछन्?
6: अनि यो
8: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
6: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
6: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
8: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
6: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
8: प्रोप्राइटर गोपाल विश्वकर्मा 98 420 59 801, जनक पौडेली 98 520 58 344 र 029 560 248।
6: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
9: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
10: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
9: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका 1, प्रगति टोल। विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98 160 55 553 र 98 423 18 049।
11: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टायल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
12: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
11: हाम्रो सेवाहरू
12: टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी एक, सङ्खुवा सभा।

0: सबै राम्रो सधैं हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नु होला।
1: वैज्ञानिकद्वारा मानव मस्तिष्कको सबैभन्दा विस्तृत नक्सा तयार, स्नायु सम्बन्धी रोगहरू बुझ्न मदत गर्ने र विश्वकपमा टोलीको संख्या 64 पुर्याउने सम्भावनाबारे छलफल हुने फिफा अध्यक्षको भनाई। नेपाल खबरमा अब पूरा खबर। जिल्ला प्रहरी कार्यालय काभ्रेले बीपी राजमार्गको काभ्रे खण्डमा गाड़ी आवागमन रोकेको छ। रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा भइरहेकोले बीपी राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै गाड़ी आवागमन स्थायी रूपमा होल्ड गरेको प्रहरीको सूचनामा भनिएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविन कार्केका अनुसार सड़क मार्ग सुरक्षित रहेको पुष्टि भएपछि अर्को सूचना निकालेर गाड़ी आवागमन पुनः संचालन गरेको जानकारी गराइनेछ। यसैबीच कोशी नदीमा पानीको बहावले खतराको तह पार गरेको छ। बिहान 6 बजेतिर 1,31,200 क्युसेक मापन गरेको पानीको बहाव दिउँसो 1,58,000 क्युसेक नआएको छ। अहिले कोशी ब्यारेजका 56 मध्ये 18 ढोका खुल्ला गरिएको छ। खतराको संकेत स्वरूप रातो झण्डा र रातो बत्ती बालिएको छ। यसैबीच जल तथा मौसम विज्ञान विभागले आउँदो 3 दिनसम्म 34 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको पूर्वानुमान गरेको छ। नदी तथा खोला आसपास बसोबास गर्नेलाई सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। अहिले बागमती र गण्डकी प्रदेशका थोरै ठाउँ तथा बाँकी प्रदेश दुई ठाउँमा पानी परिरहेको छ। राहदानी विभागले नयाँ प्रणाली मार्फत सेवा प्रवाह शुरू गरेको छ। विभागले विज्ञप्ति निकालेर काठमाडौँको त्रिपुरेश्वरमा रहेको विभागको कार्यालयमै पासपोर्ट छापेर सेवा प्रवाह थालेको जनाएको छ। विभागका अनुसार केही सेवाग्राहीले आज नयाँ प्रक्रियाबाट छापिएको राहदानी लिइसकेका छन्। नयाँ प्रणालीको स्थिरीकरणको अवधि 3 महिनासम्म रहने भएकाले केही समय सामान्य प्राविधिक समस्या आउन सक्ने भए पनि राहदानी सेवा सहज, नियमित र सुचारू रहने अपेक्षा गरेको विभागको भनाई छ। विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली मार्फत सेवा संचालनमा ल्याएको जनाएको छ। विभागका अनुसार झण्डै 1 करोड़ नेपाली नागरिकका राहदानी सम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको छ। नयाँ प्रणालीको शुरूआती चरणमा राहदानी अत्यावश्यक भएका सेवाग्राहीलाई मात्र आवेदन दिन विभागले अनुरोध गरेको छ। राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका आयोजनाहरूको संख्या घटाएर बढ़ीमा 10 वटामा सीमित गर्नुपर्ने सुझाव दिएको छ। अर्थ समितिको बैठकमा आयोगका सदस्य सचिव रविलाल पन्थले गौरवका आयोजनामा देखिएका नीतिगत, कानूनी र व्यावहारिक जटिलता औल्याउँदै पुनरावलोकन गर्न सुझाव दिनुभएको हो। अहिले सूचीमा रहेका 27 आयोजना मध्ये 10 वटा मात्र राखी बाँकीलाई रूपान्तरणकारी वा प्राथमिकता प्राप्त आयोजनामा वर्गीकरण गर्न आयोगले सिफारिश गरेको छ। आयोजना ढिलाइको मुख्य कारणका रूपमा जग्गा प्राप्ति, रोग कटानी, मुआवजा निर्धारण, निर्माण सामग्रीको अभाव र निर्माण व्यवसायको कमजोर कार्यक्षमतालाई आयोगले देखाएको छ। 50% भन्दा बढ़ी प्रगति भएका आयोजनालाई पर्याप्त बजेट दिई 2 वर्षभित्र सम्पन्न गर्न र कम प्रगति भएको पुनरावलोकन गर्न आयोगको सुझाव छ। निर्माण सामग्री व्यवस्थापनका लागि छुट्टै कानून बनाउनु पर्ने र एक ठेकेदारले एउटै आयोजनाको 1 भन्दा बढ़ी प्याकेज पाउन नहुने व्यवस्था गर्नुपर्ने सदस्य सचिव पन्थको भनाई छ। सार्वजनिक खरिद, वन तथा वातावरण सम्बन्धी कानूनबीच सामञ्जस्यता कायम गर्न कानूनी संशोधन आवश्यक रहेको पनि सुझाव छ। दिगो विकास लक्ष्य प्राप्तिका लागि 30 खर्ब रूपियाँ आवश्यक पर्नेमा अहिले 23 खर्बको हाराहारीमा मात्र स्रोत व्यवस्थापन भइरहेको सदस्य सचिव पन्थले बताउनुभयो। कान्तिपुर पब्लिकेशन, अनलाइन खबर र हिमालय टेलिभिजनका कार्यालयको प्रवेशद्वारमा अवरोध हुने गरी पार्किङ गरेका गाड़ी प्रहरीले क्रेन लगाएर हटाएको छ। बिहान 8 बजे अघि नै कार्यालयको आवाज जात रोकिने गरी विभाषे अवस्थामा छाडेका 30 शंकास्पद गाड़ीलाई प्रहरीले व्हील लक गर्नुको साथै क्रेन लगाएर त्यहाँबाट हटाएको हो। यसैबीच पत्रकारलाई संचार कर्ममा जान अवरोध पुर्याएको भन्दै नेपाल पत्रकार महासंघले घटनाको विरोध गरेको छ। महासंघले विज्ञप्ति निकालेर पत्रकारलाई अवरोध र आतंक सृजना गर्न खोजेको भन्दै चार गृहको सुरक्षा गर्न सरकारसँग माग गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943334955।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। झापामा प्रहरीले खरबुजाको 39 क्विन्टल बिउ बरामद गरेको छ। भद्रपुर नगरपालिका वडा नम्बर 3 ज्ञाने चोकमा रहेको भीमलाल सुवेदीको घरमा लुकाएर राखेको बिउ बरामद गरेको प्रहरी नायब उपरीक्षक रंजन वावालले जानकारी दिनुभयो। उहाँका अनुसार गोप्य सूचनाका आधारमा प्रहरीले हिजो बेलुका छापा मारेको हो। 94 बोरामा 3,920 किलो बरामद गरेर भद्रपुर भन्सार कार्यालय झापामा पठाएको उहाँले जानकारी दिनुभयो। प्रहरीका अनुसार भन्सार छोडेर नेपाल भित्राएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बरामद गरेको बिउको बजार मूल्य प्रति किलो झण्डै 1,600 रूपियाँसम्म पर्ने अनुमान छ। खरबुजाको बिउ बरामद गर्न जिल्ला प्रहरी प्रमुख एसपी वसुन्धरा खड्काको नेतृत्वमा 55 जना प्रहरी परिचालन गरिएको थियो। अब विदेशको खबर, भारतका वैज्ञानिकहरूले मानव मस्तिष्कको सबैभन्दा जटिल भाग ब्रेन स्टेमको अहिलेसम्मकै सबैभन्दा विस्तृत त्रिआयामिक नक्सा तयार पारेका छन्। मद्रासमा रहेको सुधा गोपाल कृष्ण ब्रेन सेन्टरका वैज्ञानिकहरूले एन्कर नामको यो नक्सा कोषीय स्तरसम्मै पुर्याएका हुन्। 500 भन्दा बढ़ी तन्तु नमूनाका आधारमा तयार यो नक्सामा 200 भन्दा बढ़ी स्नायुको समूह र स्नायु मार्गहरू पहिचान गरेको छ, जसले एमआरआईमा देखिने सम्पूर्ण मस्तिष्कदेखि एउटा एउटा स्नायु कोषसम्म हेर्न सकिने बनाएको प्रतिवेदनलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ। यो उपलब्धि विज्ञानका लागि ठूलो फड्को मानिएको छ। ब्रेन स्टेमले सास फेर्ने, मुटु धड्कने, निन्द्रा र चेतनालाई नियन्त्रण गर्छ। यसको संरचना अत्यन्त घना भएकाले यसलाई विस्तृत रूपमा नक्साङ्कन गर्न सधैँ चुनौतीपूर्ण रहँदै आएको थियो। विज्ञहरूको अनुसार यो नक्साले पार्किन्सन

0: सम्बन्धित समितिहरूमा अध्ययन र छलफल हुने बताउनुभयो। उहाँका अनुसार विश्वकप आयोजना गर्दा युरोप र दक्षिण अमेरिकालाई मात्र नभई सम्पूर्ण विश्वलाई ध्यानमा राख्नुपर्छ। हरेक देशले विश्वकपमा खेल्ने सपना देख्न पाउनु पर्ने इन्फान्टिनोको भनाइ छ। सन् 1998 देखि 2022 विश्वकपमा 32 टोली सहभागी रहँदै आएका थिए। अहिले चलिरहेको 23 संस्करणको विश्वकपमा पहिलो पटक 48 टोली सहभागी छन्। यद्यपि विश्वकपमा 64 टोली सहभागी हुने प्रस्ताव प्रति सबै पक्ष सहमत भने छैनन्। युरोपेली फुटबल महासंघ यूईएफए, एसियाली फुटबल महासंघ एएफसी, उत्तर तथा मध्य अमेरिकी फुटबल महासंघ कन्काकाफले यो प्रस्ताव उपयुक्त नहुने बताएका छन्। सन् 2030 विश्वकप सामान्यतया स्पेन, पोर्चुगल र मस्कोको संयुक्त रूपमा आयोजना गर्नेछन् भने प्रतियोगिताको शताब्दी वर्ष मनाउनका लागि उद्घाटनका तीन खेल अर्जेन्टिना, उरुग्वे र पाराग्वेमा आयोजना हुनेछन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। लगातारको वर्षापछि बीपी राजमार्गको काभ्रे खण्डमा गाड़ी चलाउन रोक। कोशी नदीमा पानीको बहावले खतराको तह पार गर्यो। आउँदो तीन दिनसम्म देशका विभिन्न साना नदीमा आकस्मिक बाढ़ीको जोखिम। नयाँ प्रणाली मार्फत राहदानी दिन शुरू। झण्डै 1 करोड़ नागरिकको विवरण सुरक्षित स्थानान्तरण गरेको विभागको भनाई। राष्ट्रिय गौरवका आयोजना 10 वटामा सीमित गर्न योजना आयोगको सुझाव। जग्गा प्राप्ति, रूख कटानी, मुआवजा निर्धारण र निर्माण सामग्रीको अभाव मुख्य समस्या। भारतीय वैज्ञानिकद्वारा मानव मस्तिष्कको सबैभन्दा विस्तृत नक्सा तयार। स्नायु सम्बन्धी रोगहरू बुझ्न मदत गर्ने। र विश्वकपमा टोलीको संख्या 64 पुर्याउने सम्भावनाबारे छलफल हुने फिफा अध्यक्षको भनाई।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: साली नदीको शिर,
4: मणि चूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
4: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा,
4: सहरबाट नजिकै,
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
4: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
5: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181। वेबसाइट झुले.com.np।
6: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
7: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
8: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44282042 44282042।
9: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। प्रसिद्ध केदारनाथको शिर मान्ने भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा 1 महिने श्रावणी मेलाको तयारी पूरा भएको छ। श्री विनायक नगरपालिका नम्बर 8 सी पाडोलमा रहेको डोलेश्वरमा 38 दिनसम्म चल्ने श्रावणी मेलाको सम्पूर्ण तयारी पूरा भएको महादेव मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिनुभयो। मेला अवधिभर 3 लाखजनाभन्दा धेरै भक्तजन पुग्ने अनुमान छ। मेलामा पुग्ने दर्शनार्थीको स्वास्थ्यलाई ध्यानमा राखी मन्दिर परिसरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। मेलालाई व्यवस्थित र सुरक्षित बनाउन सीसीटीभी क्यामेरा जडान, लाइन व्यवस्थापनका लागि स्वयंसेवक परिचालन, गाड़ी व्यवस्थापनलाई विशेष प्राथमिकतामा राखेको वडा अध्यक्ष बस्नेतले बताउनुभयो। केही वर्ष यता डोलेश्वर महादेव मन्दिरमा भारतीय पर्यटकको आवागमन वृद्धि भएसँगै मन्दिर र श्रावणी मेलाको धार्मिक महत्वबारे अन्तर्राष्ट्रिय स्तरमा

व्यापी चर्चा हुन थालेको छ। मेलामा हरेक सोमबार र शनिबार धार्मिक गुरूबाट प्रवचन तथा दैनिक रूपमा भजन कीर्तन हुनेछ। काठमाडौँ उपत्यकाका विभिन्न ठाउँ र मितिमा चोरी भएका 51 दुई पाङ्रे गाड़ी फेला पारी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सुरेश प्रसाद काफ्लेले 36 मोटरसाइकल र 15 स्कूटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभयो। एसपी काफ्लेले एक महिनाको अवधिमा 51 दुई पाङ्रे गाड़ी फेला पारेको बताउनुभयो। उहाँका अनुसार विशेष अभियान शुरू गरेर चोरी भएका मोटरसाइकल र स्कूटरको खोजी तीव्र बनाइयो। यातायात व्यवस्था विभागले ट्राफिक जरिवाना र नक्कली लोगो सहितको पर्चा छापेर सामाजिक सञ्जालमा अपभाव फैलाएको पाएको बताएको छ। विभागले विज्ञप्ति निकालेर हुँदै नभएको मोटर यातायात तथा ट्राफिक नियमावली 2074 बमोजिमको ट्राफिक दर रेट हेडिङ गरी विभागको नामबाट जारी भएको भनिएको ट्राफिक जरिवाना सम्बन्धी पर्चा सामाजिक सञ्जालमा फैलिएको भन्दै त्यो सत्य नभएको बताएको हो। फेक सामग्रीको तथ्य प्रमाण र आधारहरूको परीक्षण नगरी लाइक शेयर तथा प्रचार नगर्न विभागले आम नागरिक र सम्बन्धितहरूमा अनुरोध गरेको छ। साथै विद्युतीय कारोबार ऐन 2063 प्रतिलिपि अधिकार ऐन 2059 लगायतका प्रचलित कानूनी व्यवस्थाहरू विपरीतका गतिविधि दण्डनीय हुने स्मरण गराउँदै विभागले सचेत गराएको छ। र अनलाइन ठगी तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा 5 प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको राम गोपालपुर नगरपालिका 9 सुभाष कुमार मण्डल तथा बंगलादेशी नागरिकहरू रहेका छन्। साइबर ब्यूरोबाट खटेको टोलीले उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट बंगलादेशतर्फ प्रस्थान गर्ने क्रममा पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले सामाजिक सञ्जाल फेसबुकमा आकर्षक रोजगारी सम्बन्धी विज्ञापन प्रकाशित गरी कतारमा रहेको कम्पनीमा अन्तर्वार्ता बिना नै प्रत्यक्ष रोजगारी प्राप्त गर्न सकिने भन्ने भ्रामक तथा प्रलोभनपूर्ण प्रचार मार्फत सेवाग्राहीलाई शंकास्पद मोबाइल एप डाउनलोड गर्न लगाई विद्युतीय माध्यमबाट बैंक खातामा रहेको रकम अनधिकृत रूपमा अन्य खातामा स्थानान्तरण गरी ठगी गरेको खुलेको छ। साथै अनुसन्धानको क्रममा उनीहरूले अनलाइन ठगी र अवैधानिक विनाश मार्फत क्रिप्टो यूएसडीटी कारोबार समेत गर्ने गरेको खुलेको छ। दिउँसो 3 राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। लगातारको वर्षापछि बीती राजमार्गको काभ्रे खण्डमा गाड़ी चलाउन रोक। कोशी नदीमा पानीको बहावले खतराको तह पार गर्यो। आउँदो 3 देशका विभिन्न साना नदीमा आकस्मिक बाढ़ीको जोखिम। भक्तपुरको डोलेश्वरमा श्रावणी मेलाको तयारी पूरा। 3 भक्तजन पुग्ने अनुमान। र चोरी भएको 51 मोटरसाइकल र स्कूटर फेला पारी सम्बन्धित भनीलाई हस्तान्तरण। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9819326775।
4: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
5: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाइ खोल्ने,
5: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सप्रेस सुविधा,
5: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा,
5: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेलछेउ, संखुवा सभा। फोन नम्बर 0295-62320 र 9842-50541।
6: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
7: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
8: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295-61165, 9841-52564, 9841-26987 र 9520-51906।

डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौँ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।

0: अम्बो नि त्यो चरा गाउँ त साह्रै राम्रो रहेछ हौ साइला।
1: हो त नि है,
2: यति राम्रो गाउँको सोल्टिनीहरू झन् कति राम्रो राम्रो होला है
1: बाजे। नाच्ने ठाउँ यतै हो।
2: हो बाबु। लु जेठा बलगर है, ससुराली चौरा गाउँ नै बनाउनु पर्छ।
0: हेरौँ के हुन्छ साइला,
1: तिम्रो त स्वरमै जादु छ, पाइहाल्छौ नि।
0: त्यस्तो पनि होइन हौ,

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295 75 147।

0: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्रे,
4: सम्पर्क 98 4 33 47 262,
3: 98 10 55 55 85
4: र व्हाट्सएप नम्बर 98 5 20 28 6।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
8: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
10: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
9: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
10: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
9: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
10: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
4: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 98 60 96 40 00
3: र 98 19 32 76 75।
11: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
12: खाँदबारीको लागि पाथिभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
11: पाथिभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
12: हाम्रा सेवाहरू
11: दाँत नदुखाइ खोल्ने,
12: दाँत भर्ने, दाँतको आसुति गर्ने,
11: दाँतको एक्सप्रेस सुविधा,
12: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
11: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
12: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथिपरा डेन्टल
11: ध्यान दिनै पर्ने कुरा।
12: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
11: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल
4: पाथिपरा डेन्टल, हातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62320 र 98 40 50 541।

0: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
1: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
2: प्रोप्राइटर सुनु एन भीमकदाइली।
1: सम्पर्क 0249 40 00 84 र 98 40 45 827। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
4: नमस्कार वडाध्यक्षज्यू।
5: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
4: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
5: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
4: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
5: यो मेरो सुर त हाम्रै सकुवा सभाको डबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
4: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
6: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल?
7: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
8: हुन्छ बाबा, हुन्छ। छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
9: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
10: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
1: सम्पर्क नम्बर 0295560779 र मोबाइल नम्बर 9842082776।
11: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
12: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
12: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु ल। हेर त, यो कस्तो छ?
12: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
8: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
12: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
8: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
12: प्रोप्राइटर गोपाल विश्वकर्मा 98429781,
13: जनक पौडेली 98525854 र 029562248।
8: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
14: आयो सबको घर घरमा,
15: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
16: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
15: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 029562-6666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
17: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
18: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन नि?
19: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
20: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
21: साथै 98525557068 मा व्हाट्सएप बाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक अमलदार राजु किसान। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा सैनिक संस्कार, उच्च नैतिकता, अनुशासित आचरण तथा पेशागत मर्यादा कायम राख्न सैनिक प्रहरीको भूमिका सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सेनानी बुद्धिप्रसाद पनेरबाट सुन्नुहोस्। जंगी अड्डामा असार 15 गतेबाट संचालित सिसम 24 कमाण्डिङ अफिसर्स अभिमुखीकरण कार्यक्रम असार 26 गति सम्पन्न भएको छ। उक्त कार्यक्रमको युद्धकार्य विभागका विभागीय प्रमुख उपरति श्री अनुपजङ थापाले समापन गर्नुभएको हो। निकट भविष्यमा वाहिनी कमाण्डमा जानुहुने अधिकृतहरूको जिम्मेवारीलाई प्रभावकारी र समय सान्दर्भिक बनाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो। सैनिक स्वास्थ्य महानिर्देशक प्राविधिक उपरथि डाक्टर श्री भरत बहादुर भण्डारीको प्रमुख आतिथ्यमा जंगी अड्डामा असार 26 गति पेशागत सम्वाद कार्यक्रम सञ्चालन गरिएको छ। उक्त कार्यक्रममा हिन्दू संस्कृति कार्की पीएचडीले विश्व शक्ति प्रतिस्पर्धा र नेपालको सुरक्षा रणनीति विषयमा जानकारी दिनुभएको थियो। नम्बर एक विपद व्यवस्थापन गण र महावीरगण रेन्जरबाट खटिएको टोलीले पोखरा महानगरपालिका 6 स्थित फेवातालमा डुबेका एक पुरूषको असार 26 गति उद्धार गरेको छ। टोलीले सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा तालबाराही मन्दिर नजिक बोटिङ गर्ने क्रममा डुबेका भारतीय नागरिक 28 वर्षीय रोहित कुमारको उद्धार गरी नेपाल प्रहरीलाई बुझाएको हो। यसैगरी बज्रदल गणबाट खटिएको टोलीले बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका 4 लालपुर स्थित राप्ती नदीको बीचमा फँसेका 3 जनालाई असार 25 गति सकुशल उद्धार गरेको छ। टोलीले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा सोही गाउँपालिका 4 माउ गाउँका 60 वर्षीय मणिराम थारू, 59 वर्षीय टीकाराम थारू र 52 वर्षीय समित दयाल थारूको उद्धार गरेको हो। यस्तै कालीभञ्जन गण इन्जिनियर्सबाट खटिएको टोलीले अन्य सुरक्षा निकायसँगको सहकार्यमा सेती नदीमा डुबेकी एक किशोरीको असार 25 गति सकुशल उद्धार गरेको छ। टोलीले ब्यास नगरपालिका 4 सिमलटारकी 17 वर्षीय आरती परियारको उद्धार गरी नेपाल प्रहरीलाई बुझाएको हो। यसैगरी संग्राम सार्दुल गुल्माबाट खटिएको टोलीले डोल्पा जिल्ला जगदुल्ला गाउँपालिका 5 गैरी गाउँ स्थित धुलाखोलामा आएको बाढ़ीबाट प्रभावित 6 जना स्थानीयको असार 21 गति उद्धार गरेको छ। टोलीले नेपाल प्रहरी र स्थानीयको सहयोगमा 13 वर्षीय सीता बिक, 15 वर्षीय निरुता बिक, 32 वर्षीय जुनमाया बिक, 44 वर्षीय रेउली बिक र 56 वर्षीय आनन्दी बिकको उद्धार गरी झ्याकोट स्थित स्वास्थ्य चौकी पुर्याएको थियो। यस्तै उद्धार गरेका मध्ये स्वास्थ्य समस्या भएकी रेउली बिकलाई थप उपचारको लागि पश्चिम एयर बेसली हवाई उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको थियो। यस्तै शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ चन्द्रनाथ गणबाट खटिएको टोलीले शिवपुरी पीक भ्रमणका दौरान हराएका एक पुरूषको असार 21 गति उद्धार गरेको छ। टोलीले नेपाल प्रहरी र निकुञ्ज कार्यालयका कर्मचारी संघको सहकार्यमा ललितपुर जिल्ला ललितपुर महानगरपालिका 1 स्थित झम्सीखेलका 18 वर्षीय दिविन अधिकारीलाई निकुञ्जको कोर इलाकामा फेला पारी आफन्तलाई बुझाएको हो। पश्चिम एयर बेसले जटिल प्रसूति समस्यामा परेकी एक महिलाको असार 26 गते हवाई उद्धार गरेको छ। बेसले डोल्पा जिल्ला त्रिपुरा सुन्दरी नगरपालिका 2 28 वर्षीय सविता बोहरालाई उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको हो। नेपाली सेनाका विभिन्न युनिटहरूले देशको विभिन्न स्थानमा शीघ्र प्रभावी आयोजना अन्तर्गत भौतिक संरचनाहरू निर्माण गरी सरकारवाला निकायहरूलाई हस्तान्तरण गरेका छन्। सो क्रममा सिंहसार्दुल गुल्मले स्याङ्जा जिल्ला पुतली बजार नगरपालिका 5 नुवाकोटमा खानेपानी ट्याङ्की निर्माण गरेको छ। नवनिर्मित ट्याङ्की पश्चिम पृतनापति उपरति श्री भोलानाथ थापाली नगरपालिकाका प्रमुख श्री तुलसीराम रेग्मीलाई असार 24 गति हस्तान्तरण गर्नुभयो। यस्तै रुद्रध्वज गौडले गोर्खा जिल्ला पालुङटार नगरपालिका 1 स्थित काजी कालु पाण्डे संग्रहालय स्थलमा सत्तल निर्माण गरेको छ। नवनिर्मित सत्तल पश्चिम पृतनापति उपरति श्री भोलानाथ थापाले संग्रहालय व्यवस्थापन समितिलाई असार 23 गति हस्तान्तरण गर्नुभयो। यस्तै नयाँ भैरवीदल गुल्मले मनाङ जिल्ला निस्याङ गाउँपालिका 9 स्थित तिलिचो ताल जाने पदमार्गमा पर्ने 22 घुम्तीमा सेट घर निर्माण गरेको छ। नवनिर्मित उक्त सेट घर नम्बर 3 वाहिनीपति सहायक रथी श्री सन्तोष कार्कीले असार 23 गति सोही गाउँपालिका 9 का वडाध्यक्ष चोल्पा गुरूङलाई हस्तान्तरण गर्नुभयो। यस्तै दार्चुला टिंकर सड़क आयोजनाले दार्चुला जिल्ला ब्यास गाउँपालिका 4 सुनसेरा स्थित गोरखनाथ मन्दिर परिसरमा गोरक्षे वाटिका निर्माण गरी असार 23 गते हस्तान्तरण गरेको छ। आयोजनाका प्रमुख सेनानी श्री राजेश कटवालले जय गोरखनाथ सचेतना समाजलाई वाटिका हस्तान्तरण गर्नुभएको हो। जनसम्पर्क तथा सूचना निर्देशनालयमा जेठ 18 गतेबाट सञ्चालित सिसम 25 जनसम्पर्क अधिकृत तालिम असार 24 गते सम्पन्न भएको छ। उक्त तालिमको जनसम्पर्क तथा सूचना निर्देशक एवं सैनिक प्रवक्ता सहायकथी श्री राजाराम बस्नेतले समापन गर्नुभएको हो। सो दौरान उहाँले तालिममा प्रथम हुनुभएका बज्रदल गणका सेनानी श्री चोलेन्द्र कार्कीलाई पुरस्कार प्रदान गर्नुका साथै सहभागी शिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो। तालिममा 20 अधिकृत शिक्षार्थी सहभागी थिए। दुर्गादल गुल्मका सिपाही देवानन्द राजवंशीले जिल्ला अस्पताल ताप्लेजुङमा उपचाररत ब्लड क्यान्सर भएकी एक महिलालाई असार 25 गते रक्तदान गर्नुभएको छ। उहाँले ताप्लेजुङ जिल्ला फक्ताङलुङ गाउँपालिका 6 लेलेपकी 38 वर्षीय महिलालाई रक्तदान गर्नुभएको हो। सबुजगढ़बाट खटिएको टोलीले मकवानपुर जिल्ला मनहरी गाउँपालिका 7 पर्सा स्थित राष्ट्रिय निकुञ्ज इलाकाबाट 166 केजी भन्दा बढ़ी गाँजा सहित असार 22 गते दुईजना पुरूषलाई पक्राउ गरेको छ। टोलीले राक्सीराङ गाउँपालिका 3 फलासेका 54 वर्षीय विक्रम सिंहतान र 48 वर्षीय गोकर्ण मोक्तानलाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको हो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
0: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
2: खुला सामरिक लेख रचना प्रतियोगिता सम्बन्धी सूचना।
3: नेपाली सेनाले सञ्चालन गर्दै आइरहेको खुला सामरिक लेख रचना प्रतियोगिताको 8 संस्करण सञ्चालन हुने भएको छ। इच्छुक व्यक्तिहरूले असार 32 गतेसम्म आवेदकको नाम, फोन नम्बर, इमेल ठेगाना, संक्षिप्त परिचय र रचनाको शीर्षक युनिटी जर्नल @nepalarmy.mil.np मा पठाउन सक्नुहुनेछ।
2: लेख रचनाका विषय वस्तुहरू:
3: राष्ट्रिय एकता,
2: परम्परागत तथा अपरम्परागत सुरक्षा,
3: नीति र अन्तर्राष्ट्रिय सम्बन्ध,
2: नवीनतम प्रविधि,
3: राष्ट्रिय सुरक्षा,
2: नेपालको इतिहास र नेपाली सैनिक इतिहास,
3: नेपालको मौलिक पहिचान, मूल्य, मान्यता, संस्कृति र परम्परा,
2: नेपालको परिवेश र माटो सुहाउँदो सुरक्षा रणनीति,
3: पुरस्कार राशि:
2: प्रथम हुनेलाई ₹2,00,000,
3: द्वितीय हुनेलाई ₹1,50,000,
2: तृतीय हुनेलाई ₹1,00,000
3: र सान्त्वना प्रति व्यक्ति ₹10,000 प्रदान गरिनेछ।
2: लेख रचना पेश गर्ने ठेगाना:
3: युनिटी जर्नल @nepalarmy.mil.np मा प्रेषित गर्न हुन तथा कुनै जिज्ञासा भएमा 01-59-77-57 मा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ सैनिक संस्कार, उच्च नैतिकता, अनुशासित आचरण तथा पेशागत मर्यादा कायम राख्न सैनिक प्रहरीको भूमिका सम्बन्धी रेडियो सामग्री।
4: अनुशासन सैनिक जीवनको पहिलो परिचय हो। निष्ठा सैनिकको सबैभन्दा ठूलो शक्ति हो र सैनिक संस्कार जुनसुकै पनि सैनिक संगठनको आत्मा हो। यिनै मूल्य, मान्यता र आदर्शमाथि उभिएको हुन्छ।

0: फाइदा र महत्व के छ त? मूलत यिनै प्रश्नको सेरोफेरोमा रहेर तयार गरिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। प्रस्तुतिमा छौ
1: म प्राविधिक सुबेदार प्रकृति बस्नेत
0: र म प्राविधिक हुद्दा दिपेन्द्र।

0: विश्व इतिहास हेर्ने हो भने सेनाभित्र सैनिक प्रहरी राख्ने अवधारणाको शुरूआत 12 शताब्दीमा बेलायतबाट भएको पाइन्छ। यो अवधारणा दोस्रो विश्वयुद्धसम्म आइपुग्दा धेरै देशले अनुकरण गरेको इतिहास छ भने नेपालमा 2036 साल फागुन 1 गतेबाट सैनिक प्रहरीको शुरूआत गरिएको हो।
1: विक्रम सम्वत 2043 माघ 15 गते केन्द्रीय सैनिक प्रहरी गुल्मको रूपमा स्थापित यस युनिट विक्रम सम्वत 2063 साउन 15 गतेबाट सैनिक प्रहरी गणको रूपमा रूपान्तरण भएको पाइन्छ। हाल यस गणले सैनिक नियमपालकको मातहतमा रही कार्य सम्पादन गर्दै आएको छ। नेपाली सेनाभित्र सैनिक प्रहरीको आवश्यकता किन पर्यो त? सैनिक प्रहरी गणका गणपति प्रमुख सेनानी श्री नवीन कुंवर:
2: सैनिक प्रहरी गण नेपाली सेनाभित्र अनुशासन सुरक्षा र सुव्यवस्था कायम गर्न जमेको युनिट हो। विशेष गरी सैनिक अनुशासन कायम गराउने, कानून तथा आदेशको प्रभावकारी रूपमा कार्यान्वयन गराउन तथा सैनिक संगठनभित्र सुरक्षित र सुव्यवस्थित वातावरण कायम राख्नको लागि स्थापना भएको छ।
0: सैनिक प्रहरी भनेको नेपाली सेनाभित्र अनुशासन, कानूनको पालना र सैनिक मर्यादा कायम गराउने विशेष जिम्मेवारी बोकेको फौज हो। सैनिक ऐन लागू हुने क्षेत्रभित्र कानून कार्यान्वयन गराउनु, अनुसन्धान गर्नु, सैनिक कार्यक्रमलाई व्यवस्थित बनाउनु तथा आवश्यक सुरक्षा व्यवस्थापन गर्नु यसको मुख्य जिम्मेवारी हो। सैनिक ऐनले सैनिक प्रहरीलाई संस्थाभित्रको आन्तरिक अनुशासन र अनुसन्धानका लागि थुप्रै जिम्मेवारी तोकेको छ, जस अन्तर्गत मुख्यतया अनुसन्धान, पुलिस ड्यूटी र ट्राफिक कन्ट्रोल आदि पर्दछन्।
1: श्रोता, जहाँ घटना हुन्छ त्यहाँ सत्य तथ्य पत्ता लगाउन अनुसन्धान आवश्यक हुन्छ। सैनिक संगठनभित्र हुने कुनै पनि गम्भीर घटना, दुर्घटना वा अनुशासन विपरीतका गतिविधिको प्रारम्भिक अनुसन्धान सैनिक प्रहरीले गर्छ। घटनास्थल सुरक्षित राख्ने, प्रमाण संकलन गर्ने, आवश्यक समन्वय गर्ने र कानूनी प्रक्रिया अगाडि बढाउने जिम्मेवारी पनि सैनिक प्रहरीकै हो। यही उद्देश्यका लागि अनुसन्धान टोली 24 घण्टा तयारी अवस्थामा रहने गर्दछ। सैनिक प्रहरीले गर्ने कार्यबारे जानकारी दिनुहुँदै सुबेदार रामकुमार मगर:
3: हाम्रो यो सैनिक प्रहरी गणबाट 1 सेक्सन 24 घण्टा स्ट्यान्डबाई तयारी हालतमा राखेको हुन्छ। यिनीहरू चाहिँ परेको बेलामा घटनाको प्रकृति हेरेर जुनसुकै ठाउँमा पनि परिचालन हुन सक्छ। हामीलाई चाहिँ घटना, दुर्घटना जस्तो सुकै विपद परे पनि हाम्रो 106 अथवा हाम्रो ड्युटीमा खबर आउने बित्तिकै ड्युटी रूमले त्यस तयारी टोलीलाई 5 देखि 10 मिनटभित्र चाहिँ त्यस ठाउँमा चाहिँ आवश्यक सामान सहित डिप्लाई गर्ने अवस्थामा हामीले राखेको हुन्छौँ। जति सक्दो छिटो त्यहाँ गएर छिटो काम गर्न सक्छौँ।
0: अनुसन्धानका क्रममा सैनिक प्रहरीले व्यावसायिकता र कानूनी प्रक्रियालाई आधार बनाएर प्रतिवेदन तयार गर्दछन्। त्यसैले सैनिक अनुशासन कायम गराउने प्रक्रियाको कानूनी र न्यायसंगत पाटोमा समेत सैनिक प्रहरीको भूमिका विशेष हुने गरेको छ। सैनिक प्रहरीले कुनै पनि घटनाको प्रारम्भिक जाँचबुझ गरेपछि दोषी देखिएका व्यक्तिहरूलाई थप अनुसन्धान र कार्यवाहीका लागि सैनिक अदालत एवं प्राड विभाग समक्ष पेश गर्दछ। यस क्रममा अनुसन्धान र कार्यवाहीको प्रक्रिया पूर्ण रूपमा सैनिक ऐन र स्थापित कानूनी मान्यता अनुरूप हुने गरेको छ।
1: सैनिक ऐनलाई कार्यान्वयन गरी प्रभावकारी बनाउने माध्यम पनि हो सैनिक प्रहरी। यसबाहेक सैनिक व्यक्तिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी व्यवस्था विपरीतको कार्य गरेको खण्डमा समेत कानूनी दायरामा ल्याउन सैनिक प्रहरीको सहयोग अपरिहार्य बन्दछ। शान्ति सैनिकका हैसियतमा विभिन्न मिशनमा तैनात रहँदा होस् या देशभित्रै सैनिक कार्यवाहीको सिलसिलामा कार्य गर्दा नै किन नहोस्, अन्तर्राष्ट्रिय मानव अधिकारको सिद्धान्त विपरीतका कार्य गर्ने सैनिकलाई कार्यवाहीको दायरामा ल्याउन सैनिक प्रहरीको सहयोग आवश्यक पर्दछ। यस क्रममा सैनिक प्रहरीले अन्य कुन कुन निकायसँग समन्वय गर्छ त?

0: अधिकृत सेनानी श्री श्रुति कुमार।
1: यदि हामीलाई कुनै आवश्यक पर्यो र कुनै नयाँ प्रकृतिको छ भने चाहिँ हामीले सम्बन्धित विषय विज्ञसँग चाहिँ समन्वय गरेर नै गर्छौँ। जस्तै अब कुनै हतियार रिलेटेड केस छ भने चाहिँ हामी हतियार सम्बन्धी विषय विज्ञहरूसँग गर्छौँ भने, कुनै कानूनी परामर्श लिनु पर्यो भने हामी प्रहार विभागसँग लिन्छौँ। त्यसै गरी अब हामीलाई कुनै चाहिँ बाहिर निकायबाट आवश्यक छ भने चाहिँ हामीले जस्तै बाहिर सरकारी वकिल कार्यालयसँग समन्वय गरेर उहाँको सहयोगमा पनि हामी चाहिँ त्यहाँबाट विवरणहरू उपलब्ध गराउने कार्य गर्छौँ।
2: कुनै एक सैनिक व्यक्तिले गरेको कानून विपरीतको कार्यले सैनिक संगठनकै प्रतिष्ठा गुम्न सक्छ, तसर्थ सैनिक संगठनभित्र सैनिक मर्यादा र अनुशासन कायम राख्न सैनिक प्रहरीको व्यवस्था गरिएको हो। नाम अनुसार नै सैनिक प्रहरीको अर्को मुख्य काम हो पुलिस ड्यूटी, जस अन्तर्गत संगठनभित्र नियम र अनुशासन पालना गराउन सैनिक प्रहरीले महत्वपूर्ण भूमिका खेल्दछन्। सैनिक इलाकाभित्र पसेर आपराधिक कार्य गर्ने गैर सैनिक व्यक्तिलाई समेत नियन्त्रणमा लिएर आवश्यक कार्यवाहीका लागि नेपाल प्रहरी समक्ष बुझाउने कानूनी अधिकार सैनिक प्रहरीलाई छ।
0: यसै गरी समारोहमा बाधा पुर्याउने व्यक्तिलाई पक्राउ गर्ने, जंगी अड्डाको सुरक्षा, भीआईपी तथा भीभीआईपी को स्कर्टिङ, आउट राइडर तथा पाइलटिङ, सैनिक व्यक्ति तथा परिवारलाई आवश्यक मदत, शंकास्पद वस्तु तथा गतिविधिको निरीक्षण, सैनिकहरूको आचरण, पोशाकको मर्यादा र आदेश पालनाको अनुगमन पनि सैनिक प्रहरीले गर्छ भने, अनुशासनहीनता र आचरण विपरीतका कार्यहरूको अनुसन्धान गरी सजायको दायरामा ल्याउनु सैनिक प्रहरीको जिम्मेवारी हो। सकल दर्जालाई सचेत र सजग गराउँदै अनुशासित र उच्च नैतिक युक्त बनाउन के गर्दै आएको छ त?
3: सेनानी स्मारिका साई सैनिक प्रहरी गढको चाहिँ कार्य अधिकृत अहिले चाहिँ यो प्रोभोस्ट मार्सल अफिसबाट पनि हाम्रो रेगुलेट भएको छ परिपत्रहरू चाहिँ। त्यो बाहेक पनि हाम्रो चाहिँ यो सचेतजनामूलक क्लासेसहरू सञ्चालन गर्छन्, जसमा चाहिँ यो ट्राफिक व्यवस्थापन, ट्राफिक दुर्घटना न्यूनीकरण र विभिन्न अरू केसेसहरू पनि हुन्छ नि, अनुसन्धान सम्बन्धीको केसेसहरूको लागि पनि हामीले चाहिँ सचेतजनामूलक क्लासेसहरू पनि सञ्चालन गर्छौँ।
4: प्रमुख सुबेदार मदन थापा, सैनिक प्रहरी गढले हाल नेपाली सेनामा लागू गरिएका पोशाक तथा परिचय पत्रहरू प्रवेश दर गेटहरूमा चाहिँ चेक जाँच गरेर मात्रै जंगी अड्डा भित्र चाहिँ प्रवेश गर्ने व्यवस्थाहरू मिलाएका छौं। साथै समय समयमा विभिन्न किसिमका चेक पोइन्टहरू सञ्चालन गरी सवारी साधनमा हुनुपर्ने गुणहरूलाई पालना गरी नगरेको, तीव्र गतिमा सवारी चलाए नचलाएको तथा सवारी चालकसँग हुनुपर्ने डकुमेन्टहरू पर्याप्त मात्रामा भए नभएको यकिन गरी हामीले चाहिँ इन आउट गर्ने व्यवस्था गरेका छौं। साथै गति नियन्त्रण गर्नको लागि स्पीड लिमिट मेसिन लगाएर हामीहरूले चाहिँ समय समयमा चाहिँ चेक गरी यदि सेनाको मापदण्ड भन्दा बढी गतिमा छ भने उसलाई गढमा ल्याएर सचेत गराई छान्ने गरिएको छ। विभिन्न समयमा सैनिक व्यक्तिहरू मादक पदार्थ सेवन गरी जंगी अड्डा वरपर आवत जावत गरेको खण्डमा सैनिक प्रहरीसँग ब्रेथलाइजर गेटहरूमा लगेर मापसे सेवन गरे नगरेको चेक जाँच गर्ने गरिरहेका छौं।
2: पुलिस ड्यूटीसँगै सैनिक प्रहरीको अर्को महत्वपूर्ण जिम्मेवारी हो ट्राफिक व्यवस्थापन, जस अन्तर्गत सैनिक समारोहमा ट्राफिक व्यवस्थापन, सैनिक व्यक्ति तथा सवारी साधन संलग्न ट्राफिक दुर्घटनाको छानबिन, सवारी नियम सम्बन्धी चालकहरूलाई जानकारी गराई अनुगमन गरिन्छ। यसै गरी चालक अनुमति पत्र जाँच, सैनिक सवारी साधनहरूको अनावश्यक प्रयोगमा नियन्त्रण, सैनिक सवारी संलग्न दुर्घटनाको अनुसन्धान तथा घटनाको विस्तृत प्रतिवेदन तयार गर्ने कार्य पनि सैनिक प्रहरीले नै गर्दै आएका छन्। दुर्घटनाको कारण पहिचान गर्नु, भविष्यमा त्यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझाव तयार गर्नु र कानूनी प्रक्रियालाई सहयोग गर्नु पनि यसकै अभिन्न पक्ष हो। थप प्रस्ट्याउनु हुँदै सेनानी श्री श्रुति कुँवर,
1: कुनै पनि घटना दुर्घटनाहरू चाहिँ जसमा सैनिक व्यक्ति संलग्न छन् त्यो केसहरू चाहिँ सबै हामीले नै हेर्ने गर्छौँ। दुवै व्यक्ति चाहिँ सैनिक व्यक्ति भयो भने चाहिँ हामीले त्यसको लागि जानकारी गराउँदैनौँ, तर कुनै केस चाहिँ अब गैर सैनिक व्यक्ति पनि संलग्न रहेको छ भने त्यो केस नै बाहिर नेपाल प्रहरीकोमा जाने हुन्छ। त्यसमा चाहिँ हामीले नेपाल प्रहरीसँग सहकार्य र समन्वय गरेर कार्य गर्दछौँ। यस्तो अवस्थामा चाहिँ हामीले छानबिन चाहिँ हामीले गर्छौँ, त्यसमध्येमा हामीले राय पेश गर्ने चाहिँ हामीले गर्छौँ, तर कार्यवाही नै भनेर चाहिँ हामीले त्यसलाई तोक्दैनौँ। हामीले सामान्य प्रकृतिको छ भने सचेत पत्रहरू दिने कार्य चाहिँ सैनिक प्रहरी गर्नबाट हुन्छ।
0: प्रविधि मैत्री अनुसन्धान, आधुनिक उपकरण र दक्ष जनशक्तिको व्यवस्थापनमा पनि सैनिक प्रहरीले जोड़ दिँदै आएको छ। यस क्रममा डिजिटल एक्सेस कन्ट्रोल, सीसीटीभी सर्भिलेन्स, स्पिड गन जस्ता प्रविधिसँगै विशेष टिमको व्यवस्थापनले सैनिक प्रहरीलाई थप सक्षम बनाएको बताउनुहुन्छ सुबेदार टेक बहादुर भण्डारी।
5: आधुनिक प्रविधिको प्रयोगले गर्दा कुनै ठाउँमा दुर्घटना घट्यो भने त्यो ठाउँमा चाहिँ दुर्घटना कसरी घट्यो भन्ने बेला उक्त स्थानमा चाहिँ सीसीटीभी फुटेजको आधारमा पनि हामी इन्भेस्टिगेसन गरेर पीडितलाई चाहिँ क्षतिपूर्ति दिलाउने र अपराधीलाई चाहिँ सजाय दिलाउने काम गरेका छौँ। त्यस्तै इन्भेस्टिगेसन गर्नुपर्ने अवस्थामा त्यहाँ भएका एभिडेन्सहरूलाई चाहिँ कलेक्ट गर्ने सिलसिलामा फिङ्गर प्रिन्ट निकाल्न पर्यो लिफ्ट गर्नु पर्यो भने चाहिँ त्यस किसिमका किट बक्सहरू चाहिँ हामीसँग उपलब्ध छन्। त्यस्तै स्पिड चेक गर्न पर्यो त्यो गाडीको भने हामीसँग स्पिड गनको उपलब्धता छ र मापन गर्न परेको अवस्थामा चाहिँ ब्रेथलाइजर द्वारा चाहिँ मापन गर्ने चाहिँ गर्न सक्छौँ। पहिला केही वर्ष अगाडिसम्म कुनै व्यक्तिलाई चाहिँ ब्यारेक इलाकामा छिराउनु पर्यो अथवा कुनै कार्यक्रमभित्र प्रवेश गराउनु परेको अवस्थामा चाहिँ व्यक्तिको छोएर टच गरेर उसलाई सर्च गरेर प्रवेश गराउने गरिन्थ्यो भने हालै अहिले चाहिँ प्रविधिको विकाससँगै हामीसँग उपलब्ध आधारमा चाहिँ वक थ्रु गेटबाट प्रवेश गराएर निजो व्यक्तिको चाहिँ शरीर स्क्यानिङ गर्ने काम गरिन्छ भने त्यसले गर्दा यो प्रविधिको विकाससँगै हामीले काममा सहज महसुस भएको छ।
2: प्रविधिको विकाससँगै सैनिक प्रहरीको जिम्मेवारी पनि डिजिटल क्षेत्रमा विस्तार भएको छ। सामाजिक सञ्जाल वा डिजिटल माध्यमबाट हुने सैनिक मर्यादा विपरीतका गतिविधिको पहिचान गर्न साइबर निर्देशनालयसँग समेत समन्वय र सहकार्य गर्दै आएको छ जसमा साइबर टीमले डिजिटल माध्यम र सामाजिक सञ्जालमा हुने सैनिक मर्यादा विपरीतका गतिविधि वा साइबर सुरक्षा थ्रेटहरूको पहिचान र विश्लेषण गर्दछ भने त्यसैको आधारमा सैनिक प्रहरीले घटनाको तथ्यगत छानबिन गर्ने प्रमाण संकलन गर्ने र दोषीलाई सैनिक ऐन अनुसार कानूनी दायरामा ल्याउने गर्दछ। सैनिक व्यक्ति जोडिएका साइबर अपराधको तथ्यगत अनुसन्धान गरी आवश्यक कार्यवाही अघि बढ़ाउन के गरिँदै आएको छ त? साइबर सुरक्षा निर्देशनालयका प्राविधिक उपसेनानी श्री सन्देश कडेल।
6: साइबर अपराधको घटना भएपछि सैनिक प्रहरीले प्रारम्भिक अनुसन्धानको नेतृत्व गर्छ। घटनास्थल तथा डिजिटल प्रमाण सुरक्षित गर्ने, सम्बन्धित व्यक्तिसँग विवरण संकलन गर्ने, प्रमाण नष्ट हुन नदिने, आवश्यक व्यक्तिलाई कानून तथा सैनिक अनुशासन अनुसार नियन्त्रणमा लिने तथा अनुसन्धान प्रक्रिया व्यवस्थित रूपमा अगाडि बढ़ाउने जिम्मेवारी चाहिँ हाम्रो सैनिक प्रहरीको हुन्छ। त्यसपछि साइबर सुरक्षा निर्देशनालयले प्राविधिक अनुसन्धान गर्छ। अपराधमा संलग्न उपकरणहरूको परीक्षण गरी अपराध कसरी भयो, कुन माध्यमबाट भयो, सम्भावित संलग्न व्यक्ति को हुन सक्छ र कति क्षति भयो भन्ने प्राविधिक विश्लेषण गर्दछ। आवश्यक परे डिजिटल फोरेन्सिक परीक्षण मार्फत डिजिटल प्रमाणको वैज्ञानिक परीक्षण गरी अनुसन्धानलाई तथ्य आधारित बनाउँछ। प्राविधिक अनुसन्धान तथा डिजिटल फोरेन्सिक परीक्षणबाट प्राप्त प्रतिवेदन र प्रमाणहरू आवश्यक प्रक्रिया पूरा गरी पुनः सैनिक प्रहरीलाई हस्तान्तरण गरिन्छ।
0: सैनिक प्रहरीको दक्षता राष्ट्रिय सीमाभित्र मात्र सीमित छैन। संयुक्त राष्ट्रसंघीय शान्ति मिशनमा समेत नेपाली सैनिक प्रहरीले सफलतापूर्वक जिम्मेवारी निर्वाह गर्दै आएको छ। विशेष गरी लाइबेरियामा फोर्स मिलिटरी पुलिसका रूपमा उत्कृष्ट कार्य सम्पादन गरेको नेपाली सैनिक प्रहरी हाल सेन्ट्रल अफ्रिकन रिपब्लिकमा पनि त्यही जिम्मेवारी सम्हालिरहेको छ। यसले नेपाली सेनाको व्यावसायिक छवि अन्तर्राष्ट्रिय स्तरमा अझ उचो बनाएको छ।
7: सहसेनानी निरञ्जन चौहान। विभिन्न समारोहमा गर्ने ड्युटीहरूको प्रकृति लगभग उस्तै नै छ, तर घटनाको प्रकृतिहरू चाहिँ यहाँ भन्दा केही फरक हुनुको कारण चाहिँ विभिन्न देशका शान्ति सैनिकहरू त्यहाँ तैनात रहेको र शान्ति सेनामा चाहिँ लागू हुने विभिन्न नियमहरू चाहिँ यहाँको भन्दा केही फरक हुने कारणले गर्दाखेरि घटनाको प्रकृतिहरू फरक रहेको र केही ड्युटीहरू चाहिँ यहाँ नेपालमा खटिएको दौरान गर्ने ड्युटीहरू सोसरणै रहेको छ। सेन्ट्रल अफ्रिकन रिपब्लिकमा शान्ति स्थापनार्थ मिनुस्का मिशन फोर्स मिलिट्री पुलिसको अत्यन्तै अहम भूमिका निर्वाह गरिरहेको छ नेपाली सेनाले। हाल यो सेवा दिइरहेको 10 वर्ष पूरा भइसकेको छ। 11 युनिटले चाहिँ फोर्स मिलिट्री पुलिसको रूपमा चाहिँ कार्य सम्पन्न गरिसकेका छन्। त्यस कार्यको दौरानमा चाहिँ मिशन अन्तर्गत खटिने सम्पूर्ण देशका शान्ति सैनिकहरूको अनुशासन सम्बन्धी त्यसै गरी ट्राफिक दुर्घटना र अन्य विभिन्न घटनाहरूको चाहिँ अनुसन्धान गर्नका निम्ति फोर्स हेडक्वार्टरमा तैनात रहेको प्रोभोस्ट मार्शलको अन्तर्गत रही फोर्स मिलिट्री पुलिसको युनिटले चाहिँ कार्य सम्पादन गरिरहेको छ।
2: सैनिक प्रहरी जंगी अड्डामा मात्र सीमित छैन। जहाँ सैनिक त्यहाँ सैनिक प्रहरीको अवधारणा अनुरूप विस्तार गर्ने क्रममा हाल 8 पृतनामा सैनिक प्रहरी टोली खटाइएको छ। यसबाहेक युनिट तहमा समेत सैनिक प्रहरी सम्बन्धी तालिम प्राप्त जनशक्ति उपलब्ध गराउने हेतुले सैनिक प्रहरी सम्बन्धी तालिम समेत प्रदान गरिँदै आएको छ। सैनिक प्रहरीको पेशागत दक्षता अभिवृद्धि गर्दै समयानुकूल दक्ष र व्यावसायिक बनाउन के कस्ता तालिम दिइन्छन् त? तालिम अधिकृत सेनानी श्री क्षेत्रजङ हमाल।
8: सैनिक प्रहरीले भिन्न प्रकृतिको तालिमहरू सञ्चालन गर्दै आइरहेको छ। जस्तै सैनिक प्रहरी तालिम भनिन्छ, त्यो चाहिँ बेसिक आधारभूत तालिम हो। त्यसै गरी सैनिक प्रहरी एडभान्स तालिम, जुन चाहिँ आधारभूत तालिम गरेको व्यक्तिहरूलाई पदोन्नति हुनको लागि गरिने एडभान्स तालिम गराइन्छ भने, अर्को विभिन्न मिसनहरूमा शान्ति स्थापनार्थ तैनात हुन जाने ट्रुप्सहरूलाई चाहिँ रिइन्फोर्समेन्ट तालिम भनेर मिसनमा हुने के कार्यहरू हुन्छ त्यो सम्बन्धी चाहिँ हामीले तालिम प्रदान गर्छौं। त्यसै गरी जानुभन्दा अगाडि चाहिँ पेशेवर क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्यले अन्त जब ट्रेनिङ पनि हामीले सञ्चालन गर्दै आइरहेका छौँ। यसमा खास गरी चाहिँ ट्राफिक कन्ट्रोल, अनुसन्धान र पुलिस ड्युटी तीनवटा विषय अन्तर्गत विभिन्न विधाहरूमा तालिम दिने गरिरहेछौ। तालिमको दौरानमा नेपाल प्रहरी, त्यसै गरी चाहिँ सरकारी वकिलको कार्यालयहरू, नेपाल प्रहरीकै अपराध अनुसन्धानसँग समन्वय गरेर एक्सपर्टिज मान्छेहरू चाहिँ बोलाएर चाहिँ सैद्धान्तिक एवं व्यावहारिक कक्षाहरू सञ्चालन गर्ने गर्छौँ। यो बाहेक पनि हामीले चाहिँ पोस्टमार्टमहरू सैद्धान्तिक एवं व्यावहारिक रूपमा चाहिँ सञ्चालन गर्दैछौँ। त्यो बाहेक चाहिँ इन्टेलिजेन्स प्याकेजहरू भिभिआईपीलाई सुरक्षा प्रदान गर्दाखेरि सैनिक प्रहरीको भूमिका के कस्तो हुन्छ सन्दर्भमा पनि हामीले तालिमहरू प्रदान गर्दै आइरहेका छौँ।
0: सैनिकलाई सैनिक मर्यादाभित्र राख्न सहयोग गर्नु नै सैनिक प्रहरीको दायित्व हो। यस क्रममा सैनिक प्रहरीले विभिन्न चुनौतीका बावजूद पनि आफूलाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले निर्वाह गर्दै आएको छ। गौरवशाली इतिहास बोकेको नेपाली सेनाको संगठनभित्र सैनिक प्रहरीको भूमिका निर्वाह गर्न पाउनु सकल दर्जाको लागि गौरवको विषय बनेको छ।
9: बुद्धहेराबाट सैनिक प्रहरी भन्दाखेरि हाम्रो अब यदि नेपाल आर्मी एउटा अनुशासन दिलाउने एउटा पल्टन हो, जहाँसम्म हामी नै अनुशासनमा भएन भने अरूलाई हामीले अनुशासनमा राख्न सक्दैनौँ। अहिलेसम्म जे सैनिक प्रहरी गणमा आएर हाम्रो ड्युटी हरेक कुरा अरूभन्दा अलिक छुट्टै भिन्दै नै छ। अब सेरोमनी ड्युटीहरू भयो, बाहिर अब स्कटहरू जाँदा भयो, हामीलाई छुट्टै गर्व हुन्छ। मिसनमा नि हामीले ड्युटी गऱ्यौँ, मिसनमा नि सैनिक प्रहरी भूमिका नै छुट्टै हुन्छ। आफूलाई चाहिँ जे गर्व ठान्छु, जस यो ठाउँमा यो संस्थामा आएर जस अरूभन्दा चाहिँ अनुशासन शासनदेखि लिएर सबै कुरा एउटा ड्रेस कोडहरू अरूभन्दा राम्रै गरेर ठान्छौ।
10: मेरो नाम पियुष हिमाल गौतम। सैनिक प्रहरीले गर्ने कामहरू सेरोमोनियम ड्युटीदेखि लिएर भिभिआईपीहरूको स्कटदेखि लिएर यसमा चाहिँ हामी सैनिक प्रहरी प्रत्यक्ष रूपमा खटिएर एउटा सिपाही भएर रूपमा अग्रपन्थीमा रहेर ड्युटी गर्नु पाउँदा मलाई एकदम गर्व फिल हुन्छ। हामीले चाहिँ सेरोमोनियम ड्युटीहरू नेपाली सेनाको समारोहमा विभिन्न ठुल्ठूलो शिवरात्रीको ड्युटीहरूदेखि लिएर हेडक्वार्टरभित्रको सुरक्षादेखि लिएर विभिन्न राष्ट्रहरूबाट भिआईपीहरू भिभिआईपीहरू आउँदा त्यसको स्कट गर्ने जिम्मामा पनि हामी सैनिक प्रहरी भएर एउटा खटिन पाउँदा आफूलाई चाहिँ गर्व फिल गर्दछौँ भने हामीले चाहिँ त्यो भित्र रहेर नेपाली सेनाको सैनिक प्रहरीभित्र रहेर अन्य नेपाली सेना भन्दा हाम्रो सैनिक प्रहरीको एउटा पृथक हामीले गर्नुपर्ने ड्युटीहरू भिभिआईपी र भिआईपीहरूसँग एकदम नजिक भएर ड्युटी गर्नुपर्ने, त्यो ड्युटीलाई चाहिँ निर्वाह गर्नुपर्ने भएकाले एउटा मलाई चाहिँ कस्तो फिल हुन्छ भने हामी सिपाही भएर पनि त्यसरी भिआईपी भिभिआईपीहरूसँग त्यसरी नजिक भएर ड्युटी गर्न पाउँदा चाहिँ आफैमा चाहिँ गर्व महसुस हुन्छ।
2: सैनिक व्यक्ति संलग्न भई गरेका आपराधिक क्रियाकलाप, दुर्घटना वा अनुशासन विपरीतका कार्यमा सैनिकलाई जवाफदेही बनाउन र घटनाको अनुसन्धानमा नेपाल प्रहरी र अन्य सरोकारवाला पक्षलाई सहयोग गर्न सैनिक प्रहरी स्थापना भएको हो। त्यसैले सैनिक प्रहरीको सहयोग आवश्यक परेमा सम्पर्क गर्न सक्ने गरी सैनिक प्रहरीले छुट्टै हटलाइनको समेत व्यवस्था गरेको बताउनुहुन्छ गणपति प्रमुख सेनानी श्री नवीन कुँवर।
7: कुनै पनि बाहिर हाम्रो व्यक्तिहरू जाँदाखेरि कुनै घटना दुर्घटनाहरूमा जाने कुनै मान्छेहरू घटना संलग्न हुन्छन् अथवा घटनामा पर्छन् भने त्यसको लागि हामीलाई 24 घण्टा जाने ड्युटी म्यानुअल हुन्छ यहाँ, जसमा हामीले एउटा हटलाइन पनि राखेका छौँ। 106 जाने सम्पर्क गरेर उसले आफ्नो जाने गुनासोहरू पोख्न चाहिँ सक्छ। कुनै पनि ट्राफिक रोड एक्सिडेन्टहरूको घटनामा चाहिँ हाम्रो मान्छेहरू पर्छ भने प्रहरीहरूले चाहिँ सबभन्दा पहिला उनीहरूलाई आइडेन्टिफाई गर्छ, ऊ चाहिँ सैनिक व्यक्ति हो भन्ने बित्तिकै उनीहरूले चाहिँ हामीहरूले 106 हाम्रो ड्युटी अफिसरलाई सम्पर्क गरेर जाने फलानु व्यक्ति सेनाको मान्छेहरू यसरी चाहिँ एक्सिडेन्ट पर्नु भएको छ भनेर हामीहरूलाई चाहिँ जानकारीमा दिन्छन्। तत्पश्चात हाम्रो यहाँ तयारी सेमोहरू बसिरहेको हुन्छ, एउटा टिम अफिसरको कमान्डमा जेसीओ कमान्ड बसिरहेको हुन्छ। घटनाको प्रकृति हेरेर कसलाई खटाउने भन्ने विषयमा हामीले यहाँ निर्धारण गरी तयारी टिमहरू चाहिँ उक्त स्थानमा चाहिँ
0: श्रोता, नैतिकता र सदाचार नै नेपाली सेनाको मुख्य आधार भएको हुँदा सकल दर्जालाई सैनिक ऐन तथा प्रचलित कानूनको दायराभित्र राख्ने जिम्मेवारीमा सैनिक प्रहरीको भूमिका विशेष हुने गरेको छ। आफैमा कठोर अनुशासनमा रहने सैनिक संगठनलाई
11: This is Radio Sankhuasabha 95.5 MHz.
12: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। जन्मको पाप थियो कुनै।
13: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
14: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
15: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
16: ओहो लु नमस्कार है सर।
17: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
16: हो नि सर, थटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
17: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त थटाल टेलर्समा गइहाल्नु पर्यो।
18: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
17: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
18: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
17: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुहारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
18: छटाल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
17: डिजाइनर सुमन ठटाल 98615349444
18: र 0295901055।
19: More style, more design. Total Tailors.
13: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
20: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
13: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक नगरपालिका रोड, सङ्खुवा सभा।
20: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
13: प्रोप्राइटर लक्ष्मी काफ्ले।
20: सम्पर्क 98433-47-262,
13: 98-10-55-55-85
20: र व्हाट्सएप नम्बर 98520-28-646।
13: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
20: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
13: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
20: हाम्रा सेवाहरू
13: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
20: दाँत खुल्ने, दाँत सफा गर्ने,
13: दाँतको एक्सरे गर्ने,
20: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
13: झिक्न मिल्ने आरपीडी लगाइने,
20: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
13: बाङ्गोटिङ्गो दाँत मिलाइने,
20: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
13: मनकामना डेन्टल क्लिनिक, खाँदारी नगरपालिका एक, प्रहरी गेट, छेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
20: सम्पर्क नम्बर 0295906667 र 98422-22-667।
21: आयो सबको घर घरमा।
22: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
23: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
22: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57841 र 029562666। आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू:
1: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा:
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
20: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 029562320 र 98420501।
4: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टायल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
12: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू:
12: टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029562560, 99525160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।

0: रेडियो संखुवा सभा समय सूचक अहिले साँझको 6 बज्यो.
1: This is Radio Sankhuwa Sabha 95.5 MHz.
2: भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ. नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट.
3: कालीकोटमा पहिरोमा पुरिएर दुईजनाको ज्यान गयो. काठमाडौँ सहित देशका धेरै ठाउँमा वर्षा. आउँदो 3 दिनसम्म साना नदीमा आकस्मिक बाढ़ीको जोखिम.
2: संचार माध्यमका गेट छेकिने गरी शंकास्पद रूपमा पार्किङ गरेका गाड़ी प्रहरले क्रेन लगाएर हटायो. घटनामा संलग्नहरूलाई कार्यवाही गर्न सरकारसँग सत्तापक्षी दल राष्ट्रपाको माग. गणेश नेपालीको मृत्युपछि ट्राफिक व्यवस्थापनमा नयाँ बहस.
4: नागरिक सचेत हुने चेत अतिरिक्त हो होइन, र अर्कोतिर सरकारको के हो भनेपछि खालि दण्ड सजाय गरेर मात्रै ठिक हुँदैन कि, सुविधा पनि दिउँ, एजुकेट पनि गरौं होइन. त्यसले गर्दा सबैको दायित्व छ यसमा.
3: राष्ट्रिय गौरवका आयोजना 10 वटामा सीमित गर्न योजना आयोगको सुझाव. जग्गा प्राप्ति, रूख कटानी, मुआवजा निर्धारण र निर्माण सामग्रीको अभाव मुख्य समस्या. शेयर बजार उच्च दरमा घट्दा नेप्से 2600 भन्दा तल.
2: जापानका 1/4 भन्दा धेरै नगरपालिकामा जनसंख्या 10% भन्दा धेरैले घट्यो. 2024 शक्तिशाली भूकम्पपछि सुजु शहरको जनसंख्या 34% गिरावट.
3: र आईपीएलको टोली चेन्नाईका मुख्य प्रशिक्षक फ्लेमिङ 18 वर्षपछि टोलीबाट अलग.
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो.
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि. नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ. क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ. सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ.
5: ओहो, यस्तो सुविधा रहेछ. ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ.
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट.
8: फोन 056-494-333, 493-555.
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना.
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल लुम्बिनी प्रदेशकै उत्कृष्ट आईएसओ सर्टिफाइड यस कलेजमा बीई कम्प्युटर, बीई सिभिल, इन्फर्मेशन एण्ड कम्युनिकेशन, बीसीए र बीबीए कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला.
9: प्रवेश परीक्षा साउन 7 गते. सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ.
10: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684, 98-512-32-328.
9: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङमा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला.
2: नेपाल दर्पणमा अब खबरको सिलसिला. कालीकोटमा पहिरोले पुरिँदा दुईजनाको ज्यान गएको छ. सानी त्रिवेणी गाउँपालिका वडा नम्बर 6 काप्री खोलामा रहेको पानी घट्टमा अन्न पिस्न गएका बेला पहिरोमा परेर 46 वर्षका मन्दिर साउद र 76 वर्षका लालबहादुर साउदको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ. उनीहरू बिहान 6 बजेतिर अन्न पिस्नका लागि घट्टमा बसिरहेका बेला पहिरोले पानी घट्टसहित पुगेको थियो. घटनाबारे स्थानीय बासिन्दाले दिउँसो 1:30 बजेतिर जानकारी गराएपछि प्रहरी चौकी मेहल मुर्डीबाट खटिएको प्रहरीले सब निकालेको हो.
3: काठमाडौँ उपत्यका सहित देशका धेरैजसो ठाउँमा अहिले वर्षा भइरहेको छ. जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका सबैजसो ठाउँमा वर्षा भइरहेको छ. केही ठाउँमा आरीघोप्टे वर्षा भएको छ भने केही ठाउँमा मध्यमसम्मको वर्षा भइरहेको विभागका वरिष्ठ मौसमविद मीन कुमार अरियालले जानकारी दिनुभयो. उहाँले यो क्रम अझै जारी रहने भन्दै आज राति वर्षा थप बढ़ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गर्नुभयो। विभागका अनुसार पछिल्लो 24 घण्टामा सबैभन्दा बढ़ी मकवानपुर गढ़ी र म्याग्दीमा समान 121 मिलिमिटर वर्षा मापन भएको छ। सुनसरीमा 117 र उदयपुरमा 106 मिलिमिटर वर्षा भएको मौसमविद अरियालले जानकारी दिनुभयो। काठमाण्डु उपत्यकामा पनि ठूलो पानी परेको छ। सिन्धुली, झापा, सुंखुवासभा, ताप्लेजुङ, सोलुखुम्बु, सिन्धुपाल्चोक, चितवन, नवलपुर, नवलपरासी पश्चिम, पाल्पा, बाँकी, कैलाली, उदयपुर, लमजुङ, सिन्धुपाल्चोक, चितवन, लमजुङ, खोटाङ, बागलुङ पर्वत लगायत जिल्लामा पनि ठूलो पानी परेको छ। अहिले मनसूनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेकाले वर्षा भइरहेको मौसमविद अरियालले बताउनुभयो। आज राति पनि कोशी प्रदेशका पहाड़ी र तराई भूभागका थोरै ठाउँमा आधी घोप्टे वर्षाको सम्भावना छ। वर्षा गराउने मौसमी प्रणाली दिउँसो भन्दा राति बढ़ी सक्रिय हुने सम्भावना रहेको अरियालले जानकारी दिनुभयो।
2: यसैबीच जिल्ला प्रहरी कार्यालय काभ्रेले बीपी राजमार्ग काभ्रे खण्डमा दिउँसो रोकेका गाड़ी बेलुकी पख छाडेको छ। रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा भइरहेकाले बीपी राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै गाड़ी आवागमन अस्थायी रूपमा होल्ड गरेको र सुरक्षित महसुस भएर छोड़ेको तर सचेत हुनुपर्ने जिल्ला प्रहरी कार्यालय काभ्रेले सूचना मार्फत जनाएको छ। यस्तै पहिरोका कारण अवरूद्ध बनेको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर 8 घण्टापछि सञ्चालनमा आएको छ। करिडोरको बागलुङ खण्ड अन्तर्गत जैमिनी नगरपालिका 8 बेलबगरमा बिहान लेदोसहितको पहिरो झर्दा सड़क अवरूद्ध बनेको थियो। यसैबीच प्रहरीले काठमाण्डु उपत्यकाबाट हेटौँडा जोड्ने दुईवटा सड़क खण्डमा गाड़ी चलाउन रोक लगाएको छ। अविरल वर्षापछि सड़कका विभिन्न भागमा पहिरो तथा खोला नदीको बहाव बढ़ेका कारण मकवानपुर प्रशासनले काठमाण्डु र ललितपुरबाट हेटौँडा जोड्ने सड़क खण्डमा गाड़ी चलाउन रोक लगाएको हो। प्रशासनका अनुसार हेटौँडा टिंगन बागमती ललितपुर सड़क अन्तर्गत चौघडा क्षेत्रमा आज बेलुका 5 बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि गाड़ी चलाउन रोक लगाएको छ। यस्तै हेटौँडा भैंसे भीमफेरी देउराली सिस्नेरी काठमाडौँ सड़क अन्तर्गत चेकीटोल हेटौँडा क्षेत्रमा पनि आज बेलुका 5 बजेदेखि असार 30 गते बिहान 5 बजेसम्म गाड़ी चलाउन रोक लगाएको छ। यसैबीच कोशी नदीमा पानीको बहावले खतराको सतह पार गरेको छ। पानीको बहाव दिउँसो 1,58,000 क्युसेक नागेपछि खतराको संकेत स्वरूप रातो झण्डा सहित रातो बत्ती बालिएको छ।
3: काठमाण्डुको त्रिपुरेश्वरमा रहेको राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएपछि ज्यान गुमाएका गणेश नेपालीको अन्त्येष्टि भएको छ। मृतकका परिवारले आज जिल्ला प्रहरी वृत्त कालीमाटीमा जाहेरी दर्ता गराएपछि शव बुझेर पशुपति आर्यघाटमा अन्त्येष्टि गरेका हुन्। जाहेरीमा कसैलाई पनि प्रतिवादी किटान गरिएको छैन। काठमाण्डु महानगरपालिकाका नगर प्रहरीले मोटरसाइकलमा हुइलक लगाएपछि घटना भएको थियो। यसअघि हिजो नेपालीका परिवार र सरकारबीच सहमति भएको थियो। सहमति अनुसार घटनाको सत्य तथ्य छानबिन गर्न पूर्व न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरिने भएको छ।
2: कान्तिपुर पब्लिकेशन अनलाइन खबर .com र हिमालय टेलिभिजनका कार्यालयको प्रवेशद्वारमा अवरोध हुने गरी पार्किङ गरेका गाड़ी प्रहरले क्रेन लगाएर हटाएको छ। बिहान 8 बजेदेखि नै कार्यालयको आवाज जावत रोकिने गरी बिवारिसी अवस्थामा छाडेका ती शंकास्पद गतिविधिका गाड़ीलाई प्रहरले व्हील लक गर्नुका साथै क्रेन लगाएर त्यहाँबाट हटाएको हो। कार्यालय गेटमा अरू गाड़ी आवाजात गर्न नमिल्ने गरी गाड़ी पार्किङ गरी अवरोध गरिएको पाइएको हो। अनलाइन खबरमा 12C 45 नम्बरको गाड़ी, हिमालय टीभीमा 12C 1255 नम्बरको गाड़ी र कान्तिपुर मीडिया ग्रुपको गेटमा 12P01034C 4840 नम्बरको गाड़ी पार्क गरेर चालक भएका थिए। बिहान 7 बजेतिर मास्क र कालो चस्मा लगाएका व्यक्तिले गाड़ी पार्क गरी भागेका सम्बन्धित संचार माध्यमका सुरक्षा गार्डले बताएका छन्। गेट छोपिने गरी कान्तिपुरमा पार्क गरेको गाड़ी रवि जयसवालले प्रयोग गरिरहेको खुलेको कान्तिपुरले जनाएको छ। जयसवाल सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागका मनोनित सदस्य रहेका छन्। यसैबीच पत्रकारलाई संचार कर्ममा जान अवरोध पुर्याएको भन्दै नेपाल पत्रकार महासंघले घटनाको विरोध गरेको छ। महासंघले विज्ञप्ति निकालेर पत्रकारलाई अवरोध र आतंक सूचना गर्न खोजेको भन्दै संचार गृहको सुरक्षा गर्न सरकारसँग माग गरेको छ। महासंघले संचार माध्यमको गेट अगाडि आवाज जावत बन्द गर्नुमा सरकारकै भूमिका हुन सक्ने निष्कर्ष पनि निकालेको छ। यसैबीच कांग्रेस सभापति गगन थापाको घरको गेट अगाडि पनि शंकास्पद बिवारिसी गाड़ी भेटिएको छ। बिहान 7 बजे नै छोडेको गाड़ी थापाको घरबाट मोटरसाइकल समेत निस्कन नमिल्ने गरी राखिएको थियो। प्रहरीले बेलुकी पख मात्रै गाड़ी हटाएको छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्र नेकपाले प्रेस स्वतन्त्रतामाथिको कुनै पनि प्रकारको अतिक्रमण अस्वीकार्य रहेको जनाएको छ। बिहान कान्तिपुर पब्लिकेशन र अनलाइन खबर लगायत संचार गृहका गेट अगाडि शंकास्पद गाड़ी पार्किङ गरी अवरोध सृजना गरिएको घटनापछि विज्ञप्ति निकालेर राष्ट्रपाले यो प्रतिक्रिया जनाएको हो। पार्टीका महामन्त्री विपिन कुमार आचार्यले निकाल्नु भएको विज्ञप्तिमा यस्ता गतिविधि संचारकर्मीलाई मनोवैज्ञानिक त्रासमा पार्ने उद्देश्यले गरिएको भन्दै लोकतान्त्रिक मूल्य मान्यता विपरीत रहेको औलाउनु भएको छ। राष्ट्रपाले आफूलाई सधैं पूर्ण प्रेस स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताको पक्षमा उभिएको दल रहेको दावी गर्दै यस्ता कदमको घोषणा गरेको छ। विज्ञप्तिमा नेपाल सरकार, गृह मन्त्रालय र सुरक्षा निकायलाई घटनाको तत्काल र निष्पक्ष छानबिन गरी दोषी पहिचान गर्न र संचार माध्यमको सुरक्षा सुनिश्चित गर्न आग्रह गरिएको छ। साथै सम्पूर्ण संचार जगतलाई त्रास नमानी पेशा निर्वाह गर्न अपील गर्दै संचारकर्मीको सुरक्षा

0: ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: Better appliances का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरु घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ, मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटर को बानी लाग्छ।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कालीकोटमा पहिरोमा पुरिएर दुईजनाको ज्यान गयो, काठमाडौँ सहित देशका धेरै ठाउँमा वर्षा, आउँदो तीन दिनसम्म साना नदीमा आकस्मिक बाढ़ीको जोखिम, काठमाडौँको त्रिपुरेश्वरमा रहेको राहदान विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएपछि ज्यान गुमाएका गणेश नेपालीको अन्त्येष्टि, संचार माध्यमका गेट छेकिने गरी शंकास्पद रूपमा पार्किङ गरिएका गाड़ी प्रहरीले क्रेन लगाएर हटायो, घटनामा संलग्नहरूलाई कार्यवाही गर्न सरकारसँग सत्तापक्षी दल राष्ट्रपाको माग लगाएका खबर प्रस्तुत गर्यो।
4: अब बाँकी खबर। प्रधानमन्त्री वारेन्द्र शाहले सातवटै प्रदेशमा सुविधा सम्पन्न वन उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढ़ाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बिहान स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँगको छलफलका क्रममा उहाँले प्रमुख सरकारी अस्पतालमा वन वार्ड सुदृढ़ीकरणका लागि पनि आवश्यक योजना अघि बढ़ाउन निर्देशन दिनुभएको हो। प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न सुझाव दिनुभयो। उहाँले गुणस्तरीय प्रभावकारी तथा नागरिक मैत्री स्वास्थ्य सेवा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै अस्पतालमा सरसफाई, सेवा प्रवाहमा सुधार, डिजिटल प्रविधिको प्रयोग र सुशासनको प्रभावकारी कार्यान्वयन गर्न पनि ध्यानाकर्षण गराउनुभयो।
3: केही दिन अघि राहदानी विभाग अघि आत्मदाह गरेका गणेश नेपालीको घटनापछि नेपालको ट्राफिक व्यवस्थापन र नियमन प्रणालीमाथि फेरि प्रश्न उठेको छ। मोटरसाइकलमा व्हील लक गरिएपछि भएको घटनाले नगर प्रहरी र ट्राफिकको अधिकार क्षेत्र, जिम्मेवारी र जवाबदेहिताबारे बहस सर्किएको छ। कानूनी रूपमा ट्राफिक व्यवस्थापनको अधिकार यातायात व्यवस्था विभागको भए पनि कार्यान्वयन विभिन्न निकायमा बाँडिएको देखिन्छ, जसले समन्वय र जिम्मेवारीमा अन्यल सृजना गरेको पाइन्छ। यस्तो अवस्थामा नियम पालना गराउन कार्यवाही मात्र पर्याप्त हो वा वैकल्पिक व्यवस्थापन पनि राज्यको दायित्व हो भने हामीले नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरीलाई सोधेका छौं।
5: कार्यवाही र दण्डले मात्रै अपराध नियन्त्रण हुने भएको भए, जुन व्यक्तिबाट हुने कमी कमजोरी छन् या गल्तीहरू छन् त्यसमा नियन्त्रण हुने भएको भए, त्यो जानी जानी गर्ने जुन बदमाशी छ नि त्यसमा नियन्त्रण हुने भएको भए दुनियाँमा कुनै पनि अपराध हुन्थेन होला। हरेक देशमा ऐन कानूनले केही न केही व्यवस्था गरेको छ, तर नेपालमा हामीले के गर्न खोज्यो भनेपछि एक्सट्रिम जरिवाना गरेपछि अब कमी कमजोरी छ त्यो चाहिँ नियन्त्रण हुने भए जुन सोचेका छौँ नि त्यो चाहिँ इन्टायरली गलत हो।
4: जसरी कार्यवाही गर्नुपर्ने हो त्यस अनुसारको पूर्वाधार पनि हुनुपर्छ भन्ने चौतर्फी आवाज उठिरहेको छ। सड़क संकेत अथवा भनौ पार्किङ व्यवस्था जस्ता पूर्वाधार चाहिँ अहिले कस्तो अवस्थामा छन् र यिनको अभावमा चाहिँ कडाईले मात्र के परिणाम दिन्छ?
5: हरेक कुरा अलग अलग निकायको जिम्मेवारीमा छन् होइन, प्रहरी भनेको खालि ट्राफिक व्यवस्थापन मात्रै गरिदिँदाखेरिको समस्या हो। अब ट्राफिक लाइट एउटाको जिम्मामा होला, सड़क एउटाको जिम्मामा छ, विभिन्न निकायको विभिन्न जिम्मा हुँदाखेरि के हुन्छ भनेपछि एक अर्कामा समन्वय नहुँदाखेरि एउटा निकायको थाप्लो मात्रै आउँदाखेरिको समस्या पनि हो। एउटा एजुकेशनको कुराहरू पनि छ र तपाईँले ड्राइभिङको लागि बाटोमा आउने मान्छेलाई पनि तपाईँले कसरी तयार गरेर राख्नु भएको छ त्यो अर्कै निकायले फेरि दिन्छ त्यसलाई होइन। र अर्को जुन तपाईँले भन्नुभयो, अब जस्तो न्यू रोडमा जान्छु, त्यत्रो महँगो गाडी किनेको छु, त्यत्रो महँगो मैले ट्याक्स तिर्छु होइन, ल पैसा तिरेर पनि म काहीँ पार्किङ गर्न खोज्छु भनेपछि त्यसको व्यवस्थापन छैन। सरकारले के हो भनेपछि यी जम्मै व्यवस्थापन गर्ने र जुन एउटै काम पनि विभिन्न निकायमा छरेका छन् नि त्यसलाई पनि एउटा ठाउँमा कसरी लिएर आउने र ऐन नियमका कुराहरू जुन मैले अघि गरेँ तपाईँको यी सबै कुरालाई एक ठाउँमा राखेर बहस गर्ने हो कि अगाडि बढ्ने हो कि त्यो चाहिँ सोच्नु जरुरी छ जस्तो लाग्छ मलाई।
4: नियम पालनालाई प्रोत्साहन गर्न चाहिँ विशेष गरी सरकारले चाहिँ कस्ता उपाय अपनाउनुपर्छ?
5: लाइसेन्स लिएको मान्छेलाई ट्राफिक सेन्सको बारेमा कतिको जानकारी छ त्यो त तयारी गर्ने जिम्मेवारी त कुनै निकायको छ नि त होइन। र त्यो पछि के हुन्छ भनेपछि बाटोमा लिएर आइसकेपछि त्यो बाटोमा भएका ट्राफिक साइनहरू उसले चिन्छ कि

0: त्यो पनि चिन्दैन. यदि चिन्छ कि चिन्दैन एउटा कुरा भयो र अर्को कुरा तपाईँको बाटोमा त्यो साइनहरू छन् कि छैनन् र बाटोमा लागेको साइनको अर्थ के हो त्यो पनि थाहा छैन व्यक्तिहरूलाई. त्यसले गर्दाखेरि यो के हो भने यी कुराहरू जम्मै महत्वपूर्ण कुराहरू यिनीहरू हुन् कि यो सबभन्दा ठूलो समस्या भनेको मलाई के लाग्छ भने ट्राफिक सेन्सकै समस्या हो. ट्राफिक सेन्स भन्दाखेरि जो बाटोमा निस्किन्छन् यिनीहरूलाई ट्राफिकको सेन्स जगाइदिने र जुन अघि तपाईँले भन्नु पूर्वाधार लगाएको कुराहरू एकदमै कुरा यसो व्यापक छ कि एरिया. तर हामीहरूले के छ अब सानो ठाउँ मात्रै राखेर बहस गरिरहेछौ र यही घटनाले मात्रै पनि हामीले सिख लिने हो भनेपछि ट्राफिकको जुन व्यापकता छ नि यो सबै कुरालाई लिएर सरकारले अगाडि सोच्न जरुरी छ लाग्छ मलाई. नगर प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रहरी यिनका आफ्ना जिम्मेवारी ऐनले तोकेको छ. डिमार्केसन लाइन चाहिँ क्लियर गर्नुपर्छ. यो मैले किन भनेको भने तपाईँलाई हरेक ऐन नियमले जिम्मेवारी हरेक निकायको तोके छ तर एक अर्काको ऐन नियममा ट्रेसपास गर्ने र एक अर्काको नियममा आएर खेल्न खोज्ने जुन एउटा बानी छ नि त्यसले गर्दा अहिलेसम्म त के छ एउटा यो घटना भयो. भविष्यमा कुनै ठूलो घटना भयो भने अचम्मै नमाने पनि हुन्छ. फेरि
1: अब यसमा आम नागरिकको भूमिका के, अब सम्बन्धित निकायहरूको सरकारवाला निकायहरूको भूमिका चाहिँ कस्तो हुन्छ?
0: सबभन्दा पहिला त सरकार निकायवालाको हो त्यसलाई एउटा निकायले जिम्मेवारी लिने गरी कसरी अगाडि बढाउने जुन हामीले गर्यौँ नि. अब बाटो एउटाको छ, रङ एउटाको छ, ट्राफिक एउटाको छ, बत्ती एउटाको छ, व्यवस्थापन एउटाले गरिरहेछ, यसलाई कसले जिम्मा लिने एउटा त्यो गर्नु पर्यो. र अर्को नागरिकको जिम्मेवारी के हो भनेपछि तपाईँले गाडीमा बसिसकेपछि गाडीमा ब्रेक पनि हुन्छ है, गाडीमा खालि एक्सिलेटर मात्रै छैन है, बाटोमा हिँड्दाखेरि मान्छेहरू पनि हिँड्छन् है, अरूहरू पनि हिँड्छन् है, त्यतातिर नागरिकहरू सचेत हुने त्यतातिर भयो होइन. र अर्कोतिर सरकारको के हो भनेपछि खालि दण्ड सजाय गरेर मात्रै ठिक हुँदैन कि, सुविधा पनि दिउँ, एजुकेट पनि गरौं होइन. त्यसले गर्दा सबैको दायित्व छ यसमा.
2: उहाँ हुनुहुन्थ्यो नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरी. नेपाल दर्पणमा खबरकै सिलसिला. राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका आयोजनाहरूको संख्या घटाएर बढ़ीमा 10 वटामा सीमित गर्नुपर्ने सुझाव दिएको छ. अर्थ समितिको बैठकमा आयोगका सदस्य सचिव रविलाल पन्थले गौरवका आयोजनामा देखिएका नीतिगत, कानूनी र व्यावहारिक जटिलता औल्याउँदै पुनरावलोकन गर्न सुझाव दिनुभएको हो. अहिले सूचीमा रहेका 27 आयोजना मध्ये 10 वटा मात्र राखी बाँकीलाई रूपान्तरणकारी वा प्राथमिकता प्राप्त आयोजनामा वर्गीकरण गर्न आयोगले सिफारिश गरेको छ. आयोजना ढिलाइको मुख्य कारणका रूपमा जग्गा प्राप्ति, रूख कटानी, मुआवजा निर्धारण, निर्माण सामग्रीको अभाव र निर्माण व्यवसायको कमजोर कार्यक्षमतालाई आयोगले देखाएको छ. 50% भन्दा बढ़ी प्रगति भएका आयोजनालाई पर्याप्त बजेट दिई 2 वर्षभित्र सम्पन्न गर्न र कम प्रगति भएकाको पुनरावलोकन गर्न आयोगको सुझाव छ. निर्माण सामग्री व्यवस्थापनका लागि छुट्टै कानून बनाउनु पर्ने र एक ठेकेदारले एउटै आयोजनाको एकभन्दा बढ़ी प्याकेज पाउन नहुने व्यवस्था गर्नुपर्ने सदस्य सचिव पन्थले बताउनुभयो. सार्वजनिक खरिद, वन तथा वातावरण सम्बन्धी कानूनबीच सामञ्जस्यता कायम गर्न कानूनी संशोधन आवश्यक रहेको पनि उहाँले सुझाव दिनुभएको छ. दिगो विकास लक्ष्य प्राप्तिका लागि 30 खर्ब रूपियाँ आवश्यक पर्नेमा अहिले 23 खर्बको हाराहारीमा मात्र स्रोत व्यवस्थापन भइरहेको सदस्य सचिव पन्थले बताउनुभयो.
1: हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ. शेयर बजार परिसूचक नेप्सी आज 30.60 अंकले घटेर 2570.18 बिन्दुमा झरेको छ. नेप्सी झण्डे 8 महिना यताकै न्यून बिन्दुमा झरेको हो. यसअघि गएको मंगिर 4 गते नेप्सी 2560 बिन्दुमा थियो. आज सबै समूहको उपसूचक घटेकोमा व्यापार समूह 2.30 तथा होटल तथा पर्यटन र जलविद्युत समूह झण्डै 2% ओह्रालो लागेको छ. आज नेप्सी घटे पनि कारोबार रकम भने बढ़ेको छ. गएको शुक्रबार 6.86 अर्ब करोड़को कारोबार भएकोमा आज 368 वटा कम्पनीका 4.17 करोड़ खित्ता सेयर 7.46 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ. यो कारोबार रकम झण्डै 2 महिना यताकै धेरै हो. यसअघि गएको वैशाख 9 गते 7.81 अर्ब करोड़ रूपियाँको सेयर किनबेच भएको थियो.
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला.
3: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ.
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध.
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ.
6: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा.
5: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं.
6: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41 10 6 96
7: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ।

0: Ticket bonus pal. भरपूर मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 सम्पर्क गर्नुहोस्।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। राहदानी विभागले नयाँ प्रणाली मार्फत सेवा प्रवाह शुरू गरेको छ। विभागले विज्ञप्ति निकालेर काठमाण्डुको त्रिपुरेश्वरमा रहेको विभागको कार्यालयमै पासपोर्ट छापेर सेवा प्रवाह थालिएको जनाएको छ। विभागका अनुसार केही सेवाग्राहीले आज नयाँ प्रक्रियाबाट छापिएको राहदानी लिइसकेका छन्। नयाँ प्रणालीको स्थिरीकरणको अवधि 3 महिनासम्म रहने भएकाले केही समय सामान्य प्राविधिक समस्या आउन सक्ने भए पनि राहदानी सेवा सहज नियमित र सुचारू रहने अपेक्षा गरेको विभागको भनाइ छ। विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली मार्फत सेवा संचालनमा ल्याएको जनाएको छ। विभागका अनुसार झण्डै 1 करोड़ नेपाली नागरिकका राहदानी सम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको छ। नयाँ प्रणालीको शुरूआती चरणमा राहदानी अत्यावश्यक भएका सेवाग्राहीलाई मात्र आवेदन दिन विभागले अनुरोध गरेको छ।
1: झापामा प्रहरीले खरबुजाको 39 क्विन्टल बिउ बरामद गरेको छ। भद्रपुर नगरपालिका वडा नम्बर 3 रहेको भीमलाल सुवेदीको घरमा लुकाएर राखेको बिउ बरामद गरेको प्रहरी नायब उपरीक्षक रंजन अवाले जानकारी दिनुभयो। उहाँका अनुसार गोप्य सूचनाका आधारमा प्रहरीले हिजो बेलुका छापा मारेको हो। 94 बोरामा 3920 किलो बिउ बरामद गरेर भद्रपुर भन्सार कार्यालय झापामा पठाएको उहाँले जानकारी दिनुभयो। प्रहरीका अनुसार भन्सार सलेर नेपाल भित्राएको प्रारम्भिक अनुसन्धानबाट खोलेको छ। बरामद गरेको बिउको बजार मूल्य प्रति किलो झण्डै 1600 रूपियाँसम्म पर्ने अनुमान छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो 11 महिनामा मेलन सीड शीर्षकमा झण्डै 19,000 टन खरबुजा तरबुजाको बिउ आयात भएको छ, जसको मूल्य 3,06,00,00,000 रूपियाँभन्दा बढ़ी छ। गएको आर्थिक वर्षको त्यही अवधिमा 595 टन अर्थात 14 करोड़ रूपियाँ बराबरको मात्रै आयात भएको थियो। भारतमा प्रतिबन्ध रहेकाले विभिन्न देशबाट नेपालमा ल्याएर भारततर्फ तस्करी भइरहेको हुन सक्ने प्रहरीको अनुमान छ। खरबुजाको बिउ बरामद गर्न जिल्ला प्रहरी प्रमुख एसपी वसन्तरा खड्काको नेतृत्वमा 55 प्रहरी परिचालन गरिएको थियो। उच्च तहको कमाण्ड र ठूलो जनशक्ति परिचालन भएपछि स्थानीय रूपमा चासो बढ़ेको थियो, तर बरामद कार्यमा जोखिम नभई ठूलो परिमाणको बिउ बोक्नका लागि मात्रै धेरै प्रहरी खटिएका डीएसपी अवाले बताउनुभयो।
2: उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा गायत्री कटुवाल भण्डारी निर्वाचित हुनुभएको छ। स्वतन्त्र उम्मेद्वारका रूपमा चुनावमा प्रतिस्पर्धा गर्नुभएकी भण्डारीले विभिन्न राजनैतिक दलको समर्थन प्राप्त प्रतिद्वन्दी नवराज काफेलाई 15 मतले पराजित गर्नुभएको हो। उहाँ उद्योग वाणिज्य संघ इटहरीको पहिलो महिला अध्यक्ष पनि बन्नुभएको छ। इटहरीमै व्यवसाय मार्फत स्थापित भण्डारीले 758 मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी काफेले 743 मत प्राप्त गर्नुभयो।
1: कैलालीका नदीमा पानीको सतह बढ़न थालेपछि डल्फिनको चहल पहल बढ़ेको छ। कर्णालीका सहायक नदी अन्तर्गत टीकापुर र भजनी नगरपालिका क्षेत्रका विभिन्न नदीमा डल्फिन देखिन थालेका हुन्। संरक्षणकर्मी भोजराज ढुङ्गानाले नदीमा जलस्तर बढ़ेसँगै बच्चा हुर्काउन आउने डल्फिन देखिन थालेका बताउनुभयो। टीकापुर 7 र भजनी नगरपालिका 8 मोहना र पथरैया नदीको दोभानमा डल्फिन नियमित देखिन थालेका छन्। कर्णालीका सहायक नदी मोहना, पथरैया, काँडा र कान्द्रा लगायत क्षेत्रमा हरेक वर्ष मनसूनका बेला डल्फिन देखिने गर्दछन्। नेपाल र भारतका विभिन्न नदी प्रणालीमा बसोबास गर्ने डल्फिन मनसून अवधिभर कर्णालीका सहायक नदीमा बस्ने र झण्डै 3 महिनापछि पुनः कर्णाली नदीतर्फ फर्कने गरेको संरक्षणकर्मी ढुङ्गानाले जानकारी दिनुभयो। डल्फिनका मुख्य आहार माछा, घोंगी तथा लेउ हो। त्यहाँ प्लाटिनिस्टा ग्याङ्गेटिका प्रजातिको डल्फिन नेपालसँगै भारत, पाकिस्तान र बंगलादेशमा मात्र पाइने दुर्लभ जलचर रहेको छ।
2: नेपाल दर्पणमा अब विदेशको खबर। जापानका 1/4 भन्दा धेरै नगरपालिकामा 5 वर्षको अवधिमा जनसंख्या 10% भन्दा धेरैले घटेको छ। सन् 2020 देखि 2025 को अवधिमा 1/4 भन्दा धेरै नगरपालिकामा जनसंख्या 10% भन्दा धेरैले घटेको जापानी समाचार संस्था क्याओदो न्यूजले जनाएको छ। समाचार अनुसार यस्तो गिरावट भएका नगरपालिकाको संख्या अघिल्लो 5 वर्षको तुलनामा झण्डै दोब्बर भएको छ। सन् 2015 देखि 2020 मा 247 नगरपालिका यस श्रेणीमा रहेकामा सन् 2020 2025 यो संख्या बढ़ेर 477 पुगेको छ। सबैभन्दा धेरै जनसंख्या गिरावट मध्य जापानको इसिकावा प्रिफेक्चरमा रहेको सुजु शहरमा देखिएको छ। सन् 2024 को शक्तिशाली भूकम्पपछि त्यहाँको जनसंख्या 34% घटेको खबरमा उल्लेख छ। उत्तर पूर्वी जापानका इवाते र अकिता तथा पश्चिमी जापानको कोची प्रिफेक्चरका आधा भन्दा धेरै नगरपालिकामा पनि जनसंख्या 10% भन्दा धेरैले घटेको पाइएको छ। विज्ञहरूले तीव्र जनसंख्या घट्दै जाँदा सार्वजनिक सेवा, स्थानीय अर्थतन्त्र र सामुदायिक संरचनामा नकारात्मक असर पर्ने चेतावनी दिएका छन्। उनीहरूले जापानको तीव्र जनसंख्यिक परिवर्तनलाई सम्बोधन गर्न प्रभावकारी नीतिको आवश्यकता रहेको बताएका छन्। 243 नगरपालिकामा जनसंख्या वृद्धि भएको देखिए पनि धेरैजसो क्षेत्रमा जनसंख्या घट्ने प्रवृत्ति जारी रहेको र केवल जन्मदर बढ़ाएर मात्रै यो समस्या समाधान गर्न कठिन हुने विश्लेषणमा उल्लेख छ।
1: नेपाल दर्पणमा अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएलको टोली चेन्नई सुपर किङ्सका मुख्य प्रशिक्षक स्टेफेन फ्लेमिङ 18 वर्षपछि टोलीबाट अलग भएका छन्। चेन्नई र फ्लेमिङले आपसी सहमतिमा अलग हुने निर्णय गरेका हुन्। आईपीएलको पहिलो संस्करण सन् 2008 खेलाड़ीका रूपमा चेन्नईमा आबद्ध भएका स्टेफेन फ्लेमिङले सन् 2009 मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। फ्लेमिङको प्रशिक्षणमा चेन्नईले 5 आईपीएल उपाधि र 2 च्याम्पियन्स लीग टी20 प्रतियोगिता जित्यो। यस्तै फ्लेमिङको नेतृत्वमा चेन्नई 12 पटक प्लेअफमा पुग्यो भने कृतिमानी 10 पटक आईपीएलको फाइनल खेल्न सफल भयो। चेन्नईकी मालिक रूपा गुरूनाथले स्टेफेन फ्लेमिङले टोलीको पहिचान निर्माणमा अतुलनीय योगदान दिएको बताएकी छन्। यस्तै फ्लेमिङले चेन्नईमा बिताएको समय आफ्नो प्रशिक्षणकालकै सबैभन्दा अविस्मरणीय अध्याय भएको उल्लेख गरेका छन्।
2: र विश्वकप फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले सन् 2030 विश्वकपमा सहभागी टोलीको संख्या 64 पुर्याउने सम्भावनाबारे छलफल हुने बताउनु भएको छ। स्विस संचार माध्यम ब्लू विन संघको अन्तर्वार्तामा फिफा अध्यक्षले थप 16 टोली थपेर 48
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नि?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
6: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
8: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
7: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
8: हाम्रा सेवाहरू
7: दाँत नदुखाइ खोल्ने,
8: दाँत भर्ने, दाँतको आसुति गर्ने,
7: दाँतको एक्सप्रेस सुविधा,
8: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
7: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
8: दाँत नहुने बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
7: ध्यान दिनै पर्ने कुरा
8: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
7: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल
9: पाथीभरा डेन्टल, हातबारी नगरपालिका 1 हाटलाग नेटुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295 62320 र 98425 50501।

0: सबै राम्रो सधैँ हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नु होला।
1: लिडर जर्सी बेच पहिलो एक दिवसीय अभ्यास खेल जारी।

आजकल AI voice फेक वीडियो को माध्यम बाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक ब्याङ्क सर्भे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय ब्याङ्कद्वारा जारी

गेलेले आयो नयाँ एलजी एसेन्शियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी लाइफ गुड।

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: नमस्कार, कान्तिको डायरीका साथमा नवीन र पूजनी समाचार अब विस्तारमा।
2: सम्पत्ति छानबिन आयोगले संविधानमा विशेष व्यवस्था भएका अधिकारी भएको अन्यको हकमा सम्पत्ति जाँचबुझ नरोकिने बताएको छ। सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश आएको केही दिनपछि आयोगले सूचना जारी गर्दै संविधानमा विशेष व्यवस्था भएका व्यक्ति बाहेकहरूको सम्पत्ति छानबिन अघि बढ़ाइने बताएको हो। आयोगले सर्वोच्च अदालतको बहालवाला र पूर्व न्यायाधीश तथा बहालवाला र पूर्व सैनिक अधिकारीको हकमा मात्रै जाँचबुझ स्थगित भएको र अन्यको हकमा खुला रहेको जानकारी दिएको हो। राजनैतिक अन्य पदाधिकारीको हकमा सम्पत्ति विवरण संकलन, छानबिन र प्रतिवेदन पेश गर्ने समेतको काममा उक्त आदेशबाट रोक लगाएको भन्ने नदेखिएको आयोगको भनाइ छ। सर्वोच्च अदालतले अन्तरिम आदेशमा कसैलाई पनि सम्पत्ति विवरण पेश गर्न बाध्य नपार्नु भन्ने आदेश दिएको थियो। छानबिन आयोगले भने कसैलाई पनि भनी संकेत गरिएका व्यक्तिहरू संविधानमा विशेष व्यवस्था भएका व्यक्ति मात्रै हुने दावी गरेको हो।
1: काठमाडौँ स्थित केही संचार गृहका गेट अघि शंकास्पद रूपमा गाड़ी पार्किङ गरेर आवागमनलाई प्रभावित पारिएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। आज बिहान कान्तिपुर मीडिया ग्रुप, अनलाइन खबर र हिमालय टेलिभिजनको कार्यालयको प्रवेशद्वारमा शंकास्पद रूपमा सवारी पार्किङ गरिएको थियो। सोही घटनालाई लिएर पत्रकार महासंघले शंकास्पद रूपमा गाड़ी पार्किङ गरी त्यहाँ कार्यरत पत्रकारलाई संचार कर्ममा जान अवरोध र आतंक सृजना गरिएको जनाएको छ। महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा पार्किङको घटनालाई निन्दनीय र रहस्यमय भन्दै तत्काल छानबिन गर्न र दोषीमाथि आवश्यक कानूनी कार्यवाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ। ती सवारी ट्रेनको सहायताले हटाइएको थियो। यसैबीच काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पार्किङको घटना सार्वजनिक भएपछि केही मानिस प्रहरीको सम्पर्कमा आएको र तिनीहरूले आफ्नो गाड़ी लिएर गएको बताएको छ। कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्ले सम्पर्कमा आएकाहरूको पहिचान गरी नियमअनुसार कार्यवाही गरिने जानकारी दिएका छन्।
2: यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले विभिन्न संचार माध्यमका कार्यालय बाहिर सवारी साधन शंकास्पद रूपमा राखिएको र यस सम्बन्धमा आम संचार माध्यममा आएका समाचारप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ। राज्यको चौथो अङ्गका रूपमा स्थापित आम संचार माध्यम र संचारकर्मीले निर्भीक रूपमा कार्य गर्ने वातावरणमाथि धावा बोल्ने वा उनीहरूलाई मनोवैज्ञानिक दबावमा राख्ने आशयले गरिएको राष्ट्रपाको भनाइ छ। शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य मान्यताको ठाडो उल्लंघन भएको राष्ट्रपाले विज्ञप्तिमा उल्लेख गरेको महामन्त्री विपिन कुमार आचार्यले राष्ट्रपा सदैव पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा दृढतापूर्वक उभिएको भन्दै जुनसुकै प्रवृत्तिका अवांछित क्रियाकलाप स्वीकार्य नहुने बताएका छन्।
1: पछिल्लो एक वर्षको अवधिमा काठमाडौँमा घर निर्माण लागत उल्लेख्य रूपमा बढ़ेको छ। निर्माण व्यवसायका अनुसार अघिल्लो वर्ष 90 लाख रूपियाँमा बन्ने घर बनाउन अहिले करिब 1,07,00,000 रूपियाँसम्म खर्च हुन थालेको छ। मध्यपूर्वको जारी तनावका बीच निर्माण सामग्री, विशेष गरी इटा, विद्युतीय तार तथा अन्य सामग्रीको मूल्य वृद्धि, इन्धन र ढुवानी खर्च बढ़दा त्यसको प्रभाव निर्माण क्षेत्रमा देखिएको हो। कान्तिपुर कर्मी कृष्णा प्रसाईले तयार पारेको एक सामग्री कान्तिपुर सविस्तारमा।
2: अमेरिका इरान बीचको युद्धका कारण इन्धनको मूल्य बढ़ेसँगै उपभोग्य वस्तुहरूको भाव बढ़ेको छ। विगत एक वर्षमा घर निर्माणको खर्च पनि उल्लेख्य बढ़ेको निर्माण व्यवसायहरूले बताएका छन्। काठमाडौँमा 800 वर्गफीट क्षेत्रफलको जग्गामा 2.5 तले घर निर्माण गर्न हाल करिब 1,07,00,000 रूपियाँ लाग्ने होम कन्स्ट्रक्सन सेवा प्रदान गर्ने कम्पनी नेटिभ बिल्डर्सका संस्थापक गणेश केसीले बताए। एक वर्ष अघिसम्म यो खर्च 90 लाख रूपियाँ आसपास मात्र रहेको उनले बताए। यो अनुमानित लागत कोठमा टायल ढोका झ्याल र रंगरोगन सहितको सामान्य फर्निसिङ खर्च जोडिएको छ। निर्माण व्यवसाय तथा सरकारी तथ्याङ्क अनुसार घर निर्माण लागत झन्डै 14% बढेको छ। निर्माण सामग्रीको मूल्य बढे पनि श्रमिकको ज्याला भने खासै नबढेको केसीले जानकारी दिए। उनका अनुसार हाल अध्यक्ष कामदारले दैनिक 1200 रूपियाँसम्म र अध्यक्ष कामदार डकर्मी सिकर्मीले दैनिक 2000 रूपियाँ ज्याला पाउने गरेका छन्। काठमाडौँ उपत्यका बाहिर विशेष गरी तराई क्षेत्रमा ढुवानी खर्च कम हुने तथा नदीजन्य सामग्री र इटा सहज उपलब्ध हुने भएकाले घर बनाउन केही सस्तो पर्ने केसीले बताए। राष्ट्रिय तथ्याङ्क कार्यालयले पनि अमेरिका इरान युद्धपछि निर्माण सामग्रीको मूल्यमा तीव्र वृद्धि भएको जनाएको छ। तथ्याङ्क कार्यालयको प्रतिवेदन अनुसार निर्माण सामग्रीको सूचीमा रहेका अन्य वस्तुको तुलनामा इटाको मूल्य सबैभन्दा धेरै वृद्धि भएको छ। इटाको मूल्यमा देखिएको 13.41% यो वृद्धि इतिहासकै सबैभन्दा उच्च हो। घर निर्माणमा धेरै खर्च इटामै जाने गर्दछ। इटामा निर्माण बजेटको झण्डै 10.89% खर्च हुने भएकाले घर तथा साना पूर्वाधारको लागत धेरै बढेको अध्ययनले देखाएको छ। सफा इटा भट्टा रूपान्तरण कार्यक्रम अन्तर्गत परम्परागत इटा भट्टा सञ्चालनमा लगाइएको वातावरणीय प्रतिबन्ध र मुख्य सिजनमा भएको उच्च मागका कारण बजारमा इटाको अभाव देखिएको छ। तथ्याङ्क कार्यालयको अध्ययन अनुसार निर्माण कार्य बढ़ी हुने मुख्य सिजन पुषदेखि वैशाखसम्म इटा भट्टाहरूले माग्ने धान्न सकेका छैनन्। तर इटा व्यवसायहरू भने यो निष्कर्ष मान्न तयार छैनन्। विगत एक दशकदेखि इटाको मूल्यमा खासै परिवर्तन नभएको उनीहरूको दावी छ। नेपाल इटा उद्योग महासंघका अध्यक्ष कृष्ण प्रसाद अवालका अनुसार 2072 इटाको मूल्य प्रतिगोटा 15-17 रूपियाँ थियो। गत वर्ष मनसूनको अफ सिजनमा यो मूल्य घटेर प्रतिगोटा 13 रूपियाँसम्म पुगेको थियो। मुख्य सिजनमा इटाको मूल्य पुनः बढेर प्रतिगोटा 15 रूपियाँको हाराहारीमा पुगेको अध्यक्ष अवालले बताए। अमेरिका इरान युद्धका कारण इन्धनको मूल्यमा भएको वृद्धिले इटाको मूल्यमा कुनै असर पारेको छैन। उनले भने नेपालको इटा उद्योग पूर्ण रूपमा मौसमी प्रकृतिको छ। मनसून र बाली भित्राउने समय असारदेखि कार्तिकसम्म अफ सिजन मानिन्छ। यस अवधिमा परम्परागत भट्टाहरूले उत्पादन बन्द गर्छन् र कामदारहरू आफ्नो गाउँ फर्कन्छन्। नेपालमा सामान्यतया कार्तिकदेखि वैशाखसम्मको समयलाई निर्माणको मुख्य सिजन मानिन्छ। काठमाडौँ उपत्यकामा सञ्चालित लगभग सबै इटा उद्योगले अहिले जिग ज्याग प्रविधि प्रयोग गरिरहेकाले उत्पादन लागत नबढेको अवालको भनाइ छ। जिग ज्याग इटा पोल्ने एक बढी कुशल र तुलनात्मक रूपमा कम प्रदूषक प्रविधि हो। इटा बाहेक बिजुलीको तार, कंक्रिटका सामग्री, जीआई पाइप, अल्मुनियमका सामग्री र अन्य सामग्रीको मूल्यमा पनि अमेरिका इरान युद्धपछि तीव्र रूपमा मूल्य वृद्धि भएको छ। 28 फेब्रुअरीमा शुरू भएको अमेरिका र इरान बीचको युद्धका कारण इन्धनको मूल्यमा तीव्र वृद्धि भएको हो। द्वन्द्व शुरू भएको 3 महिनाभित्रै नेपालमा पेट्रोलको मूल्य 38.21% बढेर प्रति लिटर 217 रूपियाँ पुग्यो भने डिजलको मूल्य 58.45% बढेर प्रति लिटर 225 रूपियाँ कायम भएको थियो। इन्धनको मूल्य बढेसँगै ढुवानी खर्च पनि जुलियो, जसले गर्दा कच्चा पदार्थ र तयारी वस्तुको मूल्य बढ्न गयो। सबै क्षेत्रमा उत्पादन लागत थपियो। राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदन अनुसार निर्माण लागत सूचकाङ्कमा बिजुलीको तारको मूल्य गत वर्षको तुलनामा सबैभन्दा बढी अर्थात 24.89% वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा तामाको मूल्य बढ्दा तार महँगो भएको प्रतिवेदनमा उल्लेख छ। घर निर्माण क्षेत्रमा करिब एक दशकदेखि सक्रिय केसीले आफ्नो अनुभवमा यस वर्षको जस्तो तीव्र मूल्य वृद्धि कहिल्यै नदेखिएको बताए। महानगरपालिका र नगरपालिकाहरूले लागू गरेका भवन निर्माण सम्बन्धी कडा नियम र मापदण्डका कारण पनि घर निर्माण लागत थप बढेको उनको भनाइ छ। प्रतिवेदनले सिमेन्ट, ढुङ्गा, बालुवा, ग्याबिन तार र रंगरोगन लगायतको मूल्य सामान्य वृद्धि भएको देखाएको छ। सिमेन्टको मूल्य 1.30%, ढुङ्गाको 3.17%, बालुवाको 1.02%, ग्याबिन तारको 1.04% र रंगरोगनको मूल्य 0.01% बढेको छ। श्रमिकको ज्याला गत वर्षको तुलनामा 2.81% बढेको छ। प्रतिवेदन अनुसार निर्माण सामग्रीको तुलनामा श्रमिक ज्यालामा उतार चढ़ाव निकै कम हुने गर्दछ। साथै नेपालमा मनसून शुरू हुनु अघिको मुख्य निर्माण सिजन फागुनदेखि चैतसम्मको अवधिमा सामान्यतया दैनिक ज्यालामा वृद्धि हुने गरेको प्रतिवेदनमा उल्लेख छ। केसीले भने सुरक्षाको पाटो त छँदैछ, घर बनाउनु भनेको जीवनभरको एउटा ठूलो सपना पनि हो। अचेल मानिसहरूमा आकर्षक र राम्रो डिजाइनका घर बनाउने चाहना पनि बढेको छ। यी सबै कारणहरूले गर्दा घर बनाउने लागत बढेको हो। पुषदेखि वैशाखसम्म नेपालमा निर्माण कार्य बढ़ी हुने मुख्य सिजन हो। यसबेला मौसम राम्रो हुने भएकाले निर्माणका गतिविधिहरू तीव्र रूपमा अघि बढ्छन्। वर्षायाम शुरू हुनु अघि नै आयोजनाहरू सम्पन्न गर्न ठेकेदारहरूबीच तछाड मछाड हुने गरेको छ। त्यही कारण यस अवधिमा इटाको माग 9.33%, सिमेन्टको 5.04% र बालुवाको माग 3.23% बढ्ने प्रतिवेदनमा उल्लेख छ। यद्यपि केही सामग्रीको माग घटेको पनि प्रतिवेदनले आउल्याएको छ। यसले गर्दा हिउँ पाइपको मूल्य 10.01%, काठको 5.59% र टाइलको मूल्य 9.07% घटेको छ। वर्षायाम शुरू भएसँगै नेपालमा जापानिज इन्सेफ्लाइटिसको प्रकोप शुरू भएको छ। यसबाट पछिल्ला 20 दिनमा एकजनाको मृत्यु भएको छ, 3 जनामा संक्रमण पुष्टि भएको छ। आगामी दिनमा संक्रमणले प्रकोपकै रूप लिन सक्ने भन्दै सतर्कता अपनाउन स्वास्थ्य कर्मीले सुझाव दिएका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमले मनसूनका समयमा जापानिज इन्सेफ्लाइटिस सहित किटजन्य रोगको संक्रमण बढ़न सक्ने बताएका छन्। अधिकारीहरूका अनुसार मृत्यु हुने व्यक्ति सुनसरीको इटहरी उपमहानगर नगरपालिकाका 70 वर्षीय पुरूष हुन्। उनले विदेश वा अन्य जिल्लाको भ्रमण गरेका थिएनन्। उपचारका लागि उनलाई बीपी कोरेला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो। उनलाई मधुमेह र उच्च रक्तचापको समस्या समेत रहेको र भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो। स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि परिवारको आग्रहमा अस्पतालबाट डिस्चार्ज गरिएको अधिकारीहरूले जनाएका छन्।

आजकल AI वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानीमा बैंकद्वारा जारी

दिलेले आयो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी लाइफ गुड।

0: हजुर, अब स्थानीयमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। स्थानीयमा घर कर्जा, स्थानीयमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। काठमाण्डौको त्रिपुरेश्वरमा व्हीललक विवादपछि भएको गणेश नेपालीको मृत्युले नगर प्रहरीको भूमिका फेरि विवादमा तानिएको छ। कानूनले नदिएको अधिकार प्रयोग गर्दै बल प्रयोग र नियन्त्रणका गतिविधि गरेको आरोप लागिरहेका बेला नगर प्रहरीको क्षेत्राधिकार स्पष्ट पार्नुपर्ने बहस चर्किएको छ। कान्तिपुर कर्मी गौरव पोखरेलको रिपोर्ट। त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्युले स्थानीय तह अन्तर्गत परिचालन हुने नगर प्रहरीको व्यवहार र क्षेत्राधिकारको बहस फेरि सतहमा ल्याएको हो। मोटरसाइकलमा चालक बसेकै बेला व्हील लक लगाउने अधिकार नगर प्रहरीको हो कि होइन भन्ने प्रश्न उठिरहेका बेला क्षेत्राधिकार बाहिर गएर नेपाल प्रहरीले जस्तै दंगा नियन्त्रणको अभ्यास र व्यक्तिलाई नियन्त्रणमा लिनेसम्मका काम उनीहरू गर्दै आएको देखिन्छ। बिहिबार दिउँसो राइड कुरिरहेका 25 वर्षीय गणेशको मोटरसाइकलमा व्हील लक लगाइएपछि उनले शरीरमा पेट्रोल खनाएर आगो लगाए। 24 घण्टा नपुग्दै शुक्रबार निधन भयो। नगर प्रहरीले कानूनले तोकेको सीमा भन्दा बाहिर गएर आक्रामक ढंगले बल प्रयोग गरेको यो पहिलो पटक भने होइन। कानूनमा कतै पनि नगर प्रहरीलाई लाठीचार्ज वा धरपकड़ गर्ने अधिकार दिइएको छैन। वरिष्ठ अधिवक्ता राजु चापागाई भन्छन्, खासमा सड़क व्यवस्थापनको विषयमा कुनै समस्या हुँदा समेत ट्राफिक प्रहरीलाई रेफर गर्नुपर्ने हो, तर नगर प्रहरीले व्यवसायीलाई लखेटी लखेटी सामान कब्जा र लछार पछार गर्ने काम गरेको छ, जुन गलत हो। नगर प्रहरीको जिम्मेवारी महानगरपालिकाको काम कार्यवाहीलाई सहजीकरण गर्ने हो, सम्झाई बुझाई गर्ने हो। नेपालको संविधानले स्थानीय तहले नगर प्रहरीको गठन र व्यवस्थापन गर्न पाउने अधिकार दिएको छ। त्यस अनुसार काठमाडौँ महानगरले बनाएको नगर प्रहरी ऐन 2080 काम कर्तव्य र अधिकार स्पष्ट छ। त्यसमा कतै पनि नगर प्रहरीले नागरिकमाथि लाठीचार्ज गर्न पाउने वा नियन्त्रणमा लिन पाउने उल्लेख छैन। यो ऐन समेत बालेन्द्र शाह मेयर बनेपछि मात्र बनेको थियो। त्यसमा नगर प्रहरीको जिम्मेवारी महानगरपालिकाको चल अचल सम्पत्ति, भवन, जग्गा, पार्क, मेसिन, उपकरणको सुरक्षा र संरक्षण गर्ने भनिएको छ। महानगरभित्र हुने सभा समारोह, परम्परा, जात्रा, चाडपर्वको सुरक्षा व्यवस्थापन, बजार तथा सवारी पार्किङ स्थलको रेखदेख र व्यवस्थापन, महानगरपालिकाको सरसफाई सम्बन्धी अनुगमन, नियमन तथा कार्यवाही, महानगरपालिकाबाट भएका मिलापत्र तथा निर्णय कार्यान्वयन, सार्वजनिक सम्पत्तिको संरक्षण लगायत जिम्मेवारी दिइएको छ। महानगरपालिकाले तोकिएका अन्य कार्य गर्ने प्रावधान समेत यसमा समेटिएको छ। तर त्यस्तो काम गर्दा महानगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सम्बन्धित वडाध्यक्ष र विभागीय प्रमुखसँग समेत आवश्यकता अनुसार समन्वय गर्नुपर्ने भनिएको छ। नेपाल प्रहरीका पूर्व डीआईजी पूर्णचन्द्र जोशी भन्छन्, नगर प्रहरीले कानून अनुसार बल प्रयोग गर्ने कतै पनि परिकल्पना छैन। यो निकाय विशुद्ध नगरभित्र हुने कामको सहजीकरणका लागि प्रयोग हुने हो। नगरभित्र कुनै विषयलाई लिएर हुलहुज्जत हुँदा वा कुनै एक्सनका विषय हुँदा समेत जनपद प्रहरीलाई बोलाउनु पर्ने हो। शाह मेयर भएका बेला खटिएको नगर प्रहरीले सड़क व्यवसायीलाई लखेटी लखेटी सामान लगेका भिडियोहरू सामाजिक सञ्जालमा समेत भाइरल भएका थिए। त्यसको असर काठमाडौँ बाहिरका पालिकाहरूमा पनि देखियो। वरिष्ठ अधिवक्ता चापागाई भन्छन्, देशको राजधानीको नगर प्रहरीले गरेको कामको सिको अन्यन्त्र पनि हुनु स्वाभाविक नै हो। काठमाडौँ महानगरले 1.5 वर्षमा सड़क व्यवसायीको सामान जफत गरेर मात्र 67 लाख आमदानी गर्यो। त्यसले अन्यन्त्र पनि गलत अभ्यास फैलाउन मदत गर्यो। मेयर बनेपछि तीनै सड़क व्यवसायीप्रति निर्मम देखिँदा युवा अभियन्ता यही सहितको टोलीले 2 असोज 2080 राष्ट्रिय सभागृह अगाडि रहेको मेयर कार्यालयको गेट अघि उभिएर विरोध प्रदर्शन गर्नु पर्यो। त्यसअघि यी रक्षा बम, प्रवीण काफ्ले लगायतको समूहले सड़क प्रदर्शन र धरना दिएको थियो, तर त्यतिले मात्र आवाज सुनवाई नभएपछि यीले मेयरको कार्यकक्ष अगाडि उभिने निर्णय लिएका थिए। 199 घण्टासम्म निरन्तर उभिएपछि महानगर र यी बीच चार बुदे सहमति भयो। त्यसमा जफत गरिएका सामान सम्बन्धित धनीलाई फिर्ता र अनौपचारिक क्षेत्रमा हुने व्यापारलाई व्यवस्थित बनाउने लगायतका विषय उल्लेख थियो, तर महानगरले यीसँग गरेको सहमति पूर्ण कार्यान्वयन गरेन। त्यति बेला नगर प्रहरी बल स्वयंले आफ्ना कर्मचारीले अभद्र व्यवहार गरेको स्वीकार्दै 12 कर्मचारीलाई कार्यवाही गरेको थियो। 7 करारका नगर प्रहरीलाई जागिरबाट हटाइएको थियो भने 5 स्थायी नगर प्रहरीलाई निलम्बन गरिएको थियो। सड़क व्यवसायीबारे प्रदर्शनकारी यी सहितको समूहसँग सहमति भए लगत्तै महानगरको नगर प्रहरीले काठमाडौँका कवाड़ व्यवसायीलाई हटाउने अभियान शुरू गरे। नगरसभा बैठकले आवासीय क्षेत्र बाहेकका स्थानमा मात्र कवाड़ी राख्ने र व्यवस्थापन गर्ने निर्णय गरेको भन्दै काठमाडौँ भरिका कवाड़ी गोदामलाई हटाउने अभियान नगर प्रहरीले चलाएको थियो। त्यसक्रममा 27 मार्च 2081 नगर प्रहरी र कवाड़ व्यवसायी बीच झडप हुँदा 3 कवाड़ व्यवसायी र 2 नगर प्रहरी घाइते भएका थिए। नगर प्रहरीको टोली डोजर लिएर कवाड़ संकलन केन्द्र भत्काउन पुगेको थियो। कवाड़ मजदूरले प्रतिवाद गरेपछि स्थिति नियन्त्रण बाहिर पुगेको थियो। नगर प्रहरीले तत्काल कवाड़ व्यवसायीलाई हटाउन लिएको नीति विरूद्ध सम्बद्ध संकलक र व्यवसायीले 20 फागुन 2081 प्रदर्शन गर्दै मेयर शाहले गरीबलाई काठमाण्डौमा नबस भनेको आरोप लगाएका थिए। नगर प्रहरीले 9 असोज 2081 काठमाण्डौको बसन्तपुरमा गीत गाएर 13 सुविता खड्काको उपचारका लागि सहयोग संकलन गरिरहेका स्ट्रीट सिंगर मंजदरस एमजे तामाङलाई समेत नियन्त्रणमा लिएको थियो। माइक लाउड स्पीकर सहित नियन्त्रणमा लिएको नगर प्रहरीले पछि उनलाई सामग्री सहित छाड़िदिएको थियो। त्यसअघि महानगरले सार्वजनिक स्थानमा भिक्षा माग्ने वा माग्न लगाउने कार्य नगर्न भन्दै सूचना जारी गरेको थियो। पछि तत्कालीन मेयर शाह र काठमाण्डौका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई बीच विवाद भएर 4 गुरागाई कार्यालयमा प्रवेश गर्न खोज्दा नगर प्रहरीले रोक लगाएको थियो। उनी कार्यालयमा हाजिर हुन जाँदा मेयर शाहको निर्देशनमा नगर प्रहरीले गेटमै अवरोध सृजना गरेपछि उपमेयर सुनिता डंगोल र अन्य वडाध्यक्षहरूले सहजीकरण गर्नु परेको थियो। तत्कालीन नगर प्रहरी प्रमुख एवं हालका सांसद राजुनाथ पाण्डे विगतमा सुकुम्बासी बस्ती हटाउने बेला समेत नेपाल प्रहरीले सहयोग नगरेकाले आफूहरूले कुटाई खानु परेको बताउँछन्। प्रहरीले काम नगरेका कारण महानगर प्रहरीले कतिपय विषयमा हेर्नु परेको भन्दै उनले गणेश नेपाली प्रकरण पछि जथाभावी पार्किङ हुन थालेको विषय हेर्न समेत आग्रह गरे।
2: नयाँ प्रणालीबाट राहदानी छपाएर वितरण कार्य शुरू भएको छ। राहदानी विभागले आज सूचना जारी गर्दै राहदानी वितरण शुरू भएको जनाएको हो। झण्डै 1 करोड़ नेपाली नागरिकका राहदानी सम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको विभागले जनाएको छ।

0: आजकल AI वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक ब्याङ्क सर्भे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीयमा ब्याङ्कद्वारा जारी
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: हजुर, अब सानैमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा, अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानैमा घर कर्जा, सानैमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: रेनबुल बबाल एनर्जी
2: ब्रेकपछि कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग।
3: आर्थिक समाचारको साथमा
4: गर्मीमा नयाँ ट्रेन्ड, रिफ्रेशमेन्ट बार, न्यूट्रिशन मिक्स, चिसो हरेक।
2: राष्ट्रिय गौरवको भेरी बवई डाइभर्सन बहुदेशीय आयोजनाको दोस्रो चरण अन्तर्गत सिभिल तर्फको कामका लागि चौथो पल्ट आउँदो मंगिरसम्मका लागि म्याप थपिएको छ। आयोजनाको सिभिल तर्फको काम चार वर्षभित्र सक्ने गरी 6,16,52,00,000 रूपियाँमा रमण कन्स्ट्रक्सन र चीनको कम्पनीले 2076 श्रावणमा ठेक्का सम्झौता गरेका थिए। चिनिया कम्पनीले सो समयभित्रै काम पूरा नगरेसम्म 2080 मंगिरमा एक वर्षका लागि दोस्रो पल्ट म्याप थप्ने थपियो भने तेस्रो पटक गत भदौमा 7 महिनाका लागि निर्माणको अवधि थपियो। तेस्रो पल्टको बाद गत वर्ष चैत्र 20 गते सकिएको थियो। तेस्रो पटक पनि काम नसकिएपछि कम्पनीले म्याप थप अनुरोध गरेको थियो।
5: दैनिक रु 197 रु 50,00,000 बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: कान्तिपुर डायरमा अन्तर्राष्ट्रिय प्रसंगकै दिन ताको निरन्तर वर्षाका कारण आएको बाढ़ी पहिरोमा परे बंगलादेशमा कम्तीमा 51 जनाको मृत्यु भएको छ भने 10,00,000 भन्दा बढ़ी मानिस प्रभावित भएका छन्। बाढ़ी पहिरोका कारण राजधानी शहर ढाका सहित देशका अन्य क्षेत्र समेत प्रभावित भएका छन्। विश्वकै सबैभन्दा ठूलो रोहिंग्या शरणार्थी शिविर रहेको कक्ष बजार जिल्लाका मात्रै 28 जनाको मृत्यु भएको समाचारमा जनाइएको छ। सो क्षेत्रमा 10,00,000 भन्दा बढ़ी रोहिंग्या शरणार्थी बसोबास गर्दै आएको बताइएको छ। गत साता सोही जिल्लामा बाढ़ीले विद्यालय भगाउँदा केही विद्यार्थी र एक शिक्षकको समेत मृत्यु भएको थियो। एक साताभन्दा अघिदेखि शुरू भएको वर्षा पछिल्ला दिनहरूमा झन तीव्र बनेपछि स्थानीय प्रशासनले बाढ़ी र पहिरोको जोखिमबारे चेतावनी जारी गरेका छन्। उच्च जोखिममा रहेका क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सारिनुका साथै विद्यार्थीहरूको परीक्षा समेत स्थगित गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
2: नेपाली राष्ट्रिय क्रिकेट टोलीले जर्सीसँग पहिलो एक दिवसीय अभ्यास खेल खेलेको छ। जर्सीको ग्रेनविल क्रिकेट ग्राउण्डमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको हो। 30.5 ओभरको खेल सकिदा नेपालले 2 विकेट गुमाएर 158 रन जोडेको छ। अहिले खेल वर्षाका कारण प्रभावित भएको छ। नेपालले जर्सीसँग पछिल्लो पटक सन् 2010 डिभिजन 5 एक दिवसीय खेल तथा सन् 2015 टी20 विश्वकप छनौट खेलेको थियो। आईसीसी क्रिकेट विश्वकप लीग 2 तयारी स्वरूप नेपालले जर्सीसँग 2 एक दिवसीय अभ्यास खेल खेल्नेछ। जर्सीसँग आगामी बुधबार अर्को एक दिवसीय खेल खेलेपछि नेपालले नेदरल्याण्डमा नामिबिया पनि सम्मिलित लीग 2 त्रिदेशीय सिरिज खेल्नेछ। सो सिरिज जुलाई 21 शुरू हुनेछ। जादा जादै मुख्य प्रसंग पुनः एकपटक। संविधानमा विशेष व्यवस्था भएका अधिकारी बाहेक अन्यको हकमा सम्पत्ति जाँच बोझ नरोकिने सम्पत्ति छानबिन आयोगको प्रष्टीकरण। मध्यपूर्वको तनावले निम्ति आएको असरपछि काठमाण्डुमा घर निर्माणको लागत बढ़दै सामग्रीको मूल्य वृद्धि तथा इन्धन र ढुवानी खर्च मुख्य कारण। केही संचार माध्यमका गेट अघि शंकास्पद रूपमा गाड़ी पार्किङ गरिएको घटना प्रति पत्रकार महासंघको आपत्ति। संचार कर्मीलाई मनोवैज्ञानिक दबावमा राख्ने आशयले गरिएको गतिविधि स्वीकार्य नहुने रासोपाको भनाई। बांगलादेशमा बाढ़ी पहिरोका कारण 51 जनाको मृत्यु, 10,00,000 बढ़ी नागरिक।
8: रेडियो संखुवा सभा समय सूचक अहिले बेलुकीको 7 बज्यो।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालामा फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रो इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउँ न भाइ।
7: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
6: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
7: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 98 60 96 40 00
7: र 98 19 32 77 75। तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
7: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
7: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
6: दाँत खुल्ने, दाँत सफा गर्ने,
7: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
7: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
7: बाङ्गो टिङ्गो दाँत मिलाइने,
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
7: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
6: सम्पर्क नम्बर 029 590 6667 र 98 422 6667।
8: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
9: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
8: हाम्रो सेवाहरू
9: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029 560 580, 99 520 160 580 र 99 421 08 181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, संखुवा सभा।
10: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7, नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी साथ नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
11: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगत्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको 2 विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
12: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611965, 98421552564, 98421926987 र 98520519906।
13: आयो सबको घर घरमा।
12: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
14: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
12: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
15: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: नमस्कार वडाध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुर त हाम्रै सकुवा सभाको नमुना एक मात्र विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 0295606879 र मोबाइल नम्बर 9842287776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्ध थोक बाटो, दूरसञ्चार जाने बाटो।

0: सबै राम्रो सधैँ हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नु होला।
1: ठुला नदीमा चाहिँ बहाव बढिसकेको लेभल बढेको हुनाले चाहिँ राति चाहिँ अझै लेभल बढ्न सक्ने हुनाले चाहिँ सतर्क हुन आह्वान गरेका छौँ।
2: साथै प्रदेशमा सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्ने सरकारको तयारी, बीमा दावीमा ढिलाइ वा अनियमितता भए प्रमाण सहित उजुरी गर्न प्राधिकरणको आग्रह, शंकास्पद पार्किङ प्रकरणमा दलहरू सहित पत्रकार महासंघको आपत्ति, दोषीमाथि कड़ा कार्यवाहीको माग,
1: राज्य सत्तामै प्रेसलाई प्रसिद्ध बनाउने, पत्रकारलाई प्रसिद्ध बनाउने र आफ्नो अभिष्ट या आफ्नो आलोचनात्मक चाहिने मीडियाहरूलाई चाहिँ चासमा राखेर सेन्सरसिपतिर लाने अभ्यासमा लागेको जस्तो देखियो।
2: एमाले उपाध्यक्ष पौडेललाई थप 3 दिन हिरासतमा राख्न अनुमति, इलाममा सड़क भासिदा 3 जिल्लाको झापासँगको सड़क सम्पर्क विच्छेद, ललितपुर महानगरले करमा विशेष छूट घोषणा,
3: यसैभन्दा दलित अपाङ्ग भएका व्यक्तिहरूको समूह व्यक्ति तथा महिला समूहद्वारा सञ्चालित व्यवसायको हकमा चालु आर्थिक वर्ष 2083-84 को व्यवसाय दर्तामा 50% छुट हुनेछ।
2: र बैंकको एक रेस्टुराँमा भीषण आगलागीमा 27 जनाको मृत्यु, 22 जना गम्भीर घाइते, फिफा विश्वकप फुटबल फाइनलमा पुग्न मध्यराति फ्रान्स र स्पेन बीच खेल हुँदै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: संचार माध्यम र राजनीतिक नेतृत्वको निवास अगाडि शंकास्पद रूपमा सवारी साधन छाडिनु सामान्य घटना होइन, यसले सुरक्षा संयन्त्रको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको छ। लोकतन्त्रमा असहमति व्यक्त गर्ने अधिकार सुरक्षित भए पनि त्रास र मनोवैज्ञानिक दबाव सिर्जना गर्ने कुनै पनि गतिविधि स्वीकार्य हुन सक्दैन। घटनाको निष्पक्ष, पारदर्शी र शीघ्र छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउनु राज्यको दायित्व हो। प्रेस स्वतन्त्रता र नागरिक सुरक्षामाथि विश्वास कायम राख्न सरकारको प्रभावकारी कदम अपरिहार्य छ। अब खबर सन्तोषी रावलबाट।
5: गएको 24 घण्टामा बाढ़ी पहिरो लगायत मौसमी विपदमा परेका 8 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिका विभिन्न प्रकारका 55 विपदका घटनामा 8 जनाको मृत्यु भएको हो। पहिरोमा परेर 3 जनाको मृत्यु भएको हो भने बाढ़ीमा परेर 2 जनाको मृत्यु भएको हो। यस्तै सर्पको टोकाईबाट 3 जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका 6 स्थित भुवारी पाटामा पानी मा पिठो पिस्न गएका लालबहादुर साउद र मन्दिर साउदको अचानक आएको बाढ़ीमा पुरेर मृत्यु भएको छ। पहिरोले घट्टा समेत बगाएको थियो। घटनापछि स्थानीयवासी र प्रहरीले उद्धार प्रयास गरेका थिए। जाजरकोटको भेरी नगरपालिका 2 पहिरोले अस्थायी टहरा पुरिदा 67 वर्षीय जयशीला शाहको घटनास्थलमै मृत्यु भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले भन्नुभयो।
6: हिजो र आजको गर्दाखेरि चाहिँ हिजोको चाहिँ घाइते 6 र घर क्षति 4 जनाको थियो भने आज थप 29 गते चाहिँ मैले यहाँलाई भने जस्तो चाहिँ 2 जनाको मृत्यु भएको छ भने 2 जना घाइते हुनुभएको छ। त्यसकरी प्राधिकरणले चाहिँ हामीले मनसुन कमान्ड पोस्ट पनि 24 घण्टा सञ्चालनमा नै हामीले केही सेला हेर्दाखेरि चाहिँ रेड अलर्ट नै जारी भइसकेको अवस्था चाहिँ छैन। येल्लोसम्म थियो 1-2 स्थानहरूमा, त्यसमा कोअर्डिनेसन गरेर हामीले सिडिओ र सम्बन्धित पालिकाहरूसँग समन्वय गरेर सेक्रेटरीहरूसँग समन्वय गरेर उहाँहरूलाई चाहिँ त्यो फिल्डमा खटिसक्नु भएको अवस्था छ भने हामीले अहिले सिचुएसन रुमबाट चाहिँ सबै 70 जिल्लामा चाहिँ नदीका बहावहरूदेखि लिएर कति पानी परेको छ, कुन कुन ठाउँमा कस्तो चाहिँ इन्सिडेन्टहरू भइरहेको छ भन्ने कुराहरू चाहिँ एकदमै 24 घण्टा निगरानीमा रहेका छौँ र त्यही अनुसार चाहिँ उहाँसँग सम्बन्धित निकायसँग समन्वय गरेर सेक्रेटरीहरूलाई चाहिँ ठाउँ ठाउँमा परिचालन पनि गरिरहेको छ।
5: प्राधिकरणका अनुसार सबैभन्दा धेरै 20 पहिरो 13 बाढ़ीका घटना भएका छन्। यसैबीच बागलुङको ढोरपाटा नगरपालिका 2 घरको पर्खाल भत्किँदा 5 वर्षीय आशिष भण्डारीको मृत्यु भएको छ। आशिष आँगनमा खेलिरहेका बेला पर्खालले च्यापेको प्रहरीले जनाएको छ। काशीमा मोदी खोलामा आएको बाढ़ीले नयाँ पुल विरेढाँटी गान्द्रुक सड़क बगाएपछि गान्द्रुक पुगेका करिब 100 पर्यटक अलपत्र परेका छन्। स्थानीय तहले वैकल्पिक कच्ची सड़क मरमत गरेर यात्रुलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास गरिरहेको जनाएको छ। बागलुङको जैमिनी नगरपालिका 8 बेलदारमा लेदो सहितको पहिरो खस्दा काली गण्डकी करिडोर पूर्ण रूपमा अवरूद्ध भएको छ। निरन्तर पहिरो झरिरहेकाले सड़क खुलाउन कठिनाई भइरहेको स्थानीय प्रशासनले जनाएको छ। यस्तै रसुवाको लेन्दी खोलामा लिदो सहितको बाढ़ी आएपछि पूर्व सावधानी स्वरूप 111 मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द गरिएको छ। सम्भावित क्षति रोक्न सुरूङमा पानी लैजाने गेट पनि बन्द गरिएको छ। साथै भोटे कोशी नदीको बहाव बढ़ेपछि रसुवागढी भन्सार यार्डका सवारी साधन सुरक्षित स्थानमा सारिएको छ। प्रशासनले नदी किनारमा नजान र जोखिमयुक्त सड़क प्रयोग नगर्न आग्रह गरेको छ। इलाममा दुई दिनदेखिको वर्षाले मेची राजमार्ग अन्तर्गत गोलाखर्क राज दुवाली सड़क खण्ड भासिदा सबै प्रकारका सवारी साधनको आवागमन बन्द भएको छ। वैकल्पिक सड़कका डाइभर्सन पनि बाढ़ीले बगाएपछि इलाम पाँच थर र ताप्लेजुङको झापासँगको सड़क सम्पर्क विच्छेद भएको छ। यता निरन्तर वर्षा र पहिरोको जोखिमलाई ध्यानमा राख्दै मुगलिङ सड़क खण्डमा सड़क अत्याधिक सड़क सतर्क भएर मात्र यात्रा गर्न सड़क डिभिजन कार्यालयले आग्रह गरेको छ। काभ्रे प्लाञ्चोको रोशी क्षेत्रमा पानीको बहाव बढ़ने सम्भावनाका कारण बीपी राजमार्गमा सवारी साधनको आवागमन केही समयका लागि रोकिएको छ। यसैबीच बाढ़ी पूर्वानुमान महाशाखाले आज काठमाडौँ ललितपुर र भक्तपुर सहित देशका 34 जिल्लामा बाढ़ीको जोखिम रहेको जनाएको छ। निरन्तर वर्षाका कारण साना तथा मझौला नदी खोलामा जलसतह बढ़ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। शाखाका अनुसार काभ्रे पाँचथर इलाम झापा मोरङ सुनसरी सप्तरी भोजपुर सङ्खुवासभा दोलखा रामेछाप सिन्धुली सिन्धुपाल्चोक रसुवा नुवाकोट धादिङ गोर्खा लमजुङ तनहुँ मकुमनपुर बारा पर्सा रौतहट चितवन काठमाडौँ ललितपुर भक्तपुर नवलपरासी पूर्व नवलपरासी पश्चिम पाल्पा कास्की पर्वत म्याग्दी स्याङ्जा र कैलालीमा बाढ़ीको मध्यम जोखिम रहेको छ। सीआईएनसँग कुरा गर्दै शाखाका बाढ़ीविज्ञ सौहार्द जोशीले भन्नुभयो,
7: अहिले चाहिँ अलिक सतर्क हुने अवस्था देखिन्छ। त्यसै गरी आज राति चाहिँ पूर्वी क्षेत्र कोशी प्रदेशको पूर्वी पहाड़ी क्षेत्र तथा बागमतीको पहाड़ी क्षेत्रमा चाहिँ भारी वर्षासम्म मध्यमदेखि भारी वर्षा हुने हुनाले अनि अहिले नै चाहिँ सो क्षेत्रका साना तथा ठूला नदीमा चाहिँ बहाव बढ़िसकेको लेभल बढ़ेको हुनाले चाहिँ राति चाहिँ अझै लेभल बढ़न सक्ने हुनाले चाहिँ हामीले चाहिँ बागमतीदेखि पूर्व बागमती प्रदेश तथा कोशी प्रदेशका पहाड़ी विशेष गरी पहाड़ी क्षेत्रमा चाहिँ सतर्क हुन आह्वान गरेका छौँ। यसै गरी हाम्रो
5: काठमाडौँका प्रमुख संचार गृह र नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अगाडि शंकास्पद रूपमा गाड़ी पार्किङ गरेपछि सुरक्षा चासो बढ़ेको छ। प्रहरले सबै गाड़ी हटाएर घटनाबारे अनुसन्धान शुरू गरेको छ। आज बिहान अनलाइन खबर कान्तिपुर पब्लिकेशन र हिमालय टेलिभिजनको गेट अगाडि गाड़ी पार्किङ गरी प्रवेशमै अवरोध गरिएको थियो। त्यसपछि रातोपुल स्थित गगन थापाको निवास अगाडि पनि गाड़ी लामो समयसम्म छोडिएको भेटिएको थियो। स्थानीयका अनुसार गाड़ी राखेर चालक अन्य सवारीमा गएको देखिएको थियो। यस घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाउँदै संचार गृहमा अवरोध र त्रास सिर्जना गर्ने प्रयास भएको भन्दै दोषीको पहिचान गरी कड़ा कार्यवाही गर्न सरकारसँग माग गरेको छ। सीआईएमसँग कुरा गर्दै महासंघका महासचिव रामप्रसाद दाहालले भन्नुभयो,
8: प्रमुख संचार माध्यमहरूको एकमा चाहिँ शंकास्पद हिसाबले चाहिँ गाड़ीहरू टेक्काएर आतंकित बनाउने मीडिया हाउसलाई पनि आतंकित बनाउने र पत्रकारलाई पनि आतंकित बनाउने र उनीहरूको गतिविधिहरूमा अवरोध गर्ने सिर्जना गर्ने जुन काम भएको छ त्यो चाहिँ अत्यन्तै निन्दनीय आपत्तिजनक र खेद गर्ने छ। जुन यस प्रकृतिको घटना चाहिँ हाम्रो मीडियामा पहिला भएको थिएन तर अहिले चाहिँ पछिल्लोचोटि प्रहरीको अनुसन्धानले पनि यसमा कतिपय सत्ताधारी दलका मान्छेको गाडी भन्ने पनि आइरहेछ। यसले चाहिँ राज्य सत्तामै प्रेसलाई त्रसित बनाउने पत्रकारलाई त्रसित बनाउने र आफ्नो अभिष्ट या आफ्नो आलोचनात्मक चाहिने मिडियाहरूलाई चाहिँ चासमा राखेर सेन्सरसिपतिर लाने अभ्यासमा लागेको जस्तो देखियो। त्यसले गर्दा यसले चाहिँ नेपालको अहिलेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता भन्नु सूचनाको हकको कुरा गर्नु संचारको हकको कुरा गर्नु यो सबै चिजहरू मानवहरूलाई चाहिँ भत्काएर प्रेसलाई कमजोर बनाउने अभ्यास गरेको जस्तो देखिन्छ।
5: प्रारम्भिक अनुसन्धानमा केही गाड़ी व्यक्ति बैंक तथा अटो कम्पनीको नाममा दर्ता रहेको खुले पनि ती गाड़ी एउटै उद्देश्यले किन र कसले कहाँ छाड्यो भन्ने अझै स्पष्ट भएको छैन। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेश सुवेदीले गाड़ीको धनी चालक र ती ठाउँमा राखिनुको कारणबारे अनुसन्धान भइरहेको सीआईएनसँग बताउनुभयो।
9: पार्किङ गरी छोडिएको पाँचवटा गाडीहरू क्रेनको सहायताले उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ल्याइएको छ। यातायात व्यवस्था विभागसँग समन्वय गरेर गाडीको धनी वा चालकको पहिचान गर्नेतर्फ हामीले काम गरिरहेका छौं।
5: प्रधानमन्त्री बालेन्द्र शाहले गम्भीर जलन भएका बिरामीलाई समयमै उपचार उपलब्ध गराउन साथै प्रदेशमा सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्ने योजना अघि बढ़ाउन निर्देशन दिनुभएको छ। बीमा दावी भुक्तानीमा ढिलाइ, अनियमितता वा अन्य समस्या भए नेपाल बीमा प्राधिकरणले प्रमाणसहित उजुरी गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। प्राधिकरणका अनुसार केही बीमा कम्पनी कर्मचारी तथा बीमा सर्वेसरले कानून र व्यावसायिक आचार संहिता विपरीत काम गरेको गुनासो बढ़ेपछि यस्तो सूचना जारी गरिएको हो। गलत विवरण तयार गर्ने, तथ्य लुकाउने, पक्षपातपूर्ण मूल्यांकन गर्ने वा अनुचित लाभ लिने व्यक्तिमाथि बीमा ऐन 2079 अनुसार कार्यवाही गरिने जनाएको छ। त्यस्तै ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि विभिन्न कर तथा सेवा शुल्कमा विशेष छूट र सहुलियतको व्यवस्था गरेको छ। महानगर प्रमुख श्री बाबु महर्जनले नवौं नगरसभाबाट पारित नीति कार्यक्रम र बजेट सार्वजनिक गर्दै करदातालाई प्रोत्साहन गर्ने उद्देश्यले छुटेको व्यवस्था गरिएको जानकारी दिनुभयो। विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौं पटक म्याद थप गरेको छ। विशेष अदालतका न्यायाधीश दय नारायण प्रसाद पौडेलले र उमेश कोइराला कुइजालासले सोमबार थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। त्यस्तै सरकारले सरकारी कर्मचारीलाई सवारी साधन खरिदका लागि 100% ब्याज अनुदान सहित सहुलियतपूर्ण ऋण उपलब्ध गराउने तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कर्मचारीका लागि सवारी साधन व्यवस्थापन सम्बन्धी निर्देशिका 2083 मस्यौदा तयार गरेको हो। साझा खबरमा अब विदेशका खबर। बैंककको एक रेस्टुरेन्टमा भीषण आगलागीमा कम्तीमा 27 जनाको मृत्यु भएको छ भने 22 जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार आगलागी बैंककको लोकप्रिय चातु चौक क्षेत्रमा रहेको एक बारमा आगलागी भएको थियो। आगो तीव्र रूपमा फैलिँदा विद्युत आपूर्ति अवरूद्ध भएको र बार धुवाले भरिएपछि भागाभाग मचेको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो हरूमा आगोबाट जोगिन ग्राहकहरू आत्तिदै बाहिर भागिरहेको, कतिपयको लुगा समेत आगोले समेटेको देखिन्छ। अब खेल खबर। फिफा विश्वकप फुटबल अन्तर्गत आज मध्यराती फ्रान्स र स्पेन बीच खेल हुनेछ। दुवै टोली फाइनलमा पुग्न दबावमा खेल्नेछन्। खेल मध्यराती पाउने 1 बजे हुनेछ। दुई टोली विश्वकपमा दावेदार मानिन्छन्। फ्रान्सले 2 र स्पेनले 1 पटक विश्वकप जितेका छन्। इंग्ल्याण्ड र अर्जेन्टिनाको खेल पर्सि 31 गते बुधबार मध्यराती पाउने 1 बजे हुनेछ। विश्वकपको फाइनल खेल साउन 3 गते आइतबार राति पाउने 1 बजे अमेरिकामा हुनेछ।
2: शंकास्पद गाड़ी पार्किङ पछि सुरक्षा चुनौतीको बहस।
10: हामीले ठूलो संघर्षबाट स्थापना गरेको लोकतान्त्रिक शासन प्रणाली र लोकतान्त्रिक शासन प्रणालीमा जनताको अधिकारमाथिको यो ठूलो हस्तक्षेप हो।
2: घटनाको निष्पक्ष छानबिनको चौतर्फी माग रिपोर्ट सँगै वर्खे विपद रोकथाम र उद्धारमा स्थानीय तहको रणनीति लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
12: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
13: हाम्रा विशेषताहरू
12: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल, पाटन ढोका, ललितपुर।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। काठमाण्डुका केही संचार माध्यम र कांग्रेस सभापति थापाको निवास अगाडि शंकास्पद रूपमा सवारी साधन छाडिएपछि सुरक्षा संवेदनशीलता र अभिव्यक्ति स्वतन्त्रताको विषय एकैसाथ बहसमा आएको छ। घटनालाई लिएर सत्तापक्षदेखि प्रतिपक्षसम्मका राजनैतिक दलले निष्पक्ष छानबिनको माग गरेका छन्। लोकतान्त्रिक समाजमा विरोधका नाममा त्रास सिर्जना गर्ने यस्ता गतिविधिले सुरक्षा व्यवस्था, प्रेस स्वतन्त्रता र नागरिकको मनोविज्ञानमाथि गम्भीर प्रश्न उठाएको विश्लेषण भइरहेको छ।
12: नेपालमा निजी संचार माध्यमहरू कान्तिपुर टेलिभिजन, हिमालयन टेलिभिजन र अनलाइन खबर सहित नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र भाटभटिनी सुपर मार्केटको मुख्य प्रवेश गेटमा व्यवहारिसी अवस्थामा सवारी साधन छोडिएपछि यस विषयमा सर्वत्र चासो बढ़ेको छ। अज्ञात व्यक्तिले अचानक गेटमा सवारी राख्दै बाहिरिएपछि केही समय त्रासको माहौल पनि सृजना भएको थियो। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संचार माध्यमका मुख्य गेटमा सवारी साधन पार्किङ गरिएको घटनाको निष्पक्ष छानबिनको माग गरेको कांग्रेस महामन्त्री गुरु घिमिरे।
10: हामीले ठूलो संघर्षबाट स्थापना गरेको लोकतान्त्रिक शासन प्रणाली र लोकतान्त्रिक शासन प्रणालीमा जनताको अधिकारमाथिको यो ठूलो हस्तक्षेप हो। तर यो कुराले लोकतान्त्रिक जुन जनताको अधिकार नैसर्गिक अधिकारलाई कुण्ठित गर्छ र यसले चाहिँ निर्वाध रूपबाट संचार माध्यमहरूले जस्तो कि हाम्रो सभापतिकै घर अगाडि पनि गाडी तेर्स्याइयो, राजनीतिक दलको नेतृत्व अथवा आम जनतालाई चाहिँ नै उनीहरूको चाहिँ नैसर्गिक अधिकारमाथिको लोकतान्त्रिक अधिकारमाथिको यो ठूलो हस्तक्षेप हो।
12: नेकपा एमाले यस्ता गतिविधिले नागरिकमा भय र असुरक्षा फैलाउने काम गरेको भन्दै प्रेस स्वतन्त्रता र लोकतान्त्रिक अधिकारमाथि दबाव सृजना गर्न खोजिएको आरोप लगाएको छ। हिमालय नेता महेश बर्तोलाले दुई तिहाईको बलियो सरकारलाई पनि प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने अधिकार नभएको तर्क गर्नुभयो।
14: राज्य कमजोर छ भन्ने कुराको एउटा महत्वपूर्ण यो उदाहरण हो। राज्य दबावदेही छैन, उत्तरदायी छैन, विधिको शासनको पक्षमा आवाज उठाउनेहरूका विरूद्धमा काहीँ न काहीँ एउटा संगठित गिरोहहरू कुनै न कुनै रूपबाट परिचालित छन् र त्यसको संरक्षण काहीँ न काहीँ राज्यको तर्फबाट वा राज्यले वातावरण क्रिएट गरेका कारणले गर्दा यो भइरहेको छ भन्ने देखिन्छ। यो निकै दुःखद छ।
12: नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचेतक युवराज दुलालले यस घटनाको तत्काल र निष्पक्ष छानबिनको माग गर्दै यस्ता गतिविधिले समाजमा अनावश्यक त्रास बढ़ाएको टिप्पणी गर्नुभएको छ।
15: प्रारम्भिक रूपमा अनुमान गर्दाखेरि राज्य संरक्षित गुण्डाहरूद्वारा भएको बुझिन्छ, यो अरूले त्यस्तो गर्दैन। यसमा जे भइराखेका छ सधैँ सुनियोजित ढंगबाट भइराखेका छ र यसलाई मैले भने राज्यद्वारा संरक्षित कुनै शक्तिद्वारा यो कार्य भइराखेको छ भन्दा अनुपयुक्त हुँदैन। अहिले देखेको प्रारम्भिक कुरा यही नै हो।
12: कतिपयले सरकारको नेतृत्व सम्हालिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट यस्ता गतिविधि भएको हो कि भन्ने आशंका गरिरहेका बेला रासुपाले भने घटनाको निष्पक्ष छानबिनको माग गरेको छ। विभिन्न संचार माध्यमका कार्यालय बाहिर शंकास्पद रूपमा सवारी साधन पार्किङ गरेको घटनाप्रति गम्भीर ध्यानकर्षण जनाउँदै संचार माध्यम र संचार कर्मीलाई मनोवैज्ञानिक दबावमा राख्ने उद्देश्यले गरिएका यस्ता गतिविधि लोकतान्त्रिक मूल्य मान्यता विपरीत रहेको रासुपाको ठहर छ। रासुपाका नेता गणेश पराजुलीले भन्नुभयो,
16: पार्टीसँग जोडिएर कसैले यसमा चर्चा गरिराखेको हो भनेदेखि र पार्टीसँग जोडिएर कसैले पार्टीका नेताहरूले कसैले गरेको छ भने अनुसन्धानपछि अपराध कर्म रहेछ भने कार्यवाहीको दायरामा लिएर आउनु भनेर विज्ञप्ति जारी गरिसकेको हुँदै गर्दा पार्टीले के भन्ने के नभन्ने भन्ने कुरै रहेन र स्पष्टसँग राज्यले यतिखेर त्यस्तो घटना किन भएको छ अनुसन्धान गर्ने र कुनै गलत आशय गरिएको रहेछ भने कार्यवाहीको दायरामा ल्याउने भन्ने स्पष्ट छँदै छ। त कानून छँदैछ नि, कानूनी राज्यमा सधैँ कानून माथि हो नि होइन र अन्य कुरा पार्टीले के भन्छ या के भन्दैन भन्ने कुरै रहेन।
12: लोकतन्त्रमा बोल्न पाउने, विरोध गर्न पाउने अधिकार सबै नागरिकमा छ, तर कुनै प्रयोजनका लागि गरिने यस्ता विरोधका शैलीले समाज कता जाँदैछ भन्ने चिन्ता र चासोको बहस बनेको छ। सन्तोष गन्धर्व, CIN, काठमाडौँ।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। वर्खे विपद सामना गर्न स्थानीय सरकारको पूर्व तयारी।
17: पोछेको हकमा अध्ययन गरेका छौं र त्यो अनुसारले केही बस्तीहरूलाई हामीले जोखिम ठाउँहरू हामीले तोकेका छौं, जोखिम ओडाहरू तोकेका छौं। होइन,
2: विपद व्यवस्थापनमा स्थानीय सरकारको भूमिका र तयारी बारे विशेष सामग्री लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिरतामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
19: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
20: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
21: 5 बजे बिहान उठेर भरे 10 बजे राति सुन महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
22: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
23: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
22: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
24: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
25: कार्यक्रम साझा आवाज,
22: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
26: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
27: प्रोप्राइटर मधुमाया जीजी, पढे होइन प्रोप्राइटर भनेको छु, हेर्नुहोस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
22: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
23: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
24: पसिनाको सम्मान, समानताको अभियान,
25: कार्यक्रम साझा आवाज।
28: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। वर्खा शुरू भएसँगै सरकारले विपद प्रति कार्यका लागि तयारी अवस्थामा रहन देशैभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको छ। त्यस अनुसार स्थानीय तहले पनि आवश्यक समन्वय र तयारी गरिरहेका छन्। स्थानीय सरकारले विपदको जोखिमबाट बस्नका लागि गर्न सक्ने तयारीका बारेमा साथी लील प्रकाशनले सल्यानको वागचोर नगरपालिकाका प्रमुख जनक राज गौतमसँग कुराकानी गर्नुभएको छ।
29: हाम्रो आफ्नै इक्विपमेन्टहरू छन्, सकभर यो विपदको हकमा तपाईँको बाढी पहिरोले बाटोहरू रोक्ने होइन, बाटोहरू रोकियो भने कृषि उत्पादनहरूलाई मार्केटसम्म लिन नसकिने, बिरामीहरूलाई हस्पिटलसम्म लिन नसकिने, विद्यार्थीहरूलाई विद्यालयसम्म पुर्याउन नसकिने, यो जोखिमलाई तपाईँको हामीले प्रतिकारको रूपमा सुधार कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा हामी स्ट्यान्ड बाई बागचोर नगरपालिकाका साधन औजारहरू र हाम्रो यो स्टाफहरू कर्मचारीहरूलाई हामीले स्ट्यान्ड बाई राख्छौ। गत वर्ष पनि हामीले तपाईँको बाटोहरू कुनै दिन पनि दिनभर रोकिएनन् र यो वर्ष पनि 1 घण्टा तपाईँको यात्रुहरूले दुःख नपाउने गरेर खुलाउने प्रयास गर्छौं। काम गर्नका निमित्त सबै उहाँको असल कर्म भयो भने भोलि राजनीति हिसाबले हामीलाई अप्ठ्यारो होला, बाँकी कामहरूका निमित्त अप्ठ्यारो होला भन्ने मनमा सोचे पनि तर मुखले तपाईँको व्यवहारले उहाँले गर्न सक्नुहुन्न। यहाँ सबै दलहरूको, क्रियाशील पार्टीहरूको पनि मलाई सहयोग छ, यहाँ सबै जनप्रतिनिधिहरूको पनि सहयोग छ, सबै कर्मचारीहरूको पनि सहयोग छ र यहाँका तपाईँको नागरिकहरूको पनि सहयोग छ। मलाई लाग्छ सबै बाटोहरू खुल्ला हुन्छ र त्यो अनुसारले हामी अगाडि बढेका छौँ।
30: यो जोखिममुक्त बस्तीहरूको बारेमा कुनै अध्ययन अनुसन्धान नगरपालिकाले गरेको अथवा गर्ने योजना बनाएको केही छ कि छैन?
29: अब यसमा तपाईँको दुईटा हकमा पोसेको हकमा अध्ययन गरेका छौं र त्यो अनुसारले केही बस्तीहरूलाई हामीले जोखिम ठाउँहरू हामीले तोकेका छौं, जोखिम ओडाहरू तोकेका छौं, होइन? जस्तै शारदाको करिडोर, होइन, यो बाढ़ी पहिरो खोलाको कुरा छ, यसमा पनि हामीले के तोकेका छौं? सोही अनुसार बर्खामा कसैले पानी खानका निमित्त अभाव नहोस् भनेर हामीले पहिले नै हामीले प्लास्टिक यो पोलिथिन पाइपहरू खरिद गरेर राखेका छौं, कुनै बस्तीहरू तपाईँको घरहरू नबगोस् भनेर तार जालीहरू हामीले स्टक गरेका छौं, कुनै कारणले विपदका कारणले घरबार विहीन हुन नपरोस् भनेर हामीले बाँकी बजेटको पनि विपद व्यवस्थापनको लागि हामीले बजेट पनि व्यवस्थापन गरेर एउटा कोष स्थापना गरेर जति बेला पनि कार्य सम्पादन गर्नका निमित्त जटिलताहरू नहोस् भनेर कार्यविधि बनाएर बजेट बनाएर कोष स्थापना गरेर हामी रेडी भएर बसेका छौं। मलाई लाग्छ हाम्रो आँखाले देखेन, हाम्रो कानले सुनेन र हाम्रो कार्यालयसम्म त्यो अनुसारको खबर आएन भने हामी त केही गर्न सक्दैनौँ। कुरा आयो भनेपछि हामी 24 घण्टाभित्र रिजल्ट आउने गरेर कार्य सम्पादनको थालनी गरेका
30: छौँ। त्यो खबर आओस् भन्नुको लागि संरचना अथवा त्यो खालको के त्यस्तो व्यवस्था गर्नुभएको छ? सिधै फोन गर्नुपर्ने हो कि अथवा सामाजिक सञ्जालहरू अथवा विभिन्न अरू माध्यमको प्रयोग गरेर यस्तो समस्या भयो विपदको भन्ने बारेमा यहाँका नागरिकले जानकारी दिन सक्छन् नगरपालिकालाई?
29: वडा स्तरीय विपद समिति पनि छ, नगरपालिका स्तरीय विपद समिति पनि छ, जिल्ला स्तरीय तपाईँको विपद समिति पनि छ, नगर प्रहरीको टिम छ, नेपाल प्रहरीको टिम छ, होइन, यहाँ तपाईँको झन्नै 65 जना जनप्रतिनिधिहरू हुनुहुन्छ, होइन, उहाँहरूले तपाईँको सबै बस्तीहरूमा तपाईँको कतै न कतै पहुँच पुग्ने गरेर हाम्रो तपाईँको जनशक्तिहरू छ। सोही अनुसारले हामीले झन्नै यही नगरपालिकाभित्र 69 जनाको दरबन्दी छ, 541 जना शिक्षकहरू हुनुहुन्छ हामीलाई यो कार्यालयसम्म जोड्नका निमित्त। अब यस्तो सोसल मिडिया छ, जसरी पनि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ, उहाँहरूले कुनै न कुनै माध्यमबाट हामी कहाँ तपाईँको त्यो खबर आउँछ र त्यो अनुसारले हामीले कार्य सम्पादनको लागि तयारी गर्छौँ।
30: जस्तो नेपाल प्रहरी अथवा स्थानीय प्रशासनसँग पनि यो विपदको पूर्व तयारीको बारेमा वर्षा लाग्नुभन्दा अगाडि नै त्यस्तो संवाद छलफल बैठकहरू भए गरेको र त्यो भएकै कारणले समयमै त्यसको लागि प्रतिकार्यमा उत्रिन सफल भएको त्यस्तो अनुभव विगतको 4 वर्षले केही छ कि छैन?
29: पटक पटक जिल्ला विपद व्यवस्थापन समिति जो तपाईँको सीडीओको अध्यक्षतामा हुन्छ त्यसमा हामीले तपाईँको जिल्लाभर ओभरअलमा हामीले नीतिगत निर्णय गर्छौँ भने यो पालिकाको हकमा हामीले यो आफैमा पनि कोविडका कारणले एउटा थिलो परेको यो बागचौर नगरपालिका झन्नै हामी कहाँ कोविडका कारणले 12 जना केही नागरिक र केही हाम्रो कार्यालयभित्र कार्य सम्पादन गर्ने कर्मचारी हामीले गुमाउनु पर्यो, होइन, उहाँहरूलाई पनि म सदा सुमन अर्पण गर्न चाहन्छु। र त्यो पछाडि एउटा मुना जस्तो पलाइराखेको यो नगरपालिका, समृद्धिका दृष्टिकोणले अगाडि बढेको यो नगरपालिका, यो वर्ष पनि हामी कहाँ झन्नै अविरल वर्षाका कारणले केही कृषि उत्पादनमा, होइन, केही तपाईँको हाम्रो बाटोहरू पूर्वाधारका क्षेत्रमा नोक्सान बेहोर्न पर्यो। हामीले नोक्सान बेहोर्न पर्दै गर्दाखेरि पनि हामीले पटक पटक हामीले मिटिङ राख्यौं र कसरी सहज बनाउन सकिन्छ, होइन, कसरी यसलाई तपाईँको व्यवस्थापन गर्न सकिन्छ भन्ने सोच बनाएर नीतिगत निर्णय मात्रै होइन बजेटमा पनि कसरी जोड्न सकिन्छ भनेर हामी अगाडि बढेका छौँ।
2: 24 घण्टामा 55 विपदका घटनामा 8 जनाको मृत्यु भएको छ। बाढ़ी पहिरोले ठाउँ ठाउँका सड़क अवरूद्ध र सयौं प्रभावित भएका छन्। आज काठमाण्डु सहित 34 जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान शाखाले जनाएको छ। नदी किनारका वासिन्दालाई उच्च सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। साथै प्रदेशमा सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्ने सरकारको तयारी छ। बीमा दावीमा ढिलाइ वा अनियमितता भए प्रमाण सहित उजुरी गर्न प्राधिकरणले आग्रह गरेको छ। शंकास्पद पार्किङ प्रकरणमा दलहरू सहित पत्रकार महासंघको आपत्ति, दोषीमाथि कड़ा कार्यवाहीको माग गरिएको छ। एमाले उपाध्यक्ष पौडेललाई थप 3 दिन हिरासतमा राख्न अनुमति दिइएको छ। इलाममा सड़क भाँसिँदा 3 जिल्लाको झापासँगको सड़क सम्पर्क विच्छेद भएको छ। ललितपुर महानगरले करमा विशेष छूटको घोषणा गरेको छ। र बैंककको एक रेस्टुरेन्टमा भीषण आगलागीमा 27 जनाको मृत्यु भएको छ भने 22 जना गम्भीर घाइते भएका छन्। फिफा विश्वकप फुटबल फाइनलमा पुग्न मध्यराती फ्रान्स र स्पेन बीच खेल हुँदैछ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 30 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।
1: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
3: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
3: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
2: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
1: सम्पर्क 0294040084 र 98040485827।
0: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
4: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
5: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रतिष्ठित ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
5: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1 प्रगति टोल।
6: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
5: प्रोप्राइटर प्रतीक्षा दाहाल।
6: सम्पर्क नम्बर 9813655553
5: र 9843218049। तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
0: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
5: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
0: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
0: दाँत खोल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्स एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गोटिङको दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका एक प्रहरी गेट छेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98420226।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाउ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: नमस्कार है वडाध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 0295-6679 र मोबाइल नम्बर 9842-82-776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
9: आयो सबको घर घरमा।
10: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
10: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
13: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
14: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
15: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-520-55-768, 98-520-55-768।
16: साथै 98-520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
17: ओहो लु नमस्कार है सर।
18: ओहो लु नमस्कार है सर। नमस्कार, अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
17: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
18: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
19: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
20: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
19: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
18: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
19: होटल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
18: डिजाइनर सुमन ठटाल 9865349444
19: र 0295901155।
20: मोर स्टाइल मोर डिजाइन, ठटाल टेलर्स।

0: This is Radio Sankhua Sabha 95.5 MHz.
1: देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, क्षति कम गर्न सरकार के गर्दैछ?
2: बाटै अवरुद्ध गरिदियो भने मान्छे राति आज जान पाएन भने ठ्याक्कै त्यो हाइएको जोखिमहरू कम हुँदो रहेछ भन्ने हो।
1: विपद प्राधिकरणका कार्यकारी प्रमुखसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवनराज पौडेलबाट समाचार सुन्नुहोस्। ब्रिटेनका नियामक निकायहरूले प्रजातान्त्रिक गणतन्त्र कंगोमा देखिएको पछिल्लो इबोला प्रकोप नियन्त्रण गर्न नयाँ खोपको मानव परीक्षणलाई स्वीकृति दिएका छन्। 8 साता अघि इबोलालाई विश्व स्वास्थ्य संकट घोषणा गरिएसँगै अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरू उक्त खोपको विकासमा जुटेका थिए। यो इबोला भाइरसको बुण्डी बुग्यो प्रजाति विरूद्ध विकास भइरहेका चार मध्ये एउटा तर मानव परीक्षणको तहमा पुगेको पहिलो खोप बनेको छ। उक्त शोधमा संलग्न मध्येका एक एलेक्स स्याम्पसन भन्छन्, हामी अहिले त्यही किसिमको खोप प्रविधि प्रयोग गरिरहेका छौं जुन अक्सफोर्ड एस्ट्रेजेनेका कोविड 19 खोप बनाउन प्रयोग गरिएको थियो। यो प्रविधिलाई तीव्रताका साथ अनुकूल बनाउन हामीसँग पर्याप्त अनुभव छ। वैज्ञानिक एलेक्स स्याम्पसन। यो घटनाक्रमबीच कंगोका स्वास्थ्य अधिकारीहरूले थप दुई प्रान्तमा इबोला फैलिएको बताएका छन्। होर्मुज स्ट्रेट पार गर्ने कोशिश गरिरहेका दुईटा जहाजमाथि इरानले चेतावनी स्वरूप गोली चलाएको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ। उक्त महत्वपूर्ण जलमार्गमाथिको नियन्त्रणको विषयमा तेहरान र वाशिङटन बीच तनाव बढ़िरहेका बेला आज उक्त घटना भएको बताइएको छ। गत महिना उक्त जलमार्ग पुनः खोल्ने र युद्ध अन्त्य गर्ने उद्देश्यले भएको प्रारम्भिक सम्झौता कमजोर बन्दै जाँदा आक्रमण प्रत्याक्रमणको नयाँ चरण बीच तेलको मूल्य फेरि बढ़ेको छ। आफ्नो पछिल्लो टिप्पणीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले सम्भवतः होर्मुज स्ट्रेटलाई नियन्त्रणमा लिन सक्ने बताएका छन्। थाइल्याण्डको ब्याङ्कक स्थित एउटा बारमा भएको आगलागीमा कम्तीमा 27 जनाको मृत्यु भएसँगै प्रहरीले सम्भावित लापरवाहीको विषयमा अनुसन्धान गरिरहेको छ। उक्त घटनामा दर्जनौ मानिस घाइते भएका छन् र तिनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। प्रहरीले बारभित्रका टेबलहरूले बाहिर निस्कने आकस्मिक मार्गहरू अवरूद्ध गरे नगरेको जाँचिरहेका हुन्। पछिल्ला वर्षहरूमा थाइल्याण्डका बारहरूमा घातक आगलागीका धेरै घटना भएका छन्। यमनको राजधानी सना स्थित विमानस्थलमा विस्फोट भएका विवरणहरू आएका छन्। उक्त विमानस्थल हुथीहरूको नियन्त्रणमा थियो। अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारको रक्षा मन्त्रालयले इरानी विमान अवतरण हुन नदिन आफ्ना सशस्त्र बलहरूले धावन मार्गलाई निशाना बनाएको जनाएको छ। हुथीहरूलाई इरानको समर्थन छ भने एडेनबाट सञ्चालन हुने यमनी सरकारलाई साउदी अरबको समर्थन छ। र चीनको सबैभन्दा प्रतिष्ठित साहित्यिक पुरस्कारहरू मध्येको लु सुन पुरस्कारका लागि एकजना डेलिभरी बाइक राइडर र एकजना व्यापारी पनि मनोनयनमा परेका छन्। कुनसानमा विद्युतीय मोटरसाइकल मार्फत खाना डेलिभरी गर्ने वाङ जिविङ आफ्ना अर्डरहरूका बीचमा र ट्राफिक संकेतहरूमा रोकिएका समयमा रचना गरेका कविताहरूका लागि मनोनयनमा परेका हुन्। त्यसै गरी युयाओ शहरको एउटा पसलबाट दैनिक जीवनलाई नियालेर लेखिएका आफ्ना निबन्धहरूका लागि चेन हुई पनि मनोनयनमा परेकी हुन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईंलाई पुनः स्वागत छ। सम्पत्ति छानबिन आयोगले सर्वोच्च अदालतले गत साता दिएको अन्तरिम आदेशपछि पूर्व न्यायाधीश, पूर्व सैन्य पदाधिकारी र संवैधानिक आयोगका पूर्व पदाधिकारी बाहेकको सम्पत्ति छानबिन गर्ने कामलाई निरन्तरता दिने जनाएको छ। अदालतको आदेश आज महान्यायाधिवक्ताको कार्यालय मार्फत प्राप्त भएपछि यी तीन निकायका पूर्व पदाधिकारी बाहेक सबै राजनीतिक र उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन गर्नेदेखि छानबिन गरेर कार्यवाही सिफारिश गर्नेसम्मको कामलाई राखिने आयोगले निर्णय गरेको हो। गत शुक्रबार सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगका काम कार्यवाही रोक्न अन्तरिम आदेश दिएपछि आयोगले अब के गर्छ भन्ने अन्यल देखिएका बेला आज उसको यस्तो निर्णय आएको हो। सुनौ एउटा रिपोर्ट। उक्त आदेशले केही विशिष्ट श्रेणीका पदाधिकारीहरूको हकमा रोक लगाए पनि अन्य राजनीतिक तथा सार्वजनिक पदमा रहेका व्यक्तिहरूको हकमा छानबिनको कामलाई नरोकेको निष्कर्ष निकाल्दै आयोगले आज सूचना जारी गरेको प्रवक्ता गणेश केसीले बताए। बीबीसीसँग बोल्दै उनले भने,
4: आदेशलाई सम्मान गर्दै आयोगले पूर्व न्यायाधीशहरू, पूर्व सेनाका अधिकारीहरू र पूर्व संवैधानिक निकायका पदाधिकारीहरूको सम्पत्ति विवरण संकलन गर्ने, छानबिन गर्ने र कारवाहीको सिफारिस गर्ने विषयमा अहिले थाँती राखेर अन्यको हकमा यथावत काम कारवाहीहरू अगाडि बढाउने भन्ने आयोगले निर्णय गरेको छ।
1: सर्वोच्चको आदेशले खास गरी संविधानको धारा 239 उपधारा 1 र 2 सम्बन्धित पदाधिकारीहरूलाई मात्र संरक्षण दिएको देखिएको जनाएको छ। यी विशिष्ट समूह बाहेकका अन्य राजनीतिक पदाधिकारी र कर्मचारीहरूको हकमा भने छानबिन गर्ने कार्यमा अदालतले रोक नलगाएको आयोगले निर्णय गरेको हो। आफूले छानबिन गर्न पाउने व्यक्तिहरूबारे जानकारी दिँदै फेरि आयोगका प्रवक्ता केसी
5: सबै राष्ट्र सेवा कर्मचारीहरू द्वितीय श्रेणीका राष्ट्र सेवा कर्मचारीदेखि मुख्य सचिवसम्म बहालवाला र पूर्व राष्ट्र सेवकहरू, त्यसै गरी राजनैतिक नियुक्ति पाएका पदाधिकारीहरू र निर्वाचित राजनैतिक पदाधिकारीहरू, त्यसमा गाउँपालिकाको उपाध्यक्षदेखि लिएर पूर्व प्रधानमन्त्रीसम्म यो छानबिनको विवरण बुझाउनेमा पर्नुहुन्छ र उहाँहरूको विवरणमा आयोगले विवरण संकलन गर्ने, छानबिन गर्ने र कारवाहीको सिफारिस गर्ने पूर्ववत अवस्थामै जानुपर्छ भनेर आयोगले चाहिँ निर्णय गरेर आयोग अगाडि बढेको।
1: आयोगले अदालतको अन्तरिम आदेश यसरी आफै व्याख्या गरेर छानबिनको कामलाई निरन्तरता दिने निर्णय गर्न मिल्छ कि मिल्दैन? वरिष्ठ अधिवक्ता पूर्णमान साक्य भन्छन्,
6: त्यो आदेशको फेरि फर्दर सर्वोच्चले व्याख्या गर्ने हुँदैन, त्यसलाई अब सम्बन्धित निकाय र अङ्गहरूले यो निकायहरूले नै त्यसको कन्टेक्स्ट बुझेर कार्यान्वयन गर्ने, केही मिलेन भने फेरि उनीहरूको विरुद्ध मुद्दा लाग्ने आशंका नै छ।
1: सर्वोच्च अदालतले रिटमा उठाइएका विषय निरूपण गर्न वकिलहरूको छाता संगठन नेपाल बार एसोसिएशन र सर्वोच्च अदालत बार एसोसिएशनका तर्फबाट 2-2 अधिवक्तालाई अदालतका सहयोगीका रूपमा एमिकस क्युरीलाई राय दिन पठाउन भनेको छ। अब अर्को विषय, जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो र आज देशका विभिन्न ठाउँमा भारी वर्षादेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। प्राधिकरण र विभागले भारी वर्षासँगै आकस्मिक बाढ़ी, पहिरो, भूक्षय, गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ़ने भएकाले पूर्व तयारी गर्न र उच्च सतर्कता अपनाउन समेत अनुरोध गरेको छ। यसै सन्दर्भमा हामीले प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कोइरालालाई सम्पर्क गरी शुरूमा तपाईहरूले यस्तो सतर्कता अपनाउन भनिरहँदा सरकारका तर्फबाट चाहिँ विपदले निम्त्याउने घटनाको क्षति कम गर्न के काम भइरहेको छ भनेर सोधेका छौ।
2: आज पनि राति अलिकति भारी वर्षा हुने भन्ने छ, अनि त्यस हिसाबले हामीले चाहिँ त्यो राजमार्गहरू जुन जुन ठाउँमा भारी वर्षा हुने भन्ने छ र जहाँ जहाँ अलिकति पहिरोको जोखिम छ त्यो ठाउँहरूमा हामीले समन्वय गरेर त्यहाँ सम्बन्धित प्रमुख जिल्ला अधिकारीज्यूहरूले त्यो नोटिस निकालेर यातायात चाहिँ आज बेलुकाको लागि बन्द भनेर गरिसक्नु भएको छ। विगतको हाम्रो लास्ट इयरको अनुरोध पनि त्यस्तै रह्यो, यो वर्षामा पहिरो चाहिँ जाने ठाउँमा गइहाल्दो रहेछ अनि गाडी हिँडेको बेलामा त्यो रेस्क्यु सर्च एन्ड रेस्क्यूमा चाहिँ अलिक बढी नै लाग्ने र धनधरको क्षति भइहाल्ने हुँदा यो चाहिँ अवरुद्ध गरियो भने, बाटै अवरुद्ध गरिदियो भने मान्छे राति आज जान पाएन भने ठ्याक्कै त्यो हाइएको जोखिमहरू कम हुँदो रहेछ भन्ने हो। अनि त्यसै गरी यो अलिकति भन्न बाढीको लेभल बढेर कतिपय ठाउँमा डुबान हुने अवस्था हुन्छ, त्यसमा हामीले सबै पालिका प्रमुख जीवहरूलाई अब बढी जसो अब त्यो सुरक्षा निकाय पनि पुग्न अलिकति टाइम लाग्ने हुन्छ होइन त्यसको त्यो ठाउँमा, अनि उहाँहरूलाई एलर्ट भएर राखेको छ र पालिकाबाट तुरुन्तै हामीलाई खबर गर्नु, हाम्रो सुरक्षा निकायहरू चाहिँ तुरुन्तै उक्त ठाउँमा पुग्छ र यो सर्च एन्ड रेस्क्यूको काम गरिहाल्छ अनि उहाँहरूलाई ल्याएर सेफ सेल्टरमा राख्ने भन्ने खालको त्यस्तो व्यवस्था गरिएको छ।
7: भनेपछि मानवीय अथवा भौतिक क्षति हुन नदिन चाहिँ यातायातै अवरुद्ध गर्ने खालको मात्रै हो कि अरू पनि केही छ? त्यसले त फेरि सर्वसाधारणलाई असहज पनि बनाउला।
2: यो जनधनको क्षति गर्नलाई यातायात अवरुद्ध त भइहाल्यो, किनभने आज कम्तीमा हामीले रातिको आजको यात्रा नगर भने नै हो होइन, भोलिदेखि त फेरि मौसम सहज भएपछि फेरि खुलिहाल्छ अनि त्यसमा कतिपय ठाउँहरूमा चाहिँ अब एम्बुलेन्सहरू कति कति ठाउँमा अड्केको भन्ने हुन्छ नि, त्यस्तो बेलामा चाहिँ हाम्रो सुरक्षा निकायले समन्वय गरेर त्यो स्थिति हेरेर उहाँहरूलाई चाहिँ पास गराउने भन्ने खालको त्यस्तो व्यवस्था गरिरहेछौँ। अनि अन्य उपायहरू भनेको चाहिँ त्यही अब कहीँ कतै भन्नु अब सर्च एन्ड रेस्क्यू गर्नु पर्यो, डुबान पर्यो भने एलर्ट अवस्थामा बस्ने र उहाँहरूलाई तुरन्त रेस्क्यू गरेर ल्याउने भन्ने खालको त्यो मेकानिजम छ क्या त्यहाँ।
7: हजुर, यस्तो अवस्था चाहिँ अब भोलि बिहानसम्मका लागि मात्रै चिन्ताजनक हो त्यसो भए?
2: भोलि दिउँसोसम्म हो, अनि भोलि दिउँसो पछि चाहिँ क्रमशः सुधार हुने भन्ने हामीले अहिलेसम्म प्राप्त जानकारी त्यस्तै खालको छ। बीचमा अहिले बेलुका एक दुईवटा रिभर चाहिँ अलिकति त्यो हाई एलर्ट जस्तो पहेँलो रातो देखाउने अवस्थामा पुगिसकेको थियो, फेरि भर्खर अहिले पनि हामी त्यो रिभर वाच हेरिरहेको छौँ, त्यसमा चाहिँ त्यो फेरि झरेर फेरि हरियोमा आइसक्यो। अब रातिको स्थिति हेरौँ अब कस्तो हुन्छ भन्ने हो।
7: अहिलेसम्म अब यो पालि मनसुन पनि ढिला गरी शुरू भयो, यो मनसुन शुरू भए यता बाढ़ी पहिरोका घटनाले कतिको मानवीय तथा भौतिक क्षति भएको देखिएको छ तथ्याङ्क?
2: त्यो मानवीय क्षति र भौतिक क्षतिको हामीले तथ्याङ्क त दुईजना तिनजना यस्तो घटनाहरू आइरहेको छ अहिलेसम्म चाहिँ। अब त्यो पनि कस्तो भने एकदम अब भनौँ जाँदा जाँदै पहिरोमा परेर ढ्याकै गयो मानिसको मृत्यु भइहाल्यो भने त त्यसको त के गर्न सकिने हुन्छ होइन, त्यस्तो खालको हुन्छ। तर के भने हामी चाहिँ त्यो अहिलेको अवस्थामा हेली लगायत अन्य सम्पूर्ण तयारी अवस्थामा छ, त्यो नेपाली सेनाले हेली पनि स्ट्यान्ड बाई राखेको छ, कहीँ कतै खबर आयो भने सम्बन्धित जिल्लाको सिडो साहेब मार्फत खबर आयो भने हामीले तुरन्तै भएर हेली रेस्क्यू गर्नेसम्म प्रबन्ध मिलाएको छ हामीले बाटो अवरुद्ध हुँदाखेरि, भन्दा त्यस्तो खालको प्रबन्धहरू छ। अब गृह मन्त्रालय एलर्ट बसिरहेको छ अहिलेसम्म।
7: प्रत्येक वर्ष हामीले कुरा गर्दाखेरि विपद जोखिम न्यूनीकरण प्राधिकरण स्वयं गृह मन्त्रालय नै होइन सबैले त्यहाँ अधिकारीहरूले चाहिँ हामीले सबै खालको व्यवस्था गरिरहेको छौ, यो त्यस्ता घटना भइहाले भने उद्धार गर्न राहतका लागि हुनै नदिन भन्ने खालको आउँछ, तर प्रत्येक वर्ष घटना पनि घटिरहन्छ, कहाँनिर त्यो तालमेल नमिलेर हुने?
2: यसो छ, यो तालमेल नमिल्यो भनेको चाहिँ त्यो विपदको बेलामा विपद व्यवस्थापनको लागि सबैजनाको ध्यान आकृष्ट हुने अनि बाँकी रहेको जुन नौ महिनामा जुन बेलामा विपद पर्दैन त्यो बेलामा विपद जोखिम न्यूनीकरणको काम चाहिँ सम्बन्धित मन्त्रालय विभाग सबैले यो जोखिम न्यूनीकरणको काम गर्नुपर्छ भन्ने हाम्रो सैद्धान्तिक अवधारणा पनि छ, त्यही बमोजिम कानून पनि हामीले बनाएका छौँ। तर त्यो जोखिम न्यूनीकरणको पाटोमा कम काम भएको कारणले गृह मन्त्रालयले विपद व्यवस्थापनको काम अहिले बढी गर्नु परिरहेको छ क्या, त्यसैले सम्बन्धित सबै मन्त्रालयहरूले जस्तै अब भन्नु अब सड़कले सड़कको हिसाबले जोखिम न्यूनीकरण गर्ने, पहिरोको पहिरोकोले जोखिम न्यूनीकरण गर्ने, त्यो नेपाल सरकार कार्य विभाजन नियमावली बमोजिम सबैको आफ्नो आफ्नो जिम्मेवारी छ नि, त्यो जिम्मेवारीमा जोखिम न्यूनीकरणको हिसाबले काम गरिदिनु भएको भए अलिकति यो हामीले यो विपदको रिस्पोन्स गर्ने काममा अलिकति कम लाग्नु पर्थ्यो भन्ने हो।
7: मेरो मन्त्रालयमा मैले चाहिँ गरिरहेको छु, बाँकी मन्त्रालयमा अरूले चाहिँ गरेनन् भने जस्तो
2: होइन, अरूले पनि गर्नु भएको छ, कामहरू त भइरहेको छ, तर के भने जोखिमलाई न्यूनीकरण गर्ने तर्फको कामहरू अलिकति कम भएको छ कि भन्ने जस्तो हाम्रो बुझाइ हो क्या।
1: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कोइराला। अब अन्तिममा देश बाहिरको एउटा खबर। ब्रिटेनका नियामक निकायहरूले प्रजातान्त्रिक गणतन्त्र कंगोमा देखिएको पछिल्लो इबोला प्रकोप नियन्त्रण गर्न नयाँ खोपको मानव परीक्षणलाई स्वीकृति दिएका छन्। 8 साता अघि इबोलालाई विश्व स्वास्थ्य संकट घोषणा गरिएसँगै अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरू उक्त खोपको विकासमा जुटेका थिए। यो घटनाक्रम बीच कंगोका स्वास्थ्य अधिकारीहरूले थप 2 प्रान्तमा इबोला फैलिएको बताएका छन्। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: यो इबोला भाइरसको बुन्डीबुग्यो प्रजाति विरूद्ध विकास भइरहेका 4 खोप मध्ये एउटा हो, तर मानव परीक्षणको चरणमा पुगेको भने यो पहिलो खोप बनेको छ। सिरम इन्स्टिच्यूट अफ इण्डियाले भविष्यको सम्भावित उपयोगका लागि उक्त खोपको 60 करोड़ भन्दा बढ़ी मात्रा उत्पादन गरिसकेको बताइएको छ। कंगोका स्वास्थ्य अधिकारीहरूले बढ़ी जनघनत्व भएको उत्तर पूर्वी शहर किसांगानी सहित थप 2 प्रान्तमा इबोला फैलिएको बताएका बेला खोपको मानव परीक्षणलाई स्वीकृति दिइएको हो। सोपोर छिमेकी ओएलए प्रान्तमा पनि इबोला फैलिएको अधिकारीहरूले बताएका हुन्। यसले प्रकोप अझ गम्भीर बन्दै गएको संकेत गरेको छ। स्वास्थ्य अधिकारीहरूको अनुसार समुदाय स्तरमा फैलिएको संक्रमण नै प्रकोप निरन्तर बढ़िरहनुको प्रमुख कारण हो।
1: हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ, त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: कहाँबाट ल्याउनु
1: अस्ति रेडियो नेपालको राष्ट्रिय गीत प्रतियोगितामा प्रथम भएको थिएँ
0: ए भक्तराज आचार्य सुनेको थिएँ मैले रेडियो राम्रो छ राम्रो छ तर किन त्यसमा
1: हेर्नु न मेरोमा खाने पनि पैसा छैन अब यही मेडल खानु भएन

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: सबै राम्रो सधैँ हाम्रो रेडियो संखुवा सभा 95.5 MHz सधैँ सुन्नुहोला।
1: सँगै जीवन भण्डारीको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल बैंक सधैँ सँगै अघि।
3: सरकार र राष्ट्रसभा बीच असमझदारी बढ़दो, संचार गृह अगाडि शंकास्पद गाड़ी राखेर तर्साउने प्रयास, नयाँ संसदमा स्क्रिप्टेड अभिव्यक्ति, गत 11 महिनामा विदेशी लगानी दोब्बर भित्रियो लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण शीर्षकको शुभ समाचार।
1: वन क्षेत्रमा पानी, वन्यजन्तु र यहाँको जैविक विविधताको संरक्षण सम्वर्धन तथा डडेलो नियन्त्रण गर्ने उद्देश्यले सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ। डिभिजन वन कार्यालयको आर्थिक वर्ष 2082-83 वार्षिक कार्यक्रम अन्तर्गत जिल्लाका पाँच सामुदायिक वनमा पोखरी निर्माणको काम सम्पन्न गरिएको डिभिजन वन कार्यालय पर्वतले जनाएको छ। एक पोखरी निर्माणका लागि कार्यालयले कम्तीमा 1 लाख रूपियाँ खर्चिएको थियो भने स्थानीय उपभोक्ताबाट श्रमदान जुटाइएको थियो। जिल्लाको उत्तरी भेगमा पर्ने जलजला गाउँपालिका वडा नम्बर 5 रहेको गिद्धेश्वर सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ। वन समितिका अध्यक्ष लालबहादुर पौडेलले पोखरीमा रहेको पानी जंगलका जनावर र चराचुरुङलाई पिउनका लागि भएको बताउनुभयो। स्थानीय बासिन्दाको श्रमदान र कार्यालयको 1 लाख रूपियाँबाट स्थानीय गाउँकै माटो र ढुंगा प्रयोग गरी पोखरी निर्माण गरिएको हो। यसैगरी जिल्लाकै दक्षिणी भेगमा रहेको महाशिला गाउँपालिका वडा नम्बर 5 स्थित भोरले डाँडा भिरली चौर सामुदायिक वन, मोदी गाउँपालिका वडा नम्बर 4 जसमे केदारे सामुदायिक वन, पैयू गाउँपालिका वडा नम्बर 7 स्थित दाङसिङ पाखो सामुदायिक वन, कुष्मा नगरपालिका वडा नम्बर 1 पाङको धैरेनी कुनाचौर सामुदायिक वनमा संरक्षण पोखरी निर्माण गरिएको हो। वन क्षेत्रमा वर्खायामको पानी संकलन गरी सुक्खा मौसममा वन्यजन्तुहरूलाई पानी उपलब्ध गराउने, वन क्षेत्रभित्रको वातावरणीय सन्तुलन कायम राख्ने तथा डडेलो नियन्त्रणमा सहयोग पुग्ने अपेक्षाका साथ पोखरी निर्माण गर्न लागि वन कार्यालयका प्रमुख हेमलाल न्यौपानेले जानकारी दिनुभयो।
4: नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन?

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। मुलुकको अर्थतन्त्रका आन्तरिक गतिविधि अझै अपेक्षित गतिमा चलायमान हुन नसके पनि बाह्य क्षेत्र भने थप बलियो बन्दै गएको छ। वैदेशिक रोजगारीमा गएका युवाले पठाएको विप्रेषणले मुलुकको अर्थतन्त्रलाई ठानेको छ। पोहोरको तुलनामा रेमिटेन्स पौने 6 खर्ब रूपियाँले बढ़ेको छ। चालू आर्थिक वर्ष 2082-83 11 महिना जेठ मसान्तसम्म विप्रेषण आप्रभाले नयाँ कीर्तिमान कायम गर्दै 21.20 अर्ब रूपियाँ पुगेको छ। रेमिटेन्स आप्रभाव पोहोरको सोही अवधिको तुलनामा 5.86 अर्ब रूपियाँले बढ़ेको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको 11 महिनाको देशको वर्तमान आर्थिक र वित्तीय स्थिति प्रतिवेदन अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रभाव 38.2% बढ़ेको हो। गत आर्थिक वर्ष 2081-82 सोही अवधिमा विप्रेषण आप्रभाव 15.6% मात्रै वृद्धि भएको थियो। गत आर्थिक वर्षको 11 महिनामा विप्रेषण आप्रभाव 15.34 अर्ब रूपियाँ थियो। एक वर्षमा करिब 5.86 अर्ब रूपियाँ भन्दा बढ़ी थप विप्रेषण भित्रिएको छ। जेठमा मात्र 2.39 अर्ब रूपियाँ विप्रेषण भित्रिएको राष्ट्र बैंकले जनाएको छ। गत वर्षको जेठमा यस्तो रकम 1.76 अर्ब रूपियाँ थियो। विप्रेषण वृद्धिले विदेशी मुद्रा संचित बढ़ाउन, आयात धान्न र बाह्य क्षेत्र स्थायित्व कायम गर्न महत्वपूर्ण योगदान दिएको छ। पछिल्लो समय नेपालको अर्थतन्त्रको प्रमुख आधार नै विप्रेषण बनेको छ। विप्रेषण वृद्धिको प्रत्यक्ष प्रभाव विदेशी विनिमय संचितमा देखिएको छ। 2082-83 मसान्तमा 26.77 अर्ब रूपियाँ बराबर रहेको कुल विदेशी विनिमय संचित 83 जेठ मसान्तमा 40.3% बढ़ेर 37.55 अर्ब रूपियाँ पुगेको छ। अमेरिकी डलरमा समेत संचित बढ़ेको छ। 82-83 मसान्तमा 19.50 अर्ब अमेरिकी डलर रहेको संचित 2083 जेठ मसान्तमा 24.68 अर्ब अमेरिकी डलर पुगेको छ। विदेशी विनिमय संचित पर्याप्तमा पनि सुधार देखिएको छ। राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रसँग रहेको संचितले 22.5 महिनाको वस्तु आयात र 19.2 महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था बनेको छ। गत वर्षको तुलनामा संचितको अनुपात पनि बढ़ेको छ। रेमिटान्स पाउने 6 खर्ब बढ़्यो। चालू आर्थिक वर्षको 11 महिनामा भित्रियो 21.20 अर्ब शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
3: यस्तै प्रसंगको समाचार आजको आर्थिक अभियान दैनिकमा छापिएको छ। चालू आर्थिक वर्षको 11 महिना विदेशी लगानी दोब्बर भित्रियो शीर्षकमा समाचार छ। रेमिटेन्सको समाचार पछि यो विदेशी लगानी भित्रिएको सम्बन्धी समाचार। चालू आर्थिक वर्ष 2082-83 नेपालमा आएको प्रत्यक्ष वैदेशिक लगानी एफडीआईमा उल्लेख्य वृद्धि भएको देखिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको 11 महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार सो अवधिमा इक्विटीको रूपमा देशमा भित्रिएको वैदेशिक लगानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दोब्बर भन्दा धेरै छ। चालू आर्थिक वर्षको 11 महिनामा भित्रिएको विदेशी लगानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा 106.2% बढ़ेर 22.83 अर्ब रूपियाँ बराबर पुगेको छ। केन्द्रीय बैंकका अनुसार गत आर्थिक वर्षमा नेपालमा 11.07 अर्ब रूपियाँ बराबर लगानी भित्रिएको थियो। उद्योग विभागले विदेशी लगानी प्रतिबद्धताको तथ्याङ्क राख्दछ। नेपाल राष्ट्र बैंकले भित्रिएको विदेशी लगानीको विवरण सार्वजनिक गर्ने गर्दछ। उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको 11 महिनामा उसले 914 परियोजनाका लागि 47.61 करोड़ रूपियाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको छ। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन 2075 दफा 5 अनुसार उद्योगको जायजथा वा शेयर खरिद गरी विदेशी लगानी गर्न सक्ने व्यवस्था गरिएको छ। उक्त दफामा भनिएको छ, विदेशी लगानीकर्ताले नेपालमा स्थापना भएको कुनै पनि उद्योगको जायजथा वा तोकिएको 100% को शेयर खरिद तोकिएको प्रतिशतसम्मको शेयर खरिद गरी विदेशी लगानी गर्न सक्नेछ। यस्तै सोही दफाको दफा नम्बर चोही ऐनको दफा नम्बर चारमा विदेशी लगानीकर्ताले एकल वा संयुक्त रूपमा विदेशी लगानी गर्न सक्ने भनिएको छ। चालू आर्थिक वर्षको 11 महिनामा विदेशी लगानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा 106.2% बढ़ेर 22 अर्ब 83 करोड़ रूपियाँ बराबर पुगेको छ। आजको अभियान दैनिकमा खबर छापिएको छ।
2: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार र सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभा बीच असहमति जारी बढ़दै गएको छ। गत फागुन 21 गते भएको प्रतिनिधि सभा चुनावबाट झण्डै 2/3 सीट जितेको राष्ट्रपाले पार्टीका तत्कालीन वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा चैत 13 गते सरकार गठन भएको थियो। गठनको केही समयसम्म सरकार र पार्टीबीचको सम्बन्ध ठिकठाक ढंगले चले पनि पछिल्ला केही दिनदेखि सरकारका काम कार्यवाहीप्रति पार्टीभित्रबाट चर्को असन्तुष्टिका स्वरहरू सार्वजनिक हुन थालेका छन्। अर्कोतर्फ गठनको मधुवांश पूरा हुँदासम्म सरकार र सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रपा बीच सार्वजनिक रूपमै देखिने गरी असहमति बढ़ेको छ। मुख्य गरी पार्टी सभापति रवि लामिछाने सरकार र प्रधानमन्त्रीका पछिल्ला केही कदम र निर्णयले रुष्ट बन्नुभएको छ। सुकुम्बासीलाई हठात विकल्प विनय वासस्थानबाट उठाउने कदम र पासपोर्ट छपाईमा प्रधानमन्त्री बालेन्द्रको सचिवालयबाट भएको अनावश्यक हस्तक्षेपप्रति लामिछाने रुष्ट बनेका छन्। प्रधानमन्त्री बालेन्द्र सभापति लामिछानेसँग भेट गरेर निवासमा पुगेको विषय चर्चाको विषय बन्न पुगेको छ। सामान्यतया प्रधानमन्त्री बालेन्द्रले अहिलेसम्म अरूलाई भेट्न निस्कने गर्नुभएको छैन। काठमाण्डु महानगरपालिकाको मेयर हुँदादेखिको बालेन्द्रको प्रवृत्तिहरूलाई भेट्न जाने होइन। राष्ट्रपाको वरिष्ठ नेताको हैसियतमा विगतमा उहाँको अभ्यास पनि सभापतिलाई भेट्ने भन्दा पनि बोलाउने थियो। त्यसैले आइतबार सभापति लामिछानेलाई भेट्न बुढानीलकण्ठ पुगेको विषयले चर्चा पाएको हो। राष्ट्रपाकी नेताहरूको बुझाइमा अहिले प्रधानमन्त्री बालेन्द्रले चारवटा विषयमा दबाव महसुस गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्रले सरकार विरूद्ध सड़कको विरोध, गणेश नेपालीको आत्मदाह र त्यसपछि सड़कमा पोखिएको आक्रोश पनि प्रधानमन्त्रीको टाउको दुखाईको विषय बनेको छ। पार्टीभित्रको समीकरण र सरकार गठनको छोटो अवधिमै सत्तारूढ़ दलका सांसदहरूले सदनमा शुरू गरेको सरकारको विरोध पनि प्रधानमन्त्रीको टाउको दुखाईको विषय बनेको छ। पासपोर्ट छपाईको ठेक्का रद्द गराएर फ्रान्सेली कम्पनीलाई ठेक्का दिलाउन बालेन्द्रको सचिवालयका असीम शाह, विवेक मिश्र र माधव खनाल लागेको सार्वजनिक भएको थियो। असार 1 गते परराष्ट्र सचिव अमृत कुमार राई र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार रायसहितका आयुक्तलाई प्रधानमन्त्री कार्यालयमै बोलाएर बन्धक बनाइएको विषयले पनि निकै चर्चा पाएको थियो। सुकुम्बासी व्यवस्थापनमा भएको लापरवाहीका कारण सरकार र पार्टीको साथ गिरेको भन्दै सभापति रविले प्रधानमन्त्री बालेन्द्रसँग चासो राख्नु भएको छ। सुकुम्बासी समस्या समाधान नहुँदा संसदमा दैनिक कुरा उठिरहेको र आफूले पनि प्रश्नको सामना गर्नु परेको रविको भनाई छ। पासपोर्ट छपाएका क्रममा राज्यका अंकबीच द्वन्द सृजना हुने काम भएको बारेमा रविले बालेन्द्रसँग गम्भीर चासो राख्नु भएको छ भने संविधान संशोधन बहस पत्र तयारीका लागि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह नेतृत्वको समितिबाट मूलधारका राजनीतिक दल बाहिरिएको बारेमा समेत रविले प्रधानमन्त्रीसँग चासो राख्नु भएको छ। सभापति लामिछानेले राखेको चासोमा प्रधानमन्त्री बालेन्द्रले सुकुम्बासी समस्या हल हुने दिशामै रहे पनि कर्मचारीहरूको एउटा पंक्ति अनि स्थानीय तहबाट पर्याप्त सहयोग नपाएको बताउनु भएको छ। समाधान गर्न बाँकी सुकुम्बासीबाट सूचीकरण लगायत काममा जति सक्दो छिटो समन्वय गर्ने प्रधानमन्त्रीको आश्वासन थियो। त्यस्तै प्रधानमन्त्री बालेन्द्र र सभापति लामिछानेबीच सरकारका केही मन्त्रीको कार्य सम्पादन र अर्थमन्त्री डाक्टर सोडिम वाग्लेको भूमिकाबारे पनि गम्भीर समीक्षा भएको बताइएको छ। अर्थमन्त्रीकै कारण शेयर बजार समस्याग्रस्त बनेको, पुँजी निर्माण भन्दा वैदेशिक ऋणमा बढ़ी जोड़ दिएको तथा अर्थतन्त्रमा उत्साह ल्याउने खालको बजेट ल्याउन नसकेको विषयमा प्रधानमन्त्रीले सभापति लामिछानेसँग असन्तुष्टि जनाउनु भएको जनाइएको छ। धितोपत्र बोर्डको अध्यक्षमा गोपाल प्रसाद भट्ट नियुक्तिको विषयमा पनि प्रधानमन्त्री असन्तुष्ट रहेको बताइएको छ। सरकार र सत्तारूढ़ दलबीच बढ़दो असमझदारी, चौतर्फी प्रश्नले घेरिएपछि रवि निवासमा बालिन शीर्षकमा हिमाली टाइम्समा यो खबर छ।
3: गत शुक्रबारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसकी सचेतक वासना थापाले मुगुका गणेश नेपालीको आत्मदाह र उपचारका क्रममा भएको उनको मृत्युबारे सरकारसँग जवाब मागिन्। लिखित मन्तव्य राख्दै थापाले सरकारको निरीहतामाथि प्रश्न गरेकी थिइन्। के राज्य यति निरीह र असफल भइसकेको हो? आफ्ना कुरा सुनाउन नागरिकले आफ्नै शरीरमा आगो लगाएर मर्नुपर्ने अवस्था आएको हो? आकस्मिक समय मागेर थापाले करिब 4 मिनट लिखित भनाई राखे लगत्तै कांग्रेसकै अर्की सांसद सीता थापाले पनि सोही विषयमा लिखित भाषण पढिन्। थपलिया र थापाले उठाएको विषय मात्र होइन बाँकी र शब्दावलीहरू समेत हुबहु मिलेका थिए। यद्यपि यो विषयमा थापाले एउटै विषय धेरै सांसदहरूले उठाउँदा शब्दावली पनि मिल्न गएको स्वीकारेकी छन्। उनले मध्याहसँग भनिन् 3-4 जनाले नै त्यो विषयलाई उठाउने भन्ने सल्लाह बमोजिम नै बोलेका हौ। हाम्रो स्क्रिप्ट एउटै होइन, एउटै विषयमा बोल्दा शब्दहरू दोहोरिनु स्वाभाविकै हो। तर दुवैजनाले बोलेका केही शब्दहरू मात्रै जोडेर ट्रोल बनाइयो। आफूले सभामुखसँग समय मागेर 5 मिनट बोलेर हिँडेको तर अर्की सांसद सीता थपलियालाई 2 मिनट मात्रै बोलेको र एउटै स्क्रिप्ट नभएको उनको दावी छ। संसदको रेकर्ड हेर्दा थापा र थपलियाले बोलेको विषय एउटै वाक्य र शब्दावली समेत दोहोरिएको पाइएको छ। थापाले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सुकुमासीको समस्या राज्यको भूमिका लगायतका विषयमा राज्य किन निरीह बनेको भनेर प्रश्न प्रधानमन्त्री बालेन्द्रलाई गरेकी थिइन्। सांसद थपलियाले पनि सोही प्रश्न दोहोर्याएकी थिइन्। आफ्नै दलको सचेतकले बोलिसकेको विषय दोहोर्याएर उनले समय खर्च मात्र गरेनन्, झण्डै एउटै स्क्रिप्ट पढेर सुनाइन्। थापा र थपलिया मात्र होइन, यसपटक प्रतिनिधि सभामा अधिकांश सांसदले लेखेरै पढ्ने गरेका छन्। चर्चित सेलिब्रिटी, पीएचडी, वकिल, अभियन्ता, पूर्व विशिष्ट कर्मचारीबाट पहिलो पटक संसदमा पुगेका सांसदहरू लेखेर ल्याएका स्क्रिप्ट पढ्छन्, त्यो पनि अशुद्ध भइरहेको छ। त्यस्ता सांसदहरूमा रासोपाका सांसद बढ़ी छन् भने पुरानो दलका नयाँ सांसदहरूले पनि यही शैली अप्नाइरहेका छन्। रासोपाका रजनी श्रेष्ठ, अनुष्का श्रेष्ठ, आशिका तामाङ, श्रद्धा कुंवर, पुरूषोत्तम यादव, रीमा विश्वकर्मा, सागर ढकाल, ज्वाला संग्रेला, विश्वराज पोखरेल, डाक्टर ओजस्वी शेरचन, प्रभा ढकाल, रचना खतिवड़ा, रंजु दर्शना, रहवर अंसारी, डाक्टर ललित कुमारी, समीक्षा बास्कोटा, सृष्टि भट्टराई, केपी खनाल लगायत अधिकांश सांसदले लेखेरै पढ्ने गरेका छन्। नयाँ संसद स्क्रिप्टेड अभिव्यक्ति शीर्षकमा आजको मध्याह्न दैनिकमा मुख्य खबर छापिएको छ।
2: विभिन्न संचार माध्यमका कार्यालय अगाडि शंकास्पद गाडी राखेर तर्साउने प्रयास भएको छ। अनलाइन खबर, हिमालय टेलिभिजन र कान्तिपुर मीडिया हाउसका कार्यालय अगाडि सोमबार बिहान शंकास्पद गाडी पार्किङमा राखेर तर्साउने प्रयास भएको हो। ती गाड़ीहरू कार्यालय प्रवेशमा अवरोध गर्ने गरी पार्किङ गरिएको थियो। एकै समयमा उस्तै तरिकाले पार्किङ गरिएको थियो। कार्यालय अगाडि शंकास्पद तरिकाले गाड़ी पार्किङ गरिएपछि मीडिया हाउसहरूले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि तीनवटै मीडिया हाउस अगाडि राखिएका गाड़ी प्रहरीले क्रेन लगाएर उठाएको थियो। शंकास्पद कारलाई प्रहरीले बग्गी खानामा लगेको छ भने शंकास्पद गाड़ीलाई कार्यालयमा ल्याएर छानबिन गर्ने र सत्य तथ्य पत्ता लगाउने जिल्ला प्रहरी परिषद काठमाडौँका एसएसपी तथा प्रवक्ता पवन भट्टराईले बताएका छन्। लोकतन्त्रमाथिको ठाडो प्रहार भएको एमाले बताएको छ भने दुईवटा गाड़ी व्यक्तिको र एउटा बैंकको नाममा रहेको समेत खुलासा भएको छ। मीडिया हाउस अगाडि मात्र होइन काठमाडौँको अनाम नगर स्थित भाट भटेनीमा पनि शंकास्पद गाड़ी राखिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न संचार माध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारी साधनहरू शंकास्पद रूपमा राखिएको र यस सम्बन्धमा आम संचार माध्यममा प्रकाशित समाचारहरूप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ। महामन्त्री विपिन आचार्यले सोमबार विज्ञप्ति जारी गर्दै मीडियालाई मनोवैज्ञानिक दबावमा राख्ने आशयले गरिएका यस्ता शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य मान्यताको ठाडो उल्लंघन भएको जनाइएको छ। कुनै पनि बहानामा सूचना तथा संचार स्वतन्त्रता हनन गर्ने, संचार गृहहरूमा त्रासको वातावरण सृजना गर्ने र चौथो अंगलाई संकुचित पार्न खोज्ने जुनसुकै प्रवृत्तिका अवांछित क्रियाकलाप किमार्थ स्वीकार्य नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ। यता राष्ट्रपाका पूर्व केन्द्रीय सदस्य मधुसूदन ढकालले भने अव्यवस्थित पार्किङले कति गाह्रो पर्न सक्छ भनेर सांकेतिक जानकारी दिन विभिन्न संचार माध्यमका गेट अगाडि गाड़ी राखिएको हुन सक्ने बताएका छन्। संचार माध्यमको गेटमा शंकास्पद रूपमा गाड़ी पार्किङ गरेको घटनाको छानबिन गरी कार्यवाही गर्न नेपाल पत्रकार महासंघले पनि माग गरेको छ। सो कार्यले संचार माध्यममा आतंक सृजना भएको महासंघको ठहर छ। त्यस्तै नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफ्नो घर अघि सवारी साधन राखेर आफूलाई तर्साउने प्रयास गरिएको आरोप लगाउनु भएको छ। उहाँले गाड़ी राख्ने व्यक्ति प्रशासनकै सवारीमा गएको जानकारी आफूले पाएको दावी गर्दै यसमा सरकारकै संलग्नता रहेको आशंका समेत व्यक्त गर्नुभएको छ। थापाले आफू पहिले बस्ने घर रहेको स्थानको प्रवेशद्वारमा बिहान करिब 7 बजे दुईजनाले गाड़ी ल्याएर राखेको बताउनुभयो। स्थानीयले दिएको जानकारी अनुसार गाड़ी राख्ने व्यक्ति प्रशासनको गाड़ी चढ़ेर गएको